सार्वजनिक गर्ने प्रतिबद्धता जनाए, सँगै घेराउ मात्र गरिएको पनि उनले जनाए। नयाँ सरकारले 100 दिन पूरा गर्दा लगानीकर्ताले गुमाए करिब 6 खर्ब शीर्षकमा आर्थिक अभियान दैनिकमा यो खबर छापिएको हो।

वर्ल्ड कप 2024 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।

0: क्या कुनै दिन असम्म तू अकाउन्ट ओपन एक्टिभेट अनि कारोबार सजिलैसँग बिजी लाइफ इजी बनाउँदै हरेक दिन ग्लोबल स्मार्ट प्लस लाइफको बेस्टमा ब्याङ्किङ
1: यस नेपाली
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब भित्री पृष्ठका खबर। नेपाल आयल निगमले अबदेखि एलपी ग्यास पूरा सिलिण्डर बिक्री गर्ने व्यवस्था गर्ने निर्णय गरेको छ। नेपाल आयल निगमले भारतीय रिफाइनरीबाट लोडिङमा भएको सुधार र उपभोक्ताको मागलाई कारण देखाएर आजदेखि ग्यास पूरा सिलिण्डर बिक्रीको व्यवस्था मिलाएको हो।
4: सरकारले देशभरका होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवालक्षित गरी विशेष रोजगारीको योजना ल्याउने तयारी गरेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले उपत्यकाका विभिन्न ठाउँमा होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी युवालाई प्राथमिकतामा राखेर रोजगारी सिर्जना गर्ने तयारी गरेको जनाएको छ।
3: त्रिभुवन विश्वविद्यालय सहित विभिन्न विश्वविद्यालय तथा त्यस अन्तर्गतका सम्पूर्ण आंगिक क्याम्पसहरूमा अब कम्तीमा 10% विद्यार्थीलाई पूर्ण छात्रवृत्ति सुनिश्चित हुने भएको छ। सात विश्वविद्यालयले सूचना प्रकाशन गरेर कम्तीमा 10% छात्रवृत्तिका लागि प्रक्रिया अघि बढ़ाइएको जनाएको छ।
4: यही वर्ष एउटा उच्च शिक्षाका लागि जापान जाने नेपाली युवाको संख्या तीव्र रूपमा बढ़िरहेको छ, तर त्यहाँ पुग्नुहुने ठूलो आर्थिक बोझ खेप्नुपर्ने अवस्था छ। एकजना विद्यार्थी जापान जान औसत 10-15 लाख रूपियाँसम्म खर्च गर्नुपर्छ, जसको पूर्ण हिस्सा उच्च ब्याज दरको ऋणबाट जुटाउनु पर्ने बाध्यता छ।
3: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अंजन श्रेष्ठ र नेपालका लागि इजरायलका राजदूत इस्मोलिखेरी बास बीच नेपाल इजरायल बीचको आर्थिक व्यापार लगानी तथा श्रम सहकारी विस्तारका विषयमा छलफल भएको छ। महासंघको सचिवालयमा हिजो भएको भेटमा दुवै पक्षले नेपाल इजरायल आर्थिक सम्बन्धलाई चार क्षेत्रमा बनाएर निजी क्षेत्रको सहभागिता लगानी प्रवर्धन नव प्रवर्तन प्रवृत्ति हस्तान्तरण तथा व्यापारिक सहकारीलाई प्राथमिकता दिने बारेमा
4: नेपाल सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षको जिम्मेवारी हवाई सेवा क्षेत्रका अनुभवी महेश्वर भट्ट श्रेष्ठलाई दिएको छ। मंगलबारपछिको मन्त्री परिषद बैठकले उनलाई निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारी समेत सम्हाल्ने गरी नियुक्त गर्ने निर्णय गरेको हो।
3: पछिल्ला 2 महिनामा समस्याग्रस्त सहकारी संस्थाका 1,750 बचत कर्ता करिब 2.5 करोड़ रूपियाँ पैसा खेल गराएका छन्। संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका 3,000 सहकारी मध्ये 200 संस्थाका 1,714 बचत कर्ताले पैसा खेल गराएका छन्।
4: सरकार गृहका गेट अगाडि गाडी पार्किङ गर्ने योजनाकारलाई पक्राउ गरेर कार्यवाही गर्न सांसदहरूले माग गरेका छन्। प्रतिनिधि सभाको बैठकमा मंगलबार प्रतिपक्षी र सत्तारूढ दलका सांसदहरूले संसार जगतलाई दर्शाउन गाडी पार्किङ गरिएको अभिव्यक्ति दिए।
3: राष्ट्रिय प्रत्यारोपण केन्द्र पार्टी भक्तपुरमा रोकिएको कलेज प्रत्यारोपण सेवा पुनः सञ्चालनमा आएको छ। सेवा पुनः शुरू भएसँगै गरिएको पहिलो सफल कलेज प्रत्यारोपणपछि कलेज ग्रहणकर्ता गंगा श्रेष्ठ 11 दिनमै सकुशल डिस्चार्ज हुनु भएको छ।
4: स्थापनाको 1 वर्ष बितिसक्दा पनि उपभोक्ता अदालतमा सरकारका तर्फबाट एउटै पनि मुद्दा दायर भएको छैन, जसबाट उपभोक्ता अधिकारका मुद्दामा सरकारी उदासीनता झल्किन्छ। मुद्दामा सरकार बाधी भएमा गम्भीर सजाय हुन सक्छ। सामान्यतया व्यवसायीबाट जरिवाना र क्षतिपूर्ति असूल उपर गर्नुपर्ने दावीसहित उपभोक्ता आफै पनि उपभोक्ता अदालत जान सक्ने व्यवस्था रहेको छ भने सरकारी निकाय खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि व्यवस्था विभाग लगायतले समेत मुद्दा दायर गर्न सक्ने। सरकारी निकायले नागरिकलाई जबरजस्ती कुनै कसुरमा जरिवाना तोकेको खण्डमा न्यायका लागि उपभोक्ता अदालत जान पाउने व्यवस्था रहेको छ।

भरपूर मनोरञ्जन सहित मात्रहरू 999 डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब विदेशका खबर। चीनले व्यापारिक राजधानी सांघाईमा विश्व एआई सम्मेलन गर्दैछ। यही आउँदो शुक्रबारदेखि शुरू हुने यो सम्मेलनको चीनका राष्ट्रपति शी जिनफिङले उद्घाटन गरी महत्वपूर्ण सम्बोधन गर्नुहुने चिनिया समाचार समिति सिन्हुवाले जनाएको छ। सन् 2018 सम्मेलन शुरू भएता शीले पहिलो पटक भौतिक रूपमा उपस्थिति भई सम्बोधन गर्न लागेका हुन्।
2: अब खेल खबर। फ्रान्सलाई स्तब्ध पार्दै स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डलास स्टेडियममा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो। स्पेनको जीतमा पेड्रो पोरो र मिकेल ओयारजाबलले एक एक गोल गरे। जारी विश्वकपमा बलियो देखिएको फ्रान्स स्पेनसँग निरीह बन्न पुग्यो। सन् 2010 विश्व विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रो पटक फाइनलमा स्पेनले उपाधिका लागि अर्जेन्टिना र इङ्ल्याण्डको विजेतासँग खेल्नेछ।
1: उत्तरको अध्ययनले के पनि प्रमाणित गरिदिएको छ भने बाल बालिकाले मतदान गर्ने उमेर पुग्नुभन्दा धेरै पहिले नै न्याय समता जिम्मेवारी नेतृत्व बारे सोच्न थालिसकेका हुन्छन्। वातावरणीय नीति नपढ्दै सफा नदीको कल्पना गर्छन्। सार्वजनिक प्रशासन नबुझ्दै राम्रो विद्यालयको सपना देख्छन्। अन्तर्राष्ट्रिय सम्बन्ध नपढ्दै शान्तिपूर्ण संसार चाहन्छन्। आज लोकतन्त्रको भविष्यबारे चिन्ता गर्ने विश्वका लागि यो अध्ययनले एउटा सरल तर गहिरो सन्देश दिन्छ। लोकतन्त्र मतदानबाट शुरू हुँदैन, बाल्यावस्थादेखि नै शुरू हुन्छ। जब हामी बाल बालिकालाई प्रश्न गर्न कल्पना गर्न सहकार्य गर्न
2: किसानका अधिकारको कार्यान्वयन शीर्षकको नवराज सातको विचार छापेको छ। नेपालमा कृषि श्रमिकका अधिकार र गुनासोहरू श्रम कार्यालय न्यायिक समिति र इलाका प्रशासनबाट सुनवाई नभएको गुनासो छ। ग्रामीण अर्थतन्त्रको मेरुदण्ड रहेका यी श्रमिकको समस्या समाधानका लागि श्रम कानून मार्फत संगठन गर्न आवश्यक छ। यसका लागि सबैभन्दा नजिकको सरकार अर्थात स्थानीय तहले छुट्टै डेस्क खडा गरी उनीहरूको उसरी सुन्ने नीतिगत व्यवस्था गर्नुपर्छ। राज्यले खाद्य उत्पादक किसान र श्रमिकको श्रम अधिकारबाट सम्मानको संरक्षण र परिवर्तन गरेमा मात्र नागरिकको खाद्य अधिकार सुनिश्चित हुन सक्छ।
1: नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार केम्बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ।

0: 사전아 성기자 원무란전 그 앞을 사인후 영구 웨딩 사인후 나라비 하나비 토요바
1: स्नातकतह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट क्यूए प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नो भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अङ्ग्रेजी र नेपाली माध्यममा शासन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर सम्पर्क नम्बर 056-93-495
2: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएको कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आदि संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
2: एसएनपी कम्पनीको कार्यालय आन्तरिक राजस्व कार्यालयहरूमा 6 AM यति बेला बिहानको 6 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: जोखिममा रहेका बस्ती स्थानान्तरणमा हुने ढिलाई पूर्व तयारी बनाउन सभामुख निर्देशन।
1: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याग सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
0: पश्चिम बंगालका सरकारी विद्यालय खाजामा अण्डा हटाउँदा भारतमा पोषण सम्बन्धी बहस शुरू। रूसी ब्यालिस्टिक क्षेपणास्त्र युक्रेनद्वारा नष्ट। अमेरिका रूस बीच अन्तरिक्ष सहकार्य हुने।
1: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित। आज मध्यराति अर्जेन्टिना अनि इंग्ल्याण्ड खेल्ने। एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा।
2: हजारौं रेडियो कर्मी करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: साझा खबरको
3: सबैभन्दा शुरूमा नक्कली भुटानी शरणार्थी प्रकरणमा 16 जनालाई कैद सजाय निर्धारण गरिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री बहादुर राई माझी
0: र पूर्व गृहमन्त्री बालकृष्ण खान सहित 16 जनालाई कैद सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेज बहादुर खड्काको इजलासले प्रतिवादी 16 जनालाई हिजो सजाय निर्धारण गरेको हो।
3: 23 असारमा अदालतले प्रतिवादी 30 मध्ये 15 जनालाई दोषी ठहर र 7 जनालाई सफाई र 8 जनाको मुद्दा मुल्तवीमा राख्ने आदेश गरेको थियो।
0: बालकृष्ण खानलाई 2 वर्ष कैद र 20,000 जरिवाना, मुख्य योजनाकार दुलाल र भण्डारीलाई 4 वर्ष जेल सजाय तोकिएको छ। अदालतको फैसला अनुसार पूर्व प्रधानमन्त्री टोपबहादुर राई माझी, पूर्व गृह सचिव प्रतीक नारायण पाण्डे, बिचौलियाहरू केशव दुलाल र सानु भण्डारी सहितका मुख्य अभियुक्तहरूलाई सबैभन्दा बढी 4 वर्ष कैद र 40,000 रूपियाँ जरिवाना तोकिएको छ। सजाय पाउनेहरूमा सन्देश शर्मा, आङतावा शेर्पा, सागर राई र विक्रम भन्ने गोविन्द कुमार चौधरी रहेका छन्। पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डाक्टर इन्द्रजीत राईलाई 4 वर्ष कैद तोकिए पनि उमेर 75 वर्षमाथिका कारण सजायमा केही छूट दिएको छ। उहाँलाई अब 3 वर्ष 2 महिना 10 दिन कैद र 40,000 रूपियाँ जरिवाना भुक्तान गर्नुपर्नेछ। यस प्रकरणमा जोडिएका नरेन्द्र केसी, शमशेर मियाँ, हरिभक्त महर्जन र निरञ्जन कुमार खरेललाई भने 1 वर्ष कैद र 10,000 रूपियाँ जरिवानाको फैसला सुनाइएको छ।
1: विपदमा परेका व्यक्तिको खोज तथा उद्धार कार्यलाई तीव्रता दिन हेलिकप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराउने विषयमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विभिन्न निजी क्षेत्रका संघ संस्थाको बीचमा समझदारी पत्रमा हस्ताक्षर गरिएको छ। प्राधिकरणमा आयोजित एउटा कार्यक्रममा प्राधिकरण र वायु सेवा संचालक संघ नेपाल, नेपाल ड्रोन संघ तथा नेपाल एसोसिएशन अफ राफ्टिङ एजेन्सी नारा बीच त्यस सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको हो। वायु सेवा संचालक संघको समझदारी अनुसार काठमाडौँ उपत्यकाभित्र उडान गर्नु परेमा संघले हेलिकप्टर निशुल्क उपलब्ध गराउनेछ भने उपत्यका बाहिर न्यूनतम संचालन खर्चमा सेवा उपलब्ध गराइनेछ। नेपाल ड्रोन संघको सम्झौता अनुसार विपदको समयमा ड्रोनको प्रयोग आवश्यक भएमा प्राधिकरणलाई निशुल्क रूपमा ड्रोन र तत्सम्बन्धी उपकरण पाइलट सहित उपलब्ध गराउनु पर्नेछ। त्यस कार्यमा खटिने सदस्यहरूको यात्रा र बसोबासको व्यवस्था भने प्राधिकरणले गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ। नेपाल एसोसिएशन अफ राफ्टिङ संघको समझदारी अनुसार बाढ़ी, डुबान तथा नदीजन्ने विपदमा परेका व्यक्तिहरूको तत्काल खोज तथा उद्धार, राहत सामग्री, औषधि र उद्धार टोलीको ढुवानीका लागि नाराले निशुल्क रूपमा राफ्ट र जनशक्ति सहित आवश्यक उपकरण उपलब्ध गराउनु पर्नेछ। यो समझदारी एवं 1 वर्षसम्म कायम रहने र आपसी सहमतिमा पुनः नवीकरण गर्न सकिने जनाइएको छ। कार्यक्रममा प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले विपदका बेला सरकार, निजी क्षेत्र र समुदायको आपसी सहकार्य र समन्वय जरूरी हुने बताउनुभयो। उहाँले सबैको हातेमालोबाट मात्रै विपद व्यवस्थापन गर्न सकिने भन्दै निजी क्षेत्रको यो सेवा भावप्रति आभार पनि व्यक्त गर्नुभयो। वायु सेवा संचालक संघका महासचिव मुरलीधर जोशी, नेपाल ड्रोन संघका अध्यक्ष राज विक्रम महर्जन र नाराका निमित्त अध्यक्ष शिव अधिकारीले विपदमा परेका नागरिकको जीवधनको सुरक्षाका लागि आफूहरू सधैँ सहयोगी भूमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। तर देशका विभिन्न स्थानमा जोखिममा रहेका बस्ती स्थानान्तरणको प्रभावकारी रूपमा र तीव्रताका साथ काम हुन नसकेको सरकारवाला निकायले बताउने गरेका छन्। कार्यकारी समितिबाट बस्ती स्थानान्तरण गर्ने निर्णय भएमा पुनस्थापनाका लागि योग्य घर परिवारलाई लाभग्राहीको रूपमा
3: पुनस्थापना अनुदान उपलब्ध गराइने व्यवस्था भए पनि त्यस अनुसारको कामले तीव्रता पाउन सकेको छैन।
1: ती जिल्लाभित्र सुरक्षित स्थान उपलब्ध नभएको अवस्थामा प्रदेश विपद व्यवस्थापन समितिको निर्णय अनुसार प्रदेशभित्रका अन्य जिल्लामा समेत बस्ती स्थानान्तरण गर्न सकिने व्यवस्था पनि कार्यविधि तथा नीतिमा उल्लेख गरिएको छ। हाल प्राधिकरण तथा अन्य संस्थासँगको समन्वयमा भइरहेका बस्ती स्थानान्तरण कार्यहरू अझै सुस्त गतिमा छन्। आर्थिक वर्ष 2082-83 प्राधिकरणले अन्य संस्थाको सहयोगमा 255 जोखिमयुक्त बस्तीहरूको प्राविधिक अध्ययन सम्पन्न गरिसकेको छ। अध्ययनबाट प्राप्त प्रतिवेदन अनुसार 37 बस्ती स्थानान्तरण गर्नुपर्ने सिफारिस गरिएको छ, जसमा 20 बस्ती पूर्ण रूपमा स्थानान्तरण गर्नुपर्ने छ भने 17 बस्ती आंशिक रूपमा स्थानान्तरण गर्नुपर्ने उल्लेख गरिएको छ। 162 बस्तीमा आवश्यक रोकथाम तथा जोखिम न्यूनीकरण उपायहरू अवलम्बन गरी हालकै स्थानमा सुरक्षित रूपमा बसोबास गर्न सकिने पनि सुझाव दिइएको छ। 56 बस्तीमा सामान्य प्रकृतिका जोखिम न्यूनीकरणका उपायहरू अप्नाई यथास्थानमै बसोबास गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। आर्थिक वर्ष 2082-83 सुरक्षित स्थानमा स्थानान्तरणका लागि उपयुक्त स्थल पहिचान गर्ने उद्देश्यले विभिन्न निकायबाट अध्ययन कार्य सञ्चालन भइरहेको छ। प्राधिकरणको आन्तरिक कार्यक्रमबाट 3 स्थान, सम्बन्धित स्थानीय तहहरूबाट 3 स्थान, प्राधिकरणको समन्वयमा नेपाल रेड क्रस सोसाइटी मार्फत 1 स्थान निर्धारण र त्यसबारेमा छलफल गरिएको छ। आर्थिक वर्ष 2082-83 प्राधिकरणको 4 बस्तीमा रोकथाम तथा संरक्षणका उपाय अवलम्बन गरी जोखिमको मात्रा घटाउन सकिने सम्भावना सम्बन्धित विस्तृत प्राविधिक अध्ययन सम्पन्न गरिसकिएको छ। संख्या सभा जिल्ला अन्तर्गत सिलिङचोङ गाउँपालिका 1 चित्र स्थित जोखिमयुक्त बस्तीबाट घरधुरीलाई सोही सिलिङ बस्तीबाट 12 घरधुरीलाई सोही सिलिङचुङ गाउँपालिका 1 बखलचुङ, 25 घर परिवारलाई सोही सिलिङचुङ गाउँपालिका 1 चित्रेमा र 55 घरधुरीलाई खाँदबारी नगरपालिका 7 भएर डाँडामा स्थानान्तरण गर्न अनुदान उपलब्ध गराइएको पनि विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। तापलेजुङ जिल्ला अन्तर्गत मौवाखोला गाउँपालिका 4 65 घरधुरीलाई मौवाखोला गाउँपालिका 3 साँघोमा स्थानान्तरण गर्ने सम्बन्धमा राष्ट्रिय विपद न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिबाट निर्णय भई अनुदान सम्झौता चरणमा रहेको पनि प्राधिकरणले बताएको।
0: यसैबीच हेटौडा काठमाडौँ जोड्ने 2 राजमार्ग रातिको समयमा बन्द हुने भएका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार हेटौडा भइसे काठमाडौँ र हेटौडा हुँदै काठमाडौँ राजमार्ग साँझ 6:30 बिहान 5 बन्द हुनेछ। बाढ़ी पहिरोको जोखिमलाई मध्यनजर राख्दै प्रशासनले रातिको समयमा दुवै राजमार्गमा सवारी चलाउन रोक्ने निर्णय गरेको हो।
1: यसैबीच हिजोको संसद बैठकमा सरकारवाला निकाय र अरू विभिन्न सांसदहरूले पनि विपद पूर्वको तयारीमा तीव्रता दिन सरकारको ध्यान आकर्षण गराएका छन्। सभामुख डोल प्रसाद अर्यालले मनसून शुरू भएसँगै बढ़िरहेको मौसमी विपद, बाढ़ी, पहिरो र डुबान जस्ता विपद जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गर्न सरकारको ध्यान आकर्षण गराउनु भयो।
4: डुबान जस्ता विपद जन्य घटना विपद जन्य घटनाका कारण हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद पूर्व तयारी, राहत तथा उद्धार एवं सहज र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यान आकर्षण गराउँछु।
1: 24 देशभर मनसुनी विपदका 73 घटनामा 2 मृत्यु भएको छ, 1 बेपत्ता र 7 घाइते भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। गएको 24 चितवनको भरतपुरमा सबभन्दा धेरै 318.4 मिलिमिटर पानी परेको जानकारी दिएको छ। अबको आगामी दिनको केही समयसम्मको मौसम कस्तो रहला तथा मौसम विज्ञान विभाग नौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामी छाने
5: हल्कादेखि मध्यम वर्षा र कतै कतै चाहिँ

0: सामुदायिक सूचना नेटवर्क सीआईएनबाट देशैभरि प्रसारण भइरहेको साझा खबरबाट
1: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय, नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोलेको। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान, कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
3: सम्पर्क 01-5421-7708, 01-5431-443, पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बागेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखा आँखाको पर्दा तथा जलबिन्दुको उपचार, घाँटीको उपचार, सामाजिक सुविधा।
6: ¡Gracias!
1: वर्ष 2024 तुलनामा 1.29% वृद्धि हो। यस वर्ष 11,47,548 जना पर्यटक भित्रिएका थिए। आगमनको संख्यासँगै पर्यटकहरूको नेपाल बसाई अवधिमा पनि परिवर्तन देखिएको तथ्याङ्कमा उल्लेख छ। 2024 औसत बसाई 13.3 दिन रहेकोमा 2025 यो बढेर 16.34 दिन पुगेको छ। बसाई अवधि बढेपछि पर्यटकहरूको प्रति व्यक्ति दैनिक खर्चमा पनि केही गिरावट आएको छ। प्रमुख देशहरूबाट आएको आगमनमा भारत 2,93,000, अमेरिका 1,13,000, चीन 96,000, बेलायत 59,000, बंगलादेश 58,000 र अस्ट्रेलिया 50,000 रहेका छन्। तथ्याङ्क अनुसार कुल पर्यटकहरूमध्ये 60.2% पर्यटकहरू घुमफिर तथा मनोरञ्जनका लागि नेपाल आउने गरेको तथ्याङ्कले देखाएको छ।
6: सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै दिने सरकारको यस अघिको निर्णय खारेज गरिदिएको छ। यो सँगै अब सरकारी निकायहरूले निजी संचार माध्यममा पनि सरकारी विज्ञापन र सूचना प्रकाशन तथा प्रसारण गर्न पाउनेछन्। न्यायाधीश तारंगा सुवेदी र निरपद होज निरौलाको इजलासले हिजो प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले गत चैतमा जारी गरेको परिपत्र खारेज गर्ने आदेश दिएको हो। सरकारले नयाँ सरकार गठनपछि सरकारी विज्ञापन सरकारी संचार माध्यममा मात्रै उपलब्ध गराउन संघ प्रदेश र स्थानीय तहलाई परिपत्र गरेको थियो। उक्त निर्णय विरूद्ध नेपाल मीडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्त राज लोइटेलले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो।
1: यस वर्ष देशभर धान रोपाई पोहोरको तुलनामा केही घटेको छ। कृषि विभागका अनुसार असार 26 गतेसम्म देशभर 54% मात्रै धान रोपाई सकिएको हो। गएको वर्ष यही अवधिमा 57.28% रोपाई भएको थियो। यसले गत वर्षको तुलनामा करिब 13.5% रोपाई घटेको हो। नेपालमा कुल 13,70,000 हेक्टर भन्दा बढ़ी क्षेत्रफलमा धान खेती हुने भए पनि हालसम्म 6,27,566 हेक्टर क्षेत्रमा मात्रै रोपाई सकिएको विभागले जनाएको छ। प्रदेशगत रूपमा गण्डकी प्रदेशमा सबैभन्दा बढ़ी 65.9% रोपाई सकिएको छ भने कोशी प्रदेशमा सबैभन्दा कम 31.5% मात्रै रोपाई भएको कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले बताउनुभयो।
6: बागमती प्रदेश सरकारले 5 समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्न थालेको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले हिजो जावलाखेल स्थित बागमती प्रदेश सुशासन केन्द्रमा 42 बचतकर्तालाई करिब 17,00,000 रूपियाँ वितरण गर्दै बचत फिर्ता कार्यक्रमको शुभारम्भ गर्नुभयो। प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकारी संस्था, सुमेरू बचत तथा ऋण सहकारी संस्था, नेशनल नमोबुद्ध बचत तथा रेड सहकारी संस्था र लाली गुराँस बचत तथा रेड सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषित गरिएको थियो। मुख्यमन्त्री बानियाले समस्याग्रस्त 5 सहकारीका 14,064 जना बचतकर्ताको बचत फिर्ताको माग दावी गरेको जानकारी दिनुभयो।
1: साझा खबरमा अब विदेशका खबर। पश्चिम बंगालका सरकारी विद्यालयको मध्याह भोजनबाट अण्डा हटाएपछि शाकाहारी भोजन लागू गर्ने निर्णयले भारतमा पोषण सम्बन्धी बहस चर्किएको छ। बालबालिकाको अधिकारमाथि खेलवाड़ गरिने प्रयास भएको पोषण कर्मीहरूले बताएका छन्। हालै सम्पन्न प्रादेशिक निर्वाचनपछि पहिलो पटक पश्चिम बंगालमा सत्तामा आएको भारतीय जनता पार्टी भाजपाको नेतृत्वको सरकारले राज्य संचालित विद्यालयमा निशुल्क शाकाहारी भोजन उपलब्ध गराउने जिम्मेवारी धार्मिक संस्था अन्तर्राष्ट्रिय कृष्ण चेतना समाजलाई दिएपछि यसअघिसम्म नियमित रूपमा दिइने अण्डा खाजाबाट हटाइएको हो। यस निर्णयसँगै भोजन, धार्मिक विश्वास र बाल पोषणबारे भारतमा लामो समयदेखि चलिरहेको बहस पुनः सतहमा आएको छ। अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि अमेरिकी रूसी टोलीको निर्धारित प्रक्षेपणमा सहभागी हुन नासाका प्रतिनिधिले रूसद्वारा संचालित अन्तरिक्ष प्रक्षेपण केन्द्रको भ्रमण गरेका छन्। युक्रेनमा रूसको सैन्य कार्यवाहीपछि अमेरिका रूस सम्बन्धमा तनाव कायम रहे पनि अन्तरिक्ष क्षेत्रमा दुवै मुलुकबीच सहकार्य जारी रहेको संकेतका रूपमा यस भ्रमणलाई हेरिएको छ। भ्रमण करिब 8 यताकै पहिलो रहेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यता युक्रेनले रूसी हवाई
7: आक्रमणका क्रममा प्रहार गरेका पाँचवटा ब्यालिस्टिक क्षेप्रास्त्र खसालेको दावी गरेको छ। युक्रेनी वायुसेनाले केही क्षेप्रास्त्र तथा ड्रोन भनी राजधानी किबमा प्रहार हुँदा त्यहाँ केही क्षति भएको जनाएका छन्। लगभग दुई साता यता पहिलो पटक युक्रेनले रूसी ब्यालिस्टिक क्षेप्रास्त्र अवरोध गर्न सफल भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका हुन्।
1: साझा खबरमा अब खेल खबर। स्पेन फिफा विश्वकप 2026 फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको टेक्सास स्थित डोलास रंगशालामा भएको पहिलो सेमी फाइनलमा फ्रान्सलाई 2-0 स्तब्ध पार्दै स्पेन 16 वर्षपछि फाइनलमा प्रवेश गरेको हो। स्पेनको जीतमा पेड्रो पोरो र मिकेल ओयारजाबले 1-1 गोल गर्नुभएको थियो। 22 मिनटमा पेनाल्टी गोल मार्फत स्पेनले पहिलो अग्रता लिएको थियो। सन् 2010 विश्व विजेता स्पेन त्यसपछि पहिलो पटक फाइनलमा पुगेको हो। स्पेनसँग पराजित हुँदा फ्रान्स लगातार तेस्रो पटक फाइनलमा पुग्नबाट वञ्चित बन्यो। अब स्पेनले उपाधिका लागि अर्जेन्टिना र इङ्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। अर्जेन्टिना र इङ्ल्याण्ड बीच आज मध्यराती खेल हुनेछ। 12:00 हुने खेलमा दुवै टोली जीतको खोजीमा हुनेछन्। साबिक विजेता अर्जेन्टिना यसपटक अपराजित यात्रामा सँगै अगाडि बढ़िरहेको छ। र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल लगातार तेस्रो जीत सहित क्वार्टर फाइनलमा पुगेको छ। हिजो भएको खेलमा हङकङलाई 181 रनको फराकिलो अन्तरले हराउँदै समूह डीको समूह विजेता बनेर नेपाल क्वार्टर फाइनलमा प्रवेश गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले हङकङलाई 212 रनको बलियो लक्ष्य दिएको थियो। हङकङले 20 ओभरमा 9 विकेट गुमाएर 30 रन मात्र बनाउन सक्यो। नेपालले यसअघि पहिलो खेलमा कतारलाई 105 रनले अनि दोस्रो खेलमा सिंगापुरलाई 151 रनले पराजित गरेको थियो।
7: कफी खेतीमा लागेका धनकुटाका किसान स्थानीय सरकारको सहयोगको अपेक्षामा रिपोर्ट कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पायो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
7: साझा खबरमा अब गाजा खेतीको विकल्प खोज्ने किसानको कुरा। गण्डकी प्रदेशमा औषधिका लागि प्रयोग गर्न गाजा खेती गर्न खुकुलो बनाउने नीति पारित भएको लामो समय भएको छैन। तर धनकुटाको सहित भूमि गाउँपालिकामा भने भइरहेको गाजा खेती छोड्दै किसान कफी खेतीतिर लागेका छन्। गाजा ओसार पसार र कारोबारमा संलग्न भएको आरोपमा दैनिक जस्तो स्थानीयवासी पक्राउ पर्न थालेपछि उनीहरू वैकल्पिक खेतीतर्फ आकर्षित हुन थालेका हुन्।
10: शहीद भूमि गाउँपालिका 2 का किसान बाबुराम राईले अहिले आफ्नो बारीमा कफी खेती शुरू गर्नुभएको छ। उहाँका अनुसार गाजाबाट तत्पर राम्रो आमदानी भए पनि कानूनी जोखिममा समाज हुने बदनामका कारण अब त्यसको विकल्प खोज्नु परेको हो।
11: यो गाजा सधैँभरि हुने चिज होइन र गर्न सकिने चिज पनि होइन। भोलि आउन सक्ने नराम्रो प्रभावहरूलाई हेरेर हामीले कफी खेतीलाई विकल्पको रूपमा सोचेको छौँ र त्यही भएको कारणले कफीलाई विस्तार गर्दै सोच 9-10 वर्ष अगाडिदेखि हामीले गरेका थियौँ।
10: धनकुटा कोशी प्रदेशका प्रतिबन्धित गाजा उत्पादन हुने पहाड़ी जिल्ला मध्ये एक हो। पछिल्ला वर्षहरूमा प्रहरीले गाजा खेती ओसार पसार र कारोबार विरूद्ध निगरानी बढ़ाएको छ। यसको प्रभाव शहीद भूमिमा पनि परेको हो। गाजा सम्बन्धी मुद्दामा पक्राउ पर्नेको संख्या बढ़ेपछि किसानहरू अन्य नगदी बारीतर्फ लाग्न थालेका हुन्। शहीद भूमिका किसान देवल कुमार राई,
12: कानूनी प्रक्रियासँग नमिल्ने चिज हुँदा यो चाहिँ अब मान्छेले दराई दराई खेती गर्नुपर्ने र धर पकड पनि अब त्यतिकै भइरहेको अवस्थामा यो धुक्काको खेती पनि भएन। धुक्का साथ होइन दीर्घकालीन खेतीपाती गरियो भने यसले सहज हुन्छ भन्ने नै हो मुख्य कुरा चाहिँ।
10: गाजाको व्यावसायिक खेतीलाई आर्थिक लाभ दिए पनि यसले सामाजिक र कानूनी समस्या बढाएको छ। त्यसैले किसानलाई दिगो र सुरक्षित आय दिने वैकल्पिक खेतीमा लाग्न जोड़ दिन आवश्यक रहेको राष्ट्रिय समाचार समितिका निवर्तमान महाप्रबन्धक तथा शहीद भूमि एकका स्थानीय सिद्धराज राईको भनाइ छ।
13: करिब 400 मान्छे भूगोलका मान्छे जेलमा र हरेक दिन पक्राउ पर्ने गाँजामा चाहिँ एकजना कोही न कोही हाम्रै सहित हुनेको मान्छे परेको देखिन्छ। त्यस कारणले यसको विकल्पहरू खोज्नुपर्छ भन्ने मेरो कुरा हो।
10: गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने आवाज स्थानीयदेखि संसदसम्मबाट उठ्दै आएको छ। यसअघि सहित भूमि गाउँपालिकाले गाँजा खेतीबारे अध्ययन गर्न कार्यदल गठन गरी बजेट समेत छुट्याएको थियो, तर कानूनी रूपमा स्थानीय तहले यस्तो निर्णय गर्न नसक्ने भएपछि उक्त प्रक्रिया अघि बढ्न सकेन। गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार अहिले पालिकाले गाँजा भन्दा वैकल्पिक कृषि उत्पादनलाई प्राथमिकता दिन थालेको छ।
14: विकल्पका रूपमा चाहिँ यस अगाडिदेखि जसरी चाहिँ यो फलफुल खेती अन्य तरकारी बाली विभिन्न क्षेत्रमा चाहिँ हामीले यस अगाडिदेखि नै सहयोग प्रदान पनि गर्दै आएका छौँ र यसतर्फ आकर्षित गराउन जोड बल पनि गरिराखेका छौँ।
10: जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी उपरीक्षक नारायण गणितकारका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागू औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 पक्राउ परेका छन् भने 1775 किलोग्राम गाँजा बरामद गरिएको उहाँले बताउनुभयो।
15: चालु आर्थिक वर्ष 2082-83 असार महिना 15 गतेसम्म हामीसँग जम्मा मुद्दा 36 दर्ता भए लागू औषध सम्बन्धी मुद्दाहरू भने 57 मानिसहरू पक्राउ परे, जसमा 55 पुरुषहरू 2 महिलाहरू पक्राउ परेका छन् र
10: गाँजाका अनुसार चालु आर्थिक वर्ष 2082-83 असार 15 गतेसम्म लागू औषध सम्बन्धी 36 मुद्दा दर्ता भएका छन्। ती मुद्दामा 57 पक्राउ परेका छन् भने 1700

0: 15 ग्राम बरामद भएको छ।
1: किसानहरूका अनुसार सरकारले केवल गाँजा खेती रोक्न आग्रह गरेर मात्रै समस्या समाधान हुँदैन। कफी, अलैची, सुन्तला, फलफूल, मसला तथा अन्य उत्पादन जन्य अन्य उच्च मूल्यका नगदे बालीको उत्पादन, बजार सुनिश्चितता र प्राविधिक सहयोग उपलब्ध गराउन सके मात्र किसान दीर्घकालीन रूपमा वैकल्पिक खेतीमा आकर्षित हुनेछन्। गोपाल बराइली, सिआइएन, रेडियो धनकुटा एफएम, धनकुटा।
2: यो रिपोर्ट सँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि पटक।
3: नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री रायमाझी र पूर्व गृहमन्त्री खान सहित 16 जनालाई कैद सजाय। कर्जा दुरूपयोगको आरोपमा व्यवसायी शशि शर्मा पौडेल पक्राउ। राष्ट्रपतिबाट बजेट सम्बन्धी 3 विधेयक प्रमाणीकरण।
2: विपदमा परेका व्यक्तिको खोज तथा उद्धारका लागि हेलिकप्टर, ड्रोन र राफ्टिङ उपलब्ध गराइने। जोखिममा रहेका बस्ती स्थानान्तरणमा भने ढिलाइ। पूर्व तयारी चुस्त बनाउन सभामुखको निर्देशन।
3: धनकुटाका किसान गाँजा खेतीको विकल्पमा कफी रोज्दै मिटर ब्याज सम्बन्धी सबै आयोगका प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय। नेपालको पर्यटन क्षेत्रमा उत्साहजनक सुधार।
2: पश्चिम बंगालका सरकारी विद्यालयमा खाजा अण्डा हटाएपछि पोषण सम्बन्धी बहस। रूसी ब्यालिस्टिक क्षेपास्त्र युक्रेनद्वारा नष्ट। अमेरिका रूस बीच अन्तरिक्ष सहकार्य हुने।
3: र फिफा विश्वकप फुटबलको फाइनलमा स्पेन फ्रान्स 2-0 पराजित। आज मध्यराति अर्जेन्टिना र इंल्याण्ड खेल्ने एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल क्वार्टर फाइनलमा प्रवेश।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ विभिन्न सार्वजनिक स्थानमा हुने पार्किङको समस्या। जहाँ देख्यो त्यहाँ विभिन्न सवारी साधनहरू राखिहाल्ने प्रवृत्ति छ, तर नेपाललाई स्विजरल्याण्ड, सिंगापुर बनाउने बहस पनि नेताहरूले बेला बेलामा भाषणको बेलामा गर्ने गर्छन्। यहाँ 2 जना व्यक्तिहरू छन् र एउटा डाँडोतिर उनीहरू उकालो लाग्दै गर्दा एक अर्काको बीचमा कुराकानी भइराखेको छ। अलि तलतिर केही समतल ठाउँ छ, त्यतातिर देखाउँदै त्यहाँ भएका मध्ये अगाडिपट्टि हिँडिरहेका व्यक्ति केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, सिंगापुर बनाउने हैसियतवाला नेपालीहरूले खाली ठाउँ देख्नै हुँदैन, कि पसल थाप्छ कि पार्किङ गरिहाल्छ।
3: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।
1: ए लौ लौ चटाइङ पर्ने आटो सबैजना यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ज।

0: चाहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 AM
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लास्टिक टेक छोयो कि चल्यो
1: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिनु पनि
2: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
3: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
2: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
3: बाबा हाम्रै पसिङ स्टोनको सातनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि सनी
2: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
3: सम्पर्क नम्बर 9875829997
1: 9855010997
4: लौ न लौ लौ चटाइम पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
5: हुन्न हुन्न चटाइम गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
6: हो र
5: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन
9: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
8: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
9: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
8: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
9: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
8: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
10: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
11: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच सनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com
10: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
6: होइन दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
11: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
6: ह्या दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक्स सामान पनि सुपथ मूल्यमा पाइन्छ
11: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर बीच चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने, मोबाइल 98452049486।
12: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

सकाले नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदाझैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि हामी तपाईँले गराउने गरेका छौं। 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कोरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलप्रासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz सोलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिडिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz हेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मुलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्साबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठी धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग हुने गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9806575223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले हामीलाई जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु आजको तिथिमिति अनि पञ्चाङ्गबाट। राजमिति 2083 साल असार महिनाको आज 31 गते र धनुसार ईस्वी सन् 2026 जुलाई 15 तारिक, सक सम्वत् 1948 नेपाल सम्वत् 1146 दिल्लाथ रुद्र नामक सम्वत् उत्तरायण गृहमरेतु आज बुधबार रहेको छ। आषाढ शुक्ल पक्ष तिथि रहेको छ आज प्रतिपदा तिथि रहेको छ। 20 घडी 55 पला रहेको छ। नक्षत्रमा रहेको छ 30 नक्षत्र 48 घडी 36 पला। युगमा रहेको छ हर्षण युग रहेको छ 14 घडी 17 पला। कर्णमा रहेको छ 12 कर्ण रहेको छ 48 घडी 19 पला। चन्द्रमा आज कर्कट राशिमा, श्री सूर्यनारायण चाहिँ आज विशेष गरी मिथुन राशिमा। आनन्दादि योगमा आज मातङ्ग योग रहेको छ। आज बिहान सूर्योदय 5:19 भए पनि सन् सूर्यास्त ठिक 7 हुनेछ र आजको दिनमा घडी 13:41 पला रहनेछ। आज दिन विशेष रहेको छ, आज चन्द्रोदय भनेर पञ्चाङ्गले विशेष उल्लेख गरेको छ। आजदेखि आषाढ शुक्ल पक्ष सुरु भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पार रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कतिखेर रहन्छ भन्ने विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउनेछु। आज विशेष गरी आजको कालो बेलाको समय भनिरहेको छ बिहानको 8:43:48 बिहानको 10:26:46 आज कालो बेला रहेको छ। आजको लाभ बेलाको समय रहेको छ बिहानको विशेष गरी बिहानको 5:17:53 बिहानको 7:50 लाभ बेला रहेको थियो भने अब एकैचोटि लाभ बेला भने साँझमा रहेको छ। साँझको 5:18:38 विशेष गरी साँझको 7:01:36 लाभ बेला
आजको शुभ बेला रहेको छ। बिहानको 10:26:46 दिउँसोको 12:09:44 शुभ बेला भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने म तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादी नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन्, अहिले यतिखेर जन्मिएका शिष्यहरूको नाम राशि के आउँछ होला भन्ने विषयमा पनि विशेष चर्चा हुने गर्नेछौ। सूर्य मिथुन राशिमा, चन्द्रमा कर्कट राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि कर्कट राशि आउँछ। शिष्यको प्रथम चरण नाम आउँछ हुबाट, हुमराज हेमराज नाम आउँछ, मध्यनडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख हुने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराइसकेँ र भने पारिरहेको छ। आजका दिन तपाईँको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादी।

0: मेष राशि हुनेहरूको लागि आजको दिन केही राम्रा अवसर प्राप्त हुने सम्भावना छ, तर पुरानो सम्झौता नवीकरण नगर्दा आफ्नो लाभांश गुम्न सक्छ। तत्काल निर्णय लिन नसक्दा काममा पछि परिन्छ। पारिवारिक मध्यधेरै व्यवधान निम्ति हुन सक्छ। अनावश्यक साइन गाँस्नेहरूसँग सावधान रहनुहोला। विष्णुमा वचन दिने बानीले अप्ठ्यारो पर्नेछ। अरूको विषयमा चासो लिँदा व्यर्थैमा झमेला व्यवहार पर्ने खक योग भनी राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि हुनेहरूको लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनाले चिताए काम सम्पादन हुँदै जाँदैछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल प्राप्त हुनेछ। विशेष उपहार हातको लागि होला। कृषिमा कामको चाप र चौपायमा केही समस्या देखे पनि धन आर्जन प्रशस्त मात्रामा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न पनि सफल हुने खालको योग भई राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि हुनेहरूको लागि आजको दिन समयमा आफ्नो हक दावी गर्न नसक्दा कममा लाभ प्राप्त हुनेछ। आत्तिनी दानीले बोलीको गलत अर्थ लाग्न सक्छ। हातमा आएको रकम अरूका लागि खर्च गर्नुपर्नेछ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुर रहनेछ। शुभ चिन्तकको भावना बुझेर अघि बढ्नुहोला। विशेष गरी धेरै मेहनतले मात्र चिताको काम बन्दै जानेछ। बोलीको प्रभाव कमजोर रहन सक्ने यो राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि हुनेहरूको लागि आजको दिन रमाइलो जमघटमा सहभागी बन्ने समय रहेको छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। केही समय लागे पनि लक्ष्य अनुसार काम सम्पादन हुँदै जाँदैछन्। विशेष गरी अध्ययनको लगावले बोक्दो क्षेत्र फराकिलो बन्न सक्छ। काममा विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। कामना पूर्ण रहने खालको योग राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ। सिंह राशि हुनेहरूका लागि आजको दिन खर्च बढ्ने समय रहेको हुँदा धेरै रकम दोहो गर्नु पर्ला। शोकले विलासी वस्तुमा खर्च गर्न सक्छ। उठो पनि रकम तत्काल उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु पर्ने पनि टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। नयाँ कुरा पाउन केही वस्तु त्याग्नु पर्नेछ। खर्च लागे पनि समाज सेवा गर्ने अवसर प्राप्त हुनेछ। यात्रा गर्न हतार नगर्दा नै राशि सिंहलाई आजको दिन विशेष देखिएको छ। कन्या राशि हुनेहरूका लागि आजको दिन व्यापार साझेदारी सटापटामा लाभ मिल्नेछ। विशेष गरी थोरै लगानीबाट पनि नाफा कमाउन सकिन्छ। सञ्चित धनले फाइदा दिलाउनेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन र समय प्रसन्न रहनेछ। श्रमको उचित मूल्याङ्कन हुँदै जानेछन् भने उठ्नु पनि रकम तत्काल हात लागेको हुनेछ। सहयोगीहरूले साथ दिनाले चिता काम सम्पादन हुँदै जानेछन्। प्रतिष्ठित नतिजाले जीवनशैलीमा परिवर्तन ल्याउन सक्ने योग राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका, ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
3: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि हुनेहरूको लागि आजको दिन आजको मेहनतले भविष्यमा नामधाम इनाम प्रतिष्ठा दिलाउन सक्छ। मेहनत गर्दा आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिन्छ। साथीभाइहरूको सहयोगले हिम्मत दिलाउँदैछन्। कीर्तिमुनि काम गर्ने समय रहेको छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय रहेको छ। सामाजिक दायित्व बढ्दै जाँदैछ। धेरैले आफ्ना कामको तारिफ गर्ने खालको योग भई राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि हुनेहरूका लागि आजको दिन जिम्मेवारी आए पनि उपलब्धिलाई केही समय लाग्नेछ। अस्वस्थताले काममा जुट्न नसकेला सहयोगको आशा देखाउनेहरूबाट धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। रोकिया काम दोहोऱ्याएर प्रदान गर्नु पर्ला। मेरो अनुसार कर्ममा त फल प्राप्त हुनेछ, फाइदा नहुने काममा लामो समयसम्म अल्मलिनु पर्ने खालको योग भने राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूको लागि आजको दिन अस्वस्थ शरीर लिएर काममा जुट्नु पर्ने अवस्था आउन सक्छ। लगानीमा जोखिम बढ्ने समय रहेको छ। गोपनीयता बाहिरिन सक्छ। स्वास्थ्यको लागि आहार विहारमा ध्यान पुर्याउनु होला। नतिजा सच्याउन काम गर्नु पर्ला। श्रम परे पनि मेहनतको उचित मूल्य प्राप्त होला। प्रत्येक नतिजा कमजोर देखिनाले पछिका लागि दोहोर्याउनु पर्ने हुन सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन परिस्थिति प्रतिकूल रहे पनि मनोरञ्जनको समय रहेको छ। प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। आमदानी बढाउने काम शुरू गर्न सकिन्छ। प्रेम र मित्रको बन्धन कसियो भएर जाँदैछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ। काममा साथीभाइहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्य भने अलिक कमजोर रहने खालको योग भने राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि उनीहरूका लागि आजको दिन काम गर्नुको साथै भौतिक साधन जुट्नले दिन उत्साहजनक रहनेछ। लगनशीलताले नयाँ काम गर्ने अवसर दिलाउँदैछन्। बुद्धिको उपयोगले अधिकार प्रतिष्ठा जोगाउन सफल भइनेछ। सदुभाव राख्नेहरू स्वयं कमजोर बन्दै जानेछन्। पछिको लागि लगानी गर्ने अवसर प्राप्त हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मेहनतले प्रतिस्पर्धाको दौड समेत जिताउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि उनीहरूको लागि आजको दिन छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र समय खर्च गर्नु पर्ला। समय तारिक नमिल्दा योजना अधुरो रहनेछ। हल्लाको पछि लाग्दा व्यवसायमा दुःख पाइन्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। स्वास्थ्य चिन्ताले सताउन सक्छन्। अध्ययनमा कमजोर भएको अनुभूति हुनेछ भने व्यर्थैमा अरूको लागि बुद्धि र समय खर्च गर्नुपर्ने खालको योग भने राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: सम्पूर्ण स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गराइसकेका छौँ आजका तिथि मिति पञ्चाङ्ग मेषादि बाह्र राशि फलका विषयमा जानकारी भने हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। कुनै पनि जिज्ञासा रहेका छन् भने सम्पर्क भने गर्नुहोला 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
1: हजुर नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म रोल्पाबाट।
0: रोल्पा जिल्लाबाट? रोल्पा जिल्ला कुन ठाउँबाट बोल्दै हुनुहुन्छ?
1: रुन्टीगढी नौ सखीबाट। हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मैले मेरो छोराको बारेमा।
0: छोराको जन्ममिति भन्नुहोस् त, कतिको बाबुको?
1: 2076 साल।
0: 2076 साल
1: 3 महिना
0: हजुर
1: 23 गते राति 12:20 गएको थियो।
0: 12:20 गएको थियो। उज्यालो भएको कति गते? 23 गते कि 24 गते उज्यालो भएको चाहिँ?
1: उज्यालो भएको 24 गते गुरु।
0: उज्यालो भएको 24 गते हो?
1: हजुर।
0: ल सुन्नुहोस् है त, ध्यान दिएर।
1: ल
0: श्री गणेश आय नमः, श्रीमती रामानुजाय नमः। 2076 साल असार शुक्ल पक्षको सप्तमी तिथिमा जन्म, कन्या राशि, हस्ताको प्रथम चरण, नाम आउँदो रहेछ बाबुको पूर्ण प्रसाद पूर्ण बहादुर, नाम आउँदो रहेछ है?
1: हजुर पूर्ण बहादुर।
0: हजुर
1: हजुर।
0: आज दिनाले देवगण परेको छ।
1: हजुर।
0: कालसर्प योग पनि परेको छ है? अलि राति सपनामा झस्किने गर्ने गर्छ। बाबुको सूर्य खराब छ, आइतबारको दिन चोखो खाने, मङ्गलबारको दिन चोखो खाने, माङ्गलिक पनि परेका छन्। यो काम गर्नु होला। अहिले बेला ग्रह सङ्कटार, अर्को मङ्गल भन्ने ग्रह चलेको छ, ग्रह शान्ति गर्नुपर्छ। 11 वर्षसम्म ग्रह अलिक नराम्रो छ, त्यसपछि पनि फेरि राहु भन्ने ग्रह चल्छ। पढाइमा अलिकति मेहनत गर्नुपर्छ है बाबुको।
1: हजुर, ऊ आमा बाउको सम्बन्ध, दिदी बहिनीको सम्बन्ध कस्तो छ गुरु?
0: माता पितासँगको सम्बन्ध ठिकै छ, त्यस्तो नराम्रो छैन। दिदी बहिनीसँगको सम्बन्ध पनि ठिक छ, राम्रो छ। दाजुभाइसँग ग्रह मिल्दैन, अनि बाबुलाई पितृदोष परेको छ, परिवारमा अकाल मृत्यु भएको पनि देखाएको छ, पितृदोष छ। यसको पनि शान्तिहरू, त्रिपिण्डी श्राद्धहरू, औँसीको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, पितृलाई जल चढाउने, पितृगणमा बत्तीहरू बाल्ने काम तपाईँले गर्नुपर्छ। तपाईँहरूले
1: हजुर,
0: र विशेष गरी बाबुको चाहिँ कालो सर्प एक परेको छ, एकहरू अलि जिद्दी जिद्दी स्वभावको हुनेछ पछि।
1: हजुर कस्तो जिद्दी छ कस्तो?
0: हजुर, अनि पढाइमा रुचि हुँदैन, पढाइमा मन जाँदैन, पढाइको लागि अलिक धेरै मेहनत र अलिक धेरै सङ्घर्ष चाहिँ तपाईँले गर्नुपर्छ, बाबुको लागि राम्रो हुन्छ। विदेश यात्रा राम्रो छ, विवाहबारी राम्रो छ, नराम्रो छैन। कालो सर्प योग परेको छ, माङ्गलिक योग परेको छ, अब यसको चाहिँ विशेष ख्याल गर्नुपर्छ। अनि सूर्य बिग्रिएको भएर आत्मबल कमजोर हुन्छ। बाबुको आइतबारको दिन नुन नखाने, चोखो निदो गर्ने, शुद्ध भोजन गर्ने काम चाहिँ गराउनु भयो भने धेरै कुरामा राम्रो र सहज हुन्छ।
1: अनि कालो सर्प परेको के गर्नुपर्छ गुरुबा?
0: नागको पूजा गर्नुपर्छ। यसरी भदौको 1 गते परेको छ नाग पञ्चमी।
1: हजुर।
0: अनि नाग पञ्चमीको दिन नागको पूजाहरू गराउने, शुद्ध भोजनहरू गर्ने राम्रो भइहाल्छ।
1: ए अनि रङ कस्तो रङ गर्छ
0: बाबुको लागि? छिर्के मिर्के कलर राम्रो हुन्छ, विशेष गरी हरियो कलर राम्रो।
1: अङ्क कति नम्बर अङ्क राम्रो हुन्छ नि?
0: यस्तो छ, बाबुको लागि 9 नम्बर विशेष राम्रै मानिन्छ।
1: हजुर।
0: 1 नम्बर पनि राम्रै मानिन्छ बाबुको लागि चाहिँ।
1: राशि मिथुन भन्नुभयो होइन?
0: कस्तो बाबुको?
1: हजुर
0: बाबुको मिथुन राशि भने त मैले कन्या राशि भनिन त।
1: कन्या राशि? हजुर कन्या राशि। अनि त्यो ए अनि रङ कस्तो रङ गर्छ
0: बाबुको लागि? छिर्के मिर्के कलर राम्रो हुन्छ, विशेष गरी हरियो कलर राम्रो।
1: अङ्क

0: पढाइ भने मैले, स्वास्थ्य पनि भने मैले, बाबुलाई चाहिने कुरा भने मैले, अब जागिर खाने बेला भएको छैन, विदेश जाने बेला भएको छैन, विवाह गर्ने बेला भएको छैन, हो कि होइन?
1: हजुर,
0: ती कुराहरू पछि हेरौँ होला नि, फेरि हेर्नु परिहाल्छ, एकचोटि हेरेर पुग्दैन।
1: हजुर,
0: त्यो भएर त अरू केही गर्नु परेन।
1: यो मङ्गल ग्रह, अरे यी के सूर्य ग्रहलाई के गर्नु पर्छ, कहिले गर्तान्ति गर्ने गुरुबा?
0: अब यस्तो हुन्छ कि, अब सूर्यको लागि चाहिँ आइतबारको दिन चोखो खाने होइन, नुन नखाने, अनि माङ्गलिकको लागि चाहिँ अहिलेदेखि व्रतहरू पठाए, चोखो लिँदै गयो भने पछिलाई पनि राम्रो काम गर्छ, माङ्गलिकले अरू केहीलाई असर गर्दैन, माङ्गलिकले पछि गएर विवाहमा दाम्पत्यमा असर गर्छ, अलिक छिटो रिसाउन मन लाग्छ, हो यस्तो खालको ग्रहहरू छ। परिवारमा कसको मृत्यु भएको छ अकालमा, उमेर नपुगिकन थाहा छ?
1: त्यस्तो त केही भएको छैन, उमेर नपुगिकन
0: भएको छ, सानो बच्चाको।
1: बच्चाको चाहिँ मेरो बच्चा खेर गा हो, युटो पोर
0: हो, त्यही त भनेछु त मैले, त्यही भएर पितृदोष परेको छ के, दोषको शान्ति एकबाट गर्नु, त्रिपिन्टी श्राद्धहरू हुन्छ, औँसीको दिन यसो बत्ती बालिदिने, जलहरू चढाउने गर्नु राम्रो हुन्छ है।
1: हजुर हजुर,
0: हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
1: हुन्छ गुरुबा, हुन्छ नि।
0: उहाँले फोन गर्नुभएको थियो, हामीलाई रोल्पा रुम्पीगढी गाउँपालिकाबाट फोन गर्नुभएको थियो उहाँले। तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँ पनि सक्नुहुन्छ, 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क भने गर्नुहोस्। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
2: हजुर नमस्कार गुरु, राधे
0: राधे। राधे राधे, कहाँबाट बोल्दै हुनुहुन्छ? दाङ तुल्सीपुरबाट बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम?
2: मेरो ईश्वरी सिंह राठौर।
0: ईश्वरी सिंह राठौर बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: मैले आफ्नो मेरो बारेमा।
0: तपाईँको जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2046 साल।
0: 2046 साल,
2: 42 साल गुरु,
0: 42 भन्नुभएको हो, भन्नुहोस् है त। 2042 साल
2: हजुर, मङ्सिर 27 गते गएर आएको, उज्यालो हुँदा 28 गते।
0: समय भन्नु?
2: बिहिबारको राति उज्यालो हुँदा शुक्रबार होला, त्यसको 2-3 बजे अनुमान भने त गुरु, त्यति बेला मोबाइल पनि नै, घडी पनि नै, के नै ठिकै भाले, त्यो त जान्ने छैन, एकछिनमा भाले बाटी आफ्नो गाडीको मित्रले।
0: हजुर ल, सुन्नुहोस् है, ध्यान दिएर। तपाईँको 2042 साल मङ्सिर शुक्ल पक्षको शुक्रबार, बिहिबारको राति उज्यालो भएको शुक्रबार, तिथि चाहिँ परेको रहेछ, परिवार तिथि धनु राशि पर्दो रहेछ, नाम आउँदैछ तपाईँको भावना, तपाईँको मूल पर्नु भएको छ, यो धन पिर्ने मूल हो, पैसाहरू खर्च गराउने मूल हो है, आज दिन अलि राक्षसी गर्नु परेको छ, अलिक छिटो रिसाउन पनि मन लाग्दो रहेछ तपाईँलाई। घातकमा परेको छ तिथि, तृतीया अष्टमी त्रयोदशी, शुक्रबार घातक, भरणी नक्षत्र घातक, नम्बरमा 9 नम्बर, राशिमा विशेष गरी राशि चाहिँ कर्कट राशि घातक भनेर लेखिया छ। कालो सर्प परेको छ तपाईँको, कालो सर्पको शान्ति गर्नुपर्छ, कालो सर्पको रत्न कवच धारण गर्नुपर्छ, नाग पञ्चमी बेलामा नाग देवताको पूजा आजा गर्नुपर्छ, सरकारी क्षेत्र सरकारी जागिर राम्रो, वैदेशिक क्षेत्र पनि तपाईँको लागि राम्रो मानिन्छ। यहाँबाट हेर्दाखेरि चाहिँ नै अहिले तपाईँको ग्रह उल्का चलिरहेको छ, एउटा ग्रह तपाईँको राहु चलेको छ, अहिले ग्रह तपाईँको राम्रो छैन, अहिले उल्का र राहुको शान्ति गर्नुपर्छ है तपाईँले, अनि कालो सर्पको नागको पूजाहरू गर्नुपर्छ। उल्का 43 वर्षसम्म छ, राहु 45 वर्ष 4 महिनासम्म छ, त्यही भएर उल्का र राहुको शान्ति गर्नु पर्यो तपाईँले, अनि त्यो सँगसँगै कालो सर्पको शान्ति पनि हुन्छ हो, त्यो कालो सर्पको शान्ति पनि गर्नु, नाग देवताको पूजाहरू गर्नु तपाईँलाई राम्रो हुन्छ, समस्या आउँदैन।
2: शुक्रबार
0: हजुर हो, बिहिबारको राति उज्यालो भएको शुक्रबारको
2: टाइम हेर्नु भएको
0: तपाईँको 2:20 मा जानु भएको,
2: 2 बजे नै 3-4 बजेतिर कसो गर्नु पछाडिमा,
0: होइन 2:20 मै हो तपाईँको जन्म, मिलेको छैन मैले बोलेको कुरा,
2: हजुर मेरो त खासै त्यस्तो के मिलेकै छैन, कहिले के राशि आउँछ कहिले के राशि,
0: राशि त एउटै आउँछ, राशिमा फरक पर्दैन, समयले फरक पार्दैन राशिको लागि चाहिँ नै।

0: होइन अब तपाईँको भावना भन्ने नाम आउँछ, कतिको रिसाउनुहुन्छ तपाईँ, रिस उठ्छ? अब एउटा कुरो भन्छु, सुन्नु है, एउटा कुरो भन्छु म तपाईँलाई, ल, तपाईँको श्रीमान अलिक एकरो अलिक जिद्दी स्वभावको हुनुहुन्छ, हुनुहुन्छ कि हुनुहुन्न सोधेको मैले तपाईँलाई, तपाईँको र तपाईँको श्रीमानको ग्रह मिल्दैन, तपाईँले जितिरहनु हुन्छ श्रीमानलाई सधैँ हो, यही हो तपाईँको समय अलिकति फरक पर्यो हो, यसमा तपाईँको धेरै फरक पर्दैन, लगभग लगभग 3:21 देखायो अहिले चाहिँ, नाम चाहिँ तपाईँको भावना नै नाम आउँछ, मूलको तेस्रो चरण नै नाम आउँछ, तपाईँ माङ्गलिक हुनुहुन्छ, लङ्गेस्ट लङ्गेस्ट माङ्गलिक भन्छ होइन, तपाईँको प्रेम विवाह भएको हो, माघी विवाह भएको हो, तपाईँको जन्ममिति त भयो होला, समय मिलेन म्याडम तपाईँको, यसको लागि चाहिँ
1: 3-4 बजे
0: होइन, त्यही त रेडियोबाट त यसरी छ्याकछ्याक हेर्न मिल्दैन होइन, हजुर समय निकालेर हेर्नुपर्छ त्यसलाई, पछि फोन गरौँ म हेरिदिउँला नि है, हुन्छ। तपाईँले थाहा पाउनुभयो के कुरा, थाहा पाउनुभयो भन्दा, समय मिलेन भने मैले बोलेको कुरा मिल्दैन, समय मिल्यो भने मैले बोलेको कुरा मिल्छ, मलाई अरू केही पनि चाहिँदैन, साल महिना गते र समय चाहियो है, कतिपय जन्मिनु भएको त्यो कुरा चाहिन्छ, त्यो भएर तपाईँले विशेष ख्याल गर्नुहोला, 98451-75223 र 98056-75223 नम्बरमा सम्पर्क भने गर्नुहोस्, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर चितवनमा आउनुहोला, भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले मलाई भेट्न सक्नुहुन्छ, र विशेष गरी हामीसँग प्रत्यक्ष रूपमा तपाईँहरू भेट्नको लागि भरतपुर आउनुहोला, र विशेष गरी हामी चाहिँ साउनको 4 गतेदेखि चिना हेर्ने तरिकाले हामी गोर्खा जिल्ला आउँदैछौँ, तपाईँलाई मैले भनेको थिएँ पानी परेको छ, बर्खायाम छ, कतिको पानी पर्छ, धेरै पानी परिरहेको बर्खै भयो भने त कसरी आउने र नभए समयले साथ दियो, मौसमले साथ दियो भने हामी 4 गतेदेखि चिना हेर्ने, 4, 5, 6 गतेसम्म चिना हेरिन्छ, त्यसपछि हामी तपाईँको 6 गतेदेखि हामी फेरि त्यहाँबाट कहाँ जानेछौँ भन्दा धादिङ जानेछौँ, अनि धादिङमा पनि 1-2 दिन हामी चिना हेर्नेछौँ तपाईँहरूको, अनि त्यसपछि हामी फेरि आफ्नै घरमा आउनेछौँ, फर्केर आउनेछौँ भरतपुर चितवनमै, त्यही भएर तपाईँहरू नजिक हुनुहुन्छ, समय मिल्छ, भेट्न मिल्छ भने तपाईँहरू आएर भेटिहाल्नु होला, केही समस्याहरू छन् भने त्यसको समस्याको समाधान पनि म तपाईँलाई पक्का पनि गराउनेछु, र कार्यक्रम ज्योतिष वास्तु चाहिँ हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग 8 बजीसम्म रहने गरेका छौँ, कुनै पनि जिज्ञासा रहेका छन् भने तपाईँले हामीलाई कार्यक्रम ज्योतिष वास्तु मार्फत तपाईँले हेराउन सक्नुहुन्छ, त्यो पनि घरै बसी बसी, आफ्नो बारेमा पनि हेराउन सक्नुहुन्छ, आफन्तको बारेमा पनि हेराउन सक्नुहुन्छ, श्रीमान श्रीमतीको बारेमा हेराउन सक्नुहुन्छ, तपाईँको ग्रह के छ, भाग्य के छ भन्ने विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु, कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ, हजुर नमस्ते,
2: हेलो,
0: हजुर हजुर नमस्ते, कहाँबाट को बोल्दै हुनुहुन्छ,
2: नमस्ते गुरुबा,
0: कहाँबाट को बोल्दै हुनुहुन्छ,
2: सिन्धुलीबाट
0: बोल्दै हुनुहुन्छ, हजुरको शुभ नाम, सिधा पौडेल सिन्धुलीबाट, कस्तो विषयमा हेर्न चाहनुहुन्छ,
2: छोरीको
0: सिन्धुली कुन ठाउँबाट बोल्नु भएको,
2: दुधौली,
0: दुधौलीबाट, छोरीको जन्ममिति भन्नुहोस् त कति हो,
2: 2065 साल मङ्सिर,
0: 2065 साल मङ्सिर महिना कति गते,
2: 26 गते राति 2 बजे,
0: रातिको 2 बजे उजालो भयो, कति गते हो, 26 गते 27 गते,
2: 25 गते बेलुका 26 गते बिहान,
0: 26 गते बिहान हो, ल सुन्नुहोस् है ध्यान दिएर, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा तपाईँको 2065 साल मङ्सिर शुक्ल पक्षको बुधबारको राति उजालो भएको बिहिबार त्रयोदशी तिथिमा जन्म मेष राशि है, तपाईँको आवाज कारगार पूर्व आइरहेको छ, तपाईँ के गर्दै हुनुहुन्छ, यही काम गर्दै हुनुहुन्छ कि के गर्दै हुनुहुन्छ?
2: होइन सर, के गुरुको हाम्रो यहाँ नेटै राम्रो टिप्दैन कि?
0: ए हजुर, कृतिकामा सुधारको प्रथमा सर नाम आउँदैछ तपाईँको, नाम आउँछ तपाईँको छोरीको अमृता अथवा अम्बिका भन्ने नाम आउँछ है?
2: हजुर हजुर
0: हजुर, राष्ट्र निर्माणमा जानु भएको छ नानीको। अलिक छिटो छिटो रिसमेश सभाको छैन है, यस्तो देखाउँछ यहाँबाट हेर्दाखेरि। घातकमा परेको छ तृतीय, के अरे घातकमा परेको छ प्रतिपदा, षष्ठी, एकादशी, आइतबार घातक, नम्बरमा एक नम्बर राशिमा मेष राशि भन्ने राशि घातक छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, पढाइमा अलि अल्छी अल्छी स्वभावको, पढाइ अलिक कमजोर कमजोर देख्यो है यहाँबाट।
2: हो सर, अब नानीले अल्छी नै गर्थिन्।
0: हजुर, अनि अहिले विदेश यात्राहरू राम्रो छ नानीको लागि, पछि भविष्यमा विवाह बारी दाम्पत्यमा पनि आफै खोजेर अनिको प्रेम विवाहहरू हुन सक्ने सम्भावना देखिन्छ। प्रेम विवाहहरू गर्नु हुँदैन पनि भन्नु होला। कतिमा पढ्दैछ नानी अहिले?
2: बाह्रमा।
0: बाह्रमा पढ्दैछ, कुन विषय लिएर पढेकी छिन्?
2: एजुकेसन।
0: एजुकेसन लिएर, एजुकेसन त्यति राम्रो फाप्दैन यिनलाई, पढ्ने मात्रै हो, जागिर खानलाई, पछि नाम निकाल्नलाई, सरकारी जागिरतिर अलिक गाह्रो गाह्रै पर्छ। अब अलिक मिहिनेत गर्नु पर्यो है। अब नानीले के काम गर्नु पर्यो भन्दा, एकादशीको व्रत चाहिँ सधैँभरि बस्नु पर्यो नानी। हजुर, एकादशीको व्रत सधैँभरि बस्नु पर्यो। एकादशीको व्रत बसेपछि यिनलाई राम्रो हुन्छ, समस्याहरू आउँदैन क्या। अहिले यिनको ग्रह सङ्कट चलेको छ,
2: 24 वर्ष।
0: मङ्गलबार त किन लिनु पर्यो र, माङ्गलिक भाव मङ्गलबार लिने त? अब लिएको व्रत त्यतिको छोड्नु हुँदैन, सानै गर्नु पर्यो। एकादशीको व्रत चाहिँ सधैँभरि लिनुभयो भने पढाइ राम्रो हुन्छ, अनि पछि गएर सरकारी जागिर खान सजिलो हुन्छ है नानीको लागि। त्यो देखिन्छ यहाँबाट हेर्दाखेरि चाहिँ। अरू के छ समस्या, जिज्ञासा?
2: अनि भाषा सिक्दाखेरि के हुन्छ, राम्रो छ कि छैन?
0: विदेश जानलाई ठिकै छ, नराम्रो छैन, ठिक छ।
2: अनि स्वास्थ्यमा?
0: स्वास्थ्यमा पनि त्यस्तो नराम्रो छैन, ठिक छ। अहिले ग्रह नराम्रो सङ्कटा, राहु र सङ्कटा छ, त्यो भएर अलिकति नराम्रो, नभए त्यस्तो नराम्रो हुँदैन।
2: हुन्छ गुरुबा
0: है, के सोध्दैछ नानी? नानी त्यही छ नि र दिनु त फोन, के सोध्दैछ तिमीले सोधेको कुरा सुन्नु नानी बहिनी।
3: नमस्ते गुरुबा।
0: नमस्ते नानी, ल भन्नुहोस् के सोध्न खोज्नु भएको छ?
3: होइन, यस्तो भाषाहरू सिक्नको लागि चाहिँ।
0: राम्रो छ, भाषा सिक्नलाई राम्रो छ। पढाइमा अल्छी गर्छ नि त नानी तिमीले, अल्छी गर्नुहुन्न नि हो कि होइन? अल्छी गर्यो भने पछि भविष्यमा दुःख पाइन्छ, राम्रो हुँदैन। अनि पढाइ राम्रो भयो भने जागिर खान पाइन्छ, विदेश जान पढ्नु नै पर्छ, पैसा कमाउन पढ्नु नै पर्छ, नपढेको राम्रो जागिरहरू पाइँदैन, दुःख हुन्छ पछि भविष्यमा होइन। नानीको प्रेम विवाहहरू ग्रहहरू देखाउँछ, प्रेम विवाह नगर्नु, माघे विवाह गर्नु राम्रो फाइदा हुन्छ। प्रेम विवाह गऱ्यो भने पछि श्रीमानसँग झगडा पर्छ, मनमुटाव हुन्छ है, त्यति राम्रो हुँदैन। अलिक छिटो रिसाउन मन लाग्छ नानीलाई, नरिसाउनु होइन, रिसायो भने झन् नराम्रो हुन्छ, ग्रहहरू बिग्रिन्छ। त्यही भएर रिसलाई कम गर्नु राम्रो हुन्छ। पढाइलाई एकदम धेरै ध्यान दिनु, पढाइलाई फोकस गराउनु, भाषाहरू सिक्न मन लागेका छन् भाषाहरू सिक्नु नानीको लागि विदेश यात्रा चाहिँ राम्रो छ है। अलिकति पानीबाट टाढा रहनु, चिसो लाग्छ, रुगा लागिरहने, खोकी लागिराख्ने, चिसोबाट अलिक टाढा रहनुपर्छ। पानीहरू पिउँदाखेरि मन तातो बनाएर पिउने गर्नु राम्रो हुन्छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो सिन्धुरीबाट, उहाँले फोन गर्नुभएको थियो आफ्नो विषयमा हेराउनको लागि। उहाँको मम्मीले फोन गर्नुभएको थियो, अनि माताजीले चाहिँ छोरीको बारेमा हेराउनु भयो, छोरीले पनि प्रश्न सोध्नुभयो। तपाईँहरू पनि निर्धक्कबाट फोन गर्नुहोस्, फोन गर्दाखेरि कुनै कुराको सङ्कोच मान्नु पर्दैन है। फोन गर्दाखेरि चाहिँ एकदम निर्धक्कबाट फोन गर्नुहोस्, अनि तपाईँलाई प्रश्न के सोध्न मन लागेको छ खुलेर तपाईँहरू बोल्न पाउनुहुन्छ, तपाईँले खुलेर प्रश्नहरू पनि गर्न पाउनुहुन्छ। 98451 75223 र 98056 75223 नम्बरमा विशेष गरी तपाईँले आफ्नो अनि आफन्तको विषयमा, ग्रह अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? नमस्ते।
4: हजुर नमस्ते गुरुबा।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म सल्यानदेखि हो।
0: सल्यानबाट शुभ नाम तपाईँको?
4: मेरो चम्पा राणा।
0: चम्पा राणा सल्यानबाट कसको विषयमा हेर्न चाहनुहुन्छ?
4: मैले छोराको बारेमा।
0: छोराको सल्यानको कुन ठाउँबाट फोन गर्नुभएको?
4: सल्यानको यो दुनारा पोखरादेखि।
0: हजुर, छोराको जन्ममिति भन्नुहोस् त कति हो?
4: 2066 साल भदौ 2 गते।
0: 2066 साल भदौ महिनाको 2 गते।
4: हजुर।
0: समय भन्नु?
4: समय राति 10:30 बजे।
0: रातिको 10:30 हो?
4: हजुर।
0: ल अब सुन्नुहोस् है त, म भन्दै जान्छु तपाईँ सुन्दै जानु है। श्री गणेशाय नमः, श्रीमती रामानुजाय नमः, सर्वमङ्गल मङ्गले शिवे सर्वप्रसादिके शरणत्र मुठे गौरी नारायणी नमस्ते। तपाईँको बाबुको छोराको 2066 साल भाद्र कृष्ण पक्षको मङ्गलबार परेको रहेछ, चतुर्दशी भन्ने तिथिमा जन्म भएको देखियो यहाँबाट हेर्दाखेरि है। चतुर्दशी भन्ने तिथिमा जन्म भएको चाहिँ देखिएको छ यहाँबाट हेर्दाखेरि चाहिँ। बाबुको तिसको दोस्रो चरण नाम आउँदो रहेछ, हेबाट नाम आउँदो रहेछ हेमराज, मध्यमाले देवगण परेको छ बाबुको। ग्रह असाध्य राम्रो छ, गुरु चाण्डाल योग परेको छ, अनि चन्द्र ग्रहणको योग पनि परेको छ। गुरु चाण्डाल योग र चन्द्र ग्रहणको शान्ति चाहिँ बाबुले गर्नुपर्छ है, अनि त्यसपछि राम्रो हुन्छ। गुरु चाण्डाल योगको शान्तिहरू स्वस्तिहरू राम्रो तरिकाले गराउनुहोस्। अनि एकादशीको व्रतहरू बस्नुपर्छ। चाँदीको सिक्री ब्रासलेट औठी के लाउन मन लाग्छ बाबुलाई, चाँदीका आइटमहरू पनि धारण गर्नुपर्छ बाबुले है। बाबुको चन्द्र ग्रहण योग परेको छ, गुरु चन्द्र योग परेको छ, बाबुको कुण्डली राम्रो छ, भाग्य राम्रो छ, नराम्रो त होइन। अलिक छिटो छिटो रिसाउने स्वभावको पनि हुनेछन् है। अहिले ग्रह उल्का चलिरहेको छ, उल्काको दशाको शान्ति स्वस्थ्यहरू पनि गर्नुपर्छ बाबुको लागि राम्रो हुन्छ। पछि सरकारी जागिर सरकारी क्षेत्र राम्रो देखाउँछ यहाँबाट हेर्दाखेरि चाहिँ। एकादशीको व्रत बस्न लगाउनुहोस्। व्रत बस्न नसके चोखो खाने, विष्णुको पूजा गर्ने, ओम नमो भगवते वासुदेवाय मन्त्र जाप गर्ने गर्नुभयो भने धेरै कुरामा राम्रो र सहज हुन्छ। समस्या के छ भन्नुहोस् त?
4: हजुर, समस्या यो पढाइ लेखाइतिर अलिक धेरै पढ्ने मन गर्दैन।
0: गुरु चाण्डाल योग भएको भएर यो भएको है। अब यसको लागि चाहिँ एकादशीको व्रत बस्नुपर्छ भनेर मैले त्यही भएर भनेको। अब गुरु चाण्डाल योग पर्यो भने चाहिँ के हुन्छ भन्दा घरमा अकाल मृत्यु पनि गराउँछ, फेरि दुःख भोग्नु पर्ने ग्रहहरू हुन्छ क्या होइन। यसले तपाईँको र तपाईँको श्रीमानको सम्बन्धलाई पनि असर गरिराखेको हुन्छ होइन। त्यही भएर अलिकति विचार गर्नुहोला, अलिकति विशेष संयमित हो तपाईँहरू हुनुहोला, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ, ग्रहहरू राम्रै छ है त। हुन्छ,
4: त्यो ग्रह शान्ति गर्नको लागि के गर्नुपर्छ त गुरु?
0: ग्रह शान्ति गर्नको लागि पण्डितजी बोलाउने, पण्डितजी राखेर अनि ग्रह शान्ति गर्ने, उल्काको शान्तिहरू गर्ने, अनि गुरु चाण्डाल योगको चन्द्र ग्रहण योगको शान्तिहरू गर्ने राम्रो हुन्छ नि। त्यति गरेपछि नराम्रो हुँदैन। अहिलेको लागि ग्रह शान्ति गरिहाल्नुपर्छ भने पनि छैन, अहिले साथीको सङ्गत लाग्ने, अनि साथीको सङ्गतले गर्दा हामीले भनेको नमानिदिने, नटेरिदिने होइन, यस्तो ग्रहहरू हुन्छ। अब त्यसको लागि चाहिँ तपाईँले एकादशीको व्रत भगवान् विष्णुको पूजाहरू गर्न लगाउनु भयो भने बिहिबारको दिन बेसार दान गर्ने कुनै मन्दिरमा अथवा कुनै पण्डितजीहरूलाई बेसार दानहरू गराउने, पहेँलो कपडाहरू अथवा पहेँलो टोपीहरू दान गराउने राम्रो हुन्छ क्या त्यसो गर्नाले।
4: उता फोर्थ लाइनतिर कस्तो हुन्छ? उतातिर
0: सरकारी जागिर राम्रो छ, मैले अघि पनि भनेको हो, सरकारी जागिरमा कुनै समस्या देखिँदैन। बाबुको पढाइमा समस्या हो, अरूमा समस्या छैन। पढाइमा अलि अल्छी अल्छी गर्ने खालको ग्रहहरू परेको छ, त्यही भएर हो। चिन्ता नलिनुहोस्, राम्रो हुन्छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नु होला।
4: हस्
0: नारायण, उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेर्नको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जान्ने कार्य लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ। 9845175223 र 9806575273 नम्बरमा सम्पर्क भन्ने गर्नुहोस्। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्पपोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ। हामी गोर्खा आउँदैछौँ, अब धेरै दिन बाँकी छैन। हामी 4 गतेदेखि गोर्खा बजारमा आएर चिना हेर्नेछौँ, तपाईँहरू पनि भेट्न आउनुहोला। गोर्खा बजार ठ्याक्कै कहाँनिर भन्ने चाहिँ म 4 गतेको कार्यक्रममा भन्छु है, तपाईँलाई कहाँनिर आएर बस्छु भनेर। अनि 4-5-6 गते गोर्खामा चिना हेर्ने होइन, अनि त्यसपछि हामी धादिङ आउनेछौँ 6 गते 7 गतेतिर हामी धादिङ आउँछौँ। तपाईँहरू धादिङमा पनि बस्नुहोला, भेट्नको लागि चाहिँ आउनुहोला, भेट्नको लागि बृहदशा र भाग्यको विषयमा विशेष छलफल हामी तपाईँहरूसँग गर्नेछौँ। 98451-75223 नम्बरमा तपाईँले फोन गरेर नामहरू पनि टिपाउन सक्नुहुन्छ, आएर भेट्नको लागि सजिलो हुन्छ तपाईँको लागि चाहिँ। भन्दै कार्यक्रम ज्योतिष वास्तुको हामी अन्तिम चरणमा आएका छौँ, किनकि कार्यक्रम ज्योतिष वास्तु भनेको हरेक दिन बिहान ठिक 7 बजेदेखि लगभग हामी तपाईँहरूसँग चाहिँ 8 बजेसम्म रहने गरेका छौँ। र भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा हामी तपाईँहरूसँग छलफल पनि गर्ने गरेका छौँ। त्यही भएर तपाईँहरूले विशेष ख्याल गर्नुहोला, र बर्खाको समय छ, आफ्नो जीव धनको एकदम ख्याल गर्नुहोस्, लापरवाही नगर्नुहोस्। अनि पहाडतिर बस्नुहुन्छ भने बाढी पहिरोहरू झर्न सक्छ, आउन सक्छ, विशेष सावधान अप्नाउनुहोला। भन्दा भन्दै कार्यक्रम ज्योतिष वास्तुको अन्तिम चरणमा आएका छौँ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु। तपाईँसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: पहिलो समय सूचक अहिले बिहानको 8 बज्यो AM
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अंग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 056-493-495।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: लौ छ टाइम पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
6: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपूर्वी तनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855524454 9855420454 इमेल lok.logic2@gmail.com
5: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
7: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
8: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
7: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 9855506359 र 9855607359
9: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिक आइसक्यो के कुरामा चित्त बुझिनु पनि
10: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
11: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो त फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
10: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
11: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छँदैछ नि
10: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदा नगर टाउन चितवन
11: सम्पर्क नम्बर 9845082997
9: 9855109997
12: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पासपोर्ट एप्लिकेशन
13: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी
12: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण
13: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल
12: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार
13: नेपाली एफएम तथा अनलाइन रेडियोहरू
12: नेपाली विनिमय दर सुनचाँदीको दर रेट मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस् नेपाली पात्रो हाम्रो समय हाम्रो गौरव
14: सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ट्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Why I live Sunday Nuncha Radio Silence 89.8 megahertz.
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बस
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा पर्याप्त छात्रवृत्ति व्यवस्था अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर चितवन सम्पर्क नम्बर 0556943495
6: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
7: कम्पनी N 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
6: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारि मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556909959 98550-60359 र 98550-67359
8: सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज
9: साहिलो समय सूचक अहिले बिहानको 9 बज्यो 8:09 AM

0: नेपाली रेडियो नेटवर्कको बिहान 9 बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। मिटर ब्याज पीड़ितका प्रतिनिधि र गृहमन्त्री शोधन गुरूङ बीच समस्या समाधानका लागि आज दिउँसो फेरि वार्ता हुँदैछ। बाराको निजगढ़मा हिजो मंगलबार 2 पटक गरेर करिब 6 घण्टासम्म भएको छलफलमा सहमति जुग्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। जनकपुरबाट काठमाण्डुका लागि पैदल यात्रामा निस्किएका पीड़ितहरूलाई भेट्न गृहमन्त्री आफै निजगढ़ पुग्नु भएको छ। वार्तामा पीड़ितहरूले साहु महाजनको थिचोमिचो र प्रहरी प्रशासनबाट पाएको शास्तिबारे गृहमन्त्री समक्ष गुनासो पोखेका छन्। उनीहरूले फर्जी तम्सु खारेज गर्नुपर्ने र विशेष न्यायाधिकरण गठन गर्नुपर्ने लगायतका 6 बुँदे माग राखेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज बिहान 11 बजे बस्दैछ। आजको बैठकमा सरकारका तर्फबाट विभिन्न वार्षिक प्रतिवेदन, विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिहरू छलफल र अनुमोदनका लागि पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय मानवाधिकार आयोग, राष्ट्रिय सूचना आयोग र राष्ट्रिय समावेशी आयोगका वार्षिक प्रतिवेदनहरू सभा समक्ष पेश गर्ने कार्यक्रम छ। त्यस्तै अर्थमन्त्री डाक्टर सोनी मुवागले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनका श्रम निरीक्षण तथा बाध्यकारी श्रम सम्बन्धी महासन्धिका प्रस्तावहरू छलफल र अनुमोदनका लागि सदनमा पेश गर्ने कार्यसूची रहेको छ। राष्ट्रिय सभाको बैठक पनि दिउँसो 1 बजे बस्ने तय भएको छ। बैठकमा प्रधानमन्त्री बालन शाहको तर्फबाट महाधिवक्ताको कार्यालय प्रतिवेदन पेश हुनेछ। आजदेखि उपभोक्ताले बजारमा खाना पकाउने एलपीजी ग्यासको पूरा सिलिण्डर नै किन्न पाउने भएका छन्। नेपाल आयल निगमले ग्यासको आपूर्ति र वितरण प्रणाली सहज बनेको भन्दै साबिकै 14.2 केजीको सिलिण्डर बिक्री खुल्ला गरेको हो। यसअघि ग्यास अभावका बेला निगमले अस्थायी रूपमा आधा सिलिण्डर मात्र भर्ने र बाँड्ने व्यवस्था गरेको थियो। निगमका अनुसार उपभोक्ताले अब ग्यासको पूरा सिलिण्डर 2060 रूपियाँमा पाउनेछन्। हाल भारतबाट नियमित रूपमा ग्यास आइरहेकाले आतिनुपर्ने अवस्था नरहेको भन्दै निगमले आवश्यकता अनुसार मात्र किन्न र घरमा धेरै ग्यास थोपारेर नराख्न उपभोक्तालाई अनुरोध गरेको छ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैनी खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क। चार वर्षको

0: 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 3+3 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। ललितपुरको धुबी घाटमा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। गैराति बिग्रिएर सड़क छेउमा राखिएको बागमती प्रदेश 03001/20/15 नम्बरको ट्रकमा मोटरसाइकल ठोकिँदा धादिङका 20 वर्षीय रितेश श्रेष्ठको उपचारका क्रममा मेरीश्वरी अस्पतालमा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलको पछाडि बस्ने समीर भुजेलको सोही अस्पतालमा उपचार भइरहेको छ। यसै गरी पूर्वी नवलपरासीको कावासुती नगरपालिका क्षेत्र गोर्सदेमा नहरमा डुबेर 44 वर्षीय शेरबहादुर महतोको मृत्यु भएको छ। गैराती कपड़ा धुनका लागि नहरमा गएका बेला डुबेर उहाँको ज्यान गएको प्रहरीले जनाएको छ। बाहिरबाट आउने बिउ र रासायनिक मलको बढ़दो प्रयोगका कारण संकटमा परेका स्थानीय बाली जोगाउन 70 वटा स्थानीय तहका किसानलाई अनुदान रकम बाँडिएको छ। बाली किसान, बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले रैथाने बालीको उत्पादन बढ़ाउन किसानहरूलाई 5 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग दिएको हो। केन्द्रले लोप हुने अवस्थामा पुगेका स्थानीय बाली तथा प्रजातिहरूको पहिचान गर्न, खेती बढ़ाउन र स्थानीय हावापानी सुहाउँदो बिउ उत्पादन गर्नका लागि स्थानीय तह, कृषि सहकारी र कृषि समूहहरूलाई यो रकम उपलब्ध गराएको केन्द्रका प्रमुख केशव देवकोटाले बताउनु भएको छ। नवलपरासीको उपसेकोट गाउँपालिका 5 बाघोरका पहिरो विस्थापित 18 परिवार 5 वर्षदेखि अस्थायी शिविरमै कष्टकर जीवन बिताउन बाध्य भएका छन्। विक्रम सम्बत 2078 सालको असारमा आएको पहिरोले बस्ती बगाएपछि जुके पानीमा सारिएका उनीहरूको स्थायी बसोबासको व्यवस्था अझै टुंगोमा पुग्न सकेको छैन। अहिले ब्लक र टीमले बनेका साहुरा टहरामा बसिरहेका विस्थापितहरू वर्षायाम शुरू भएसँगै बाघी, हिलो र सर्पको त्रासमा रात बिताउने गर्दछन्। पहिरो अघि खेती किसानी र पशुपालन गरेर बस्ने यी परिवार अहिले दैनिक ज्याला मजदूरीको भरमा बालबालिका र ज्येष्ठ नागरिक पालिरहेका छन्। गाउँपालिका अध्यक्ष लक्ष्मी देव पाण्डेका अनुसार पालिकाले स्थायी बसोबासका लागि गर्नुपर्ने सबै काम सकिसकेको भए पनि गृह मन्त्रालयबाट अन्तिम निर्णय नआउँदा काम रोकिएको छ। यसैबीच सड़क विस्तारका लागि खनिएका ठाउँहरूमा लगातारको वर्षाले गर्दा पृथ्वी राजमार्गको मुगलिन पोखरा खण्डमा यात्रा निकै असुरक्षित बनेको छ। तनहुको मुसे खोला, घाँसी कुवा, छिर्कने देउराली र विमल नगर लगायतका दर्जन ठाउँमा पानी पर्न साथ पहिरो खस्ने र ढुंगा खसिरहने समस्या देखिएको छ। राजमार्ग र नदी किनारका क्षेत्रमा खतरा बढ़ेपछि जिल्ला प्रशासन कार्यालय तनहुले आम नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अधिकारी शिवलाल तिवारीले मर्स्याङ्गी, सेती, मादे र त्रिशुली लगायतका नदीहरूमा पानीको भाव बढ़ेकाले सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न र अत्यावश्यक काम बाहेक हिँडुल नगर्न अनुरोध गर्नुभएको छ। आज पनि 6 वटा प्रदेशमा भारी वर्षाको चेतावनी दिएको छ। नेपालको तराई भूभाग नजिक मनसूनको न्यून चापीय रेखा आइपुगेकाले आज देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार आज दिउँसो मधे, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा चट्याङ सहित भारी वर्षा हुने सम्भावना छ। गैरातीदेखि नै बागमती, गण्डकी र कोशी प्रदेशका धेरैजसो ठाउँमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार पछिल्लो 12 घण्टामा सिन्धुपाल्चोकको मेलम्चीमा 68.2 मिलिमिटर वर्षा मापन गरिएको छ। आज दिउँसो र राति पहाड़ी तथा तराईका क्षेत्रमा बाढ़ीको पहिरोको जोखिम रहेको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुज समुद्री मार्ग हुँदै हिँड्ने जहाजहरूमा 20% कार्गो शुल्क लगाउने आफ्नो अघिल्लो प्रस्ताव फिर्ता लिएका छन्। मध्य पूर्वका नेताहरूसँग भएको सकारात्मक वार्तापछि यो निर्णय बदलिएको उनले सामाजिक सञ्जाल मार्फत उल्लेख गरेका छन्। शुल्क लगाउनुको सट्टा अब खाड़ी मुलुकहरूसँग ठूला व्यापार तथा लगानी सम्झौता गरिने ट्रम्पको भनाई छ। यस्ता सम्झौताबाट अमेरिकामा नयाँ उद्योग खुल्ने र रोजगारीका अवसर बन्ने दावी उनले गरेका छन्। यद्यपि ट्रम्पले इरानसँग सम्बन्धित जहाज र इरानी बन्दरगाहबाट आउने जाने कार्गोमाथि लगाइएको पूर्ण प्रतिबन्ध भने कायमै रहने स्पष्ट पारेका छन्। यसअघि इरानले अमेरिकी प्रस्तावको विरोध गर्दै आफ्नो जलमार्गमा हस्तक्षेप नगर्न चेतावनी दिएको थियो। र स्पेन जारी फिफा विश्वकप 2026 उपाधि नजिक पुगेको छ। अमेरिकाको डलास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा बलियो मानेको फ्रान्सलाई 2-0 गोलले हराउँदै स्पेन 16 वर्षपछि फाइनलमा पुगेको हो। स्पेनको जितका लागि मिकेल ओयारजाबलले 22 मिनटमा पेनाल्टी मार्फत र पेड्रो पोरोले 58 मिनटमा दोस्रो गोल गरे। फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि स्पेनको बलियो रक्षा पंक्ति र गोलकिपरका अगाडि उसको केही सिप लागेन। सन् 2010 विश्व विजेता स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। विश्वकपको अन्तिम तथा दोस्रो सेमी फाइनल खेलमा भोलि बिहान पुराना दुई प्रतिद्वन्दी अर्जेन्टिना र इंग्ल्याण्ड भेट्दैछन्। 21 वर्षपछि पहिलो पटक विश्वकपको मञ्चमा आम्ने सामने हुन लागेका यी दुई टोलीको खेल नेपाली समयअनुसार भोलि बिहान पाउने 1 बजे शुरू हुनेछ। खेलमा अर्जेन्टिनाका लियोनेल मेसी र इंग्ल्याण्डका जुटो बेलिङहम जस्ता स्टार खेलाड़ीहरूको प्रदर्शन मुख्य आकर्षकका रूपमा रहनेछन्। हौसका साथी काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 10 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो एनआरएन 99.1
1: खरो विषयमा सरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी ब्याङ्क सबैका लागि ब्याङ्क इस्ट होम इन्टरनेट

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्ब म उपस्थित भएको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र फिल्म स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। त्यसै गरी डिजिटल प्लेटफर्ममा हाम्रो पात्र .com र नेपाली नेटवर्क .com मार्फत पनि नेपाली बहस यतिखेर प्रसारण भइरहेको छ। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम नेपाली बहसमा हामी देशको सामाजिक, सांस्कृतिक, आर्थिक, राजनैतिक, कूटनीतिक मुद्दाका विषयमा छलफल र बहस गर्ने गर्दछौं र विशेष गरी सीधा प्रश्नको सीधा जवाफ पनि दिने गर्दछौं। नेपाली बहस यतिखेर धेरै ठाउँमा एकैसाथ प्रसारण पनि भइरहेको छ। पूर्व उप प्रधानमन्त्री टोप बहादुर राईमाझी सहित 9 जनालाई 4 वर्ष कैद सुनाइएको विषय यतिखेर उजागर भएको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा पूर्व उप प्रधानमन्त्री टोप बहादुर राईमाझी र पूर्व गृहमन्त्री बालकृष्ण खाँड, पूर्व गृह सचिव टेकनारायण पाण्डे सहित 15 जनालाई जेल सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार ठगी लिखित कृति, राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा दोषी ठहर गर्दै जेल सजाय यतिखेर तोकेको छ। आधारित श्रोता नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। अर्को मुद्दामा वेतन झाले ठगी उद्योगमा 1 वर्ष कैद सजाय तोकिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार ठगी लिखित कृति, राज्य विरूद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा 16 जनालाई दोषी ठहर गर्दै जेल सजाय तोकेको छ। नक्कली भूटानी शरणार्थी प्रकरणमा भीआईपी वीवीआईपी भनिने राजनैतिक दलबाट संरक्षित व्यक्तिहरूले उन्मुक्ति पाएका छन्। त्यति बेला मुद्दा दायर गर्दाखेरि, अभियोग दायर गर्दाखेरि चाहिँ राजनैतिक व्यक्तिहरूलाई चाहिँ त्यहाँ छुट्याइएको छ। त्यसमा तत्कालीन प्रधानमन्त्रीदेखि लिएर प्रधानमन्त्रीका स्वकीय समेतलाई पनि मुद्दा चलाउनु पर्ने रायसहितका विषयहरू पनि यतिखेर उठेका छन्। आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। यतिखेर हाम्रो भेषमा श्रम शक्ति पार्टी नेपालका सांसद आर्यन राई हुनुहुन्छ। आर्यन राईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
1: हजुर, गुड मर्निङ, नमस्कार। हजुर
0: आर्यन सर, अब अहिलेको अवस्थामा चाहिँ तपाईँहरू संसदमा जुन भूमिकामा हुनुहुन्छ, तपाईँहरू संसदमा विरोध बाहेक श्रम शक्ति पार्टीले अरू केही जानेको छैन भनेर तपाईँमाथि प्रश्न उठ्छन्, किन?
1: विरोधको लागि हामीले विरोध गरेका होइनौ। अब हामीले सरकार सफल हुनुपर्छ भन्ने हाम्रो चाहना हो। त्यसको लागि चाहिँ सीमाको पक्षमा, माटोको पक्षमा मिल्ने क्रममा, सुशासनको क्रममा, तपाईँको चाहिँ समतामूलक समाज निर्माण गर्ने क्रममा, यसमा हाम्रो भूमिका सधैँ भइरहन्छ र सरकारलाई हामीले खबरदारी गरिरहेका हौ। त्यसलाई विरोधको रूपमा लिनुहुन्न। त्यहाँ सदनमा कोही न कोही सरकारले गल्ती गर्दैछ नि, यहाँ गल्ती हुँदैछ भन्ने हुनुपर्छ। नत्र भए सरकार डिक्टेटर हुन्छ, सरकार असफलताको बाटो जान्छ।
0: प्रधानमन्त्रीलाई सदनमा खोज्या खोजे हुनुहुन्थ्यो, हिजो प्रधानमन्त्री तुप्लोक आइपुग्नु भयो नि त, होइन? कसो लाग्यो?
1: होइन, यस्तो छ, प्रधानमन्त्री त्यहाँ आउनुभयो, बेसिनेट बस्नुभयो, जानुभयो, केही न केही धेरै आरोप पनि
0: जे भए पनि तपाईँहरूले अनुहार त हेर्नुभयो नि त प्रधानमन्त्रीको धेरै लामो समयपछि।
1: हामीले यस्तो छ, कुनै व्यक्ति गर्न हेर्नु खोजेको होइन नि हजुर। अनुहार त हेर्नुको लागि तपाईँको चाहिँ पर्सनली भेटेर एउटा तपाईँको चाहिँ उहाँ पनि सकिन्छ नि, होइन? अनुहार हेर्नु खोजेको होइन कि, हामीले व्यक्तिको कुरा गरेका छैन, हामीले पदको कुरा गरेका हौ। देशको प्रधानमन्त्री, सदनप्रति, सदन भनेको चाहिँ जनताको कुरा उठ्ने ठाउँ हो। त्यो जनताको कुरा उठ्ने ठाउँमा प्रधानमन्त्री जवाबदेह हुनुपर्छ भनेका हौ। हिजो उहाँ कति पछि आउनुभयो, आएर फेरि अर्को हाम्रो 2000 प्रतिनिधि सभा नियमावली 2083 उहाँले चाहिँ धजी उडाएर जानुभयो। हाम्रो खुसबू ओली मान्यज्यू बोलिरहँदाखेरि अगाडिबाट कस गरेर जानुभयो, त्यसरी मिल्दैन। उहाँ आउनुहुन्छ, केही न केही बिहु गरेर जानुहुन्छ, त्यस्तो छ।
0: होइन, अब प्रतिनिधि सभामा सांसदहरूले आफ्नो धारणा राख्ने क्रममा चाहिँ प्रधानमन्त्रीको उपस्थिति भयो, त्यसो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पनि त आउनुभयो होइन हिजो?
1: हजुर, त्यो आउनुभयो।
0: तपाईँले त प्रधानमन्त्रीले खै त जवाब भन्दै हुनुहुन्थ्यो नि त केही समय अगाडि त, होइन?
1: त्यही त आएर सीमा सम्बन्धी कुरालाई करेक्सन गर्नुहुन्छ होला भन्ने हाम्रो चाहना थियो। उहाँ आउनुभयो, जानुभयो, केही न केही त्यस्तै हो।
0: अब सीमाको विषयमा त विभिन्न चरणमा परराष्ट्र मन्त्रालयदेखि लिएर सबैले आफ्नो स्टेटमेन्ट दिइसकेका छन् त, होइन? सीमामा चाहिँ
1: यस्तो हुन्छ क्या, सुन्नु न, प्रधानमन्त्रीज्यूले र अरूले दिनुमा फरक पर्छ। मैले एउटा काम बिगारिदिने अनि भरे मेरो चाहिँ स्वकीयले तपाईँले स्पष्टीकरण दिएर हुन्छ त, हुँदैन नि त, होइन? र सम्बन्धित उसले व्यक्तिले, सम्बन्धित सरकार प्रमुखले बोलिसके पछाडि सरकार 15 दिनमै हो त्यो कुरा त
0: तपाईँहरूले चाहेको के हो प्रधानमन्त्रीबाट ठ्याक्कै भन्नुहोस् त जनतालाई लाखौँ जनताले सुनिरहनु भएको छ देशभरि हेरेर
1: हजुर हजुर एकदम एकदम
0: भन्नुहोस् त प्रधानमन्त्रीबाट के चाहनु भएको तपाईँहरूले
1: हजुर
0: प्रधानमन्त्रीबाट के चाहनु भएको हो आरएनजी
1: प्रधानमन्त्रीज्यूले काम गर्दै जानुहुन्छ समय अझै तपाईँको चाहिँ धेरै बाँकी छ तर पनि प्रधानमन्त्रीज्यू सदनप्रति जवाबदेही र जनताप्रति जवाबदेही हुनुपर्छ डिक्टेटर हुनु भएन लोकतान्त्रिक हुनु पर्यो जनताको कुरा सुन्नु पर्यो जनताको प्रश्न सुन्नु पर्यो र चाहिँ सीमा सम्बन्धी जो उहाँले दिनुभएको अभिव्यक्ति भविष्यमा उहाँले दिनुभएको अभिव्यक्ति ठूलो देशलाई घाटा हुन्छ हाम्रो सीमा समस्याहरू छन् जस्तै कालो पानी लिपिया धुरा लगायत अन्य ठाउँमा धेरै सीमा समस्याहरू छन् त्यो सीमा समस्याको निम्ति कूटनीतिज्ञहरूले पहल गर्दै गर्दाखेरि हाम्रो देशको कमजोर एउटा चाहिँ नजर स्थापित उहाँले गरिदिनु भयो कि सिमेसी मुलुकहरूले हाम्रो मुलुकको सीमा दावी गर्नले उहाँले एउटा उहाँहरूको लागि बलियो प्रमाण स्थापित गरिदिनु भयो प्रधानमन्त्रीज्यूले र हाम्रो लागि चाहिँ कमजोर एउटा चाहिँ नजर स्थापित भयो क्या त्यसले गर्दाखेरि भोलि सीमा समस्यामा ठूलो समस्या आउँछ
0: होइन प्रधानमन्त्रीले बोलेको कुरा चाहिँ दोषी भन्छ प्रमाण भन्छ अन्तर्राष्ट्रिय मञ्चमा चाहिँ त्यसलाई चाहिँ प्रमाणका रूपमा हेरिन्छ
1: प्रमाणको रूपमा स्थापित हुन्छ नि जस्तै पनि कुनै पनि सीमा सम्बन्धी समस्या समाधानको निम्ति के आधारमा चाहिँ सीमा समाधान गर्ने भन्दाखेरि त्यसरी भिडियो फुटेज बोलेको आधारमा होइन त्यहाँ तपाईँको चाहिँ कुनै लिखित तपाईँको दस्तावेजको आधारमा यी कुराहरूमै त्यहाँको चाहिँ भाषिक सांस्कृतिक तपाईँको चाहिँ पहिचानको आधारमा अब त्यो त्यसको आधारमा चाहिँ सीमा समस्या समाधान गरिन्छ क्या त्यसै कारणले गर्दाखेरि उहाँले बोलेको त रेकर्ड रहन्छ नि हजुर भोलि
0: अब उहाँले भोलिसक्नुभयो चिप्लिनुभयो नि त उहाँ होइन जानकारी बोले होइन भन्ने खालको आशयका विषयहरू आइसकेका छन् नि त होइन उहाँ चाहिँ अब त्यसको
1: त हामीले भनेका छौँ त्यो तपाईँ हामीले भनिदिएर भएन नि प्रधानमन्त्री हिजो मैले सोधेँ प्रधानमन्त्रीज्यूको त्यो प्रधानमन्त्रीज्यूको त्यो नियात हो कि भोलिसुक भएको त्यो प्रधानमन्त्रीले भन्नुपर्छ क्या
0: होइन ढिबी पनि धेरै गर्न गर्नुहोस् न तपाईँहरू पनि मलाई यही केटी चाहियो भनिरहनु भएको छ टाइम टाइममा आरएनजी
1: सुन्नु न अरू कुरामा मैले त्यो ढङ्गले हेऱ्यौँ भने फरक कुरा ए हजुर राष्ट्रियताको सवालमा यहाँ त कुन पार्टीको सरकार छ कुन व्यक्ति सरकार प्रमुख छ त्यसले त्यसमा सरकार राख्दैन क्या भविष्यमा होइन देशको एउटा सार्वभौम संसदको रोस्टमबाट एउटा चाहिँ कुनै सार्वजनिक बाहिर खुल्ला कार्यक्रमबाट कार्यक्रममा बोल्नु भएको होइन नि उहाँ त देशको सार्वभौम संसदको रोस्टमबाट बोल्नु भएको हो त्यसैले त्यो रोस्टममा बोल्नु भएको रेकर्डबाट हटाउनु पर्छ र तपाईँको चाहिँ उहाँले बोल्नु भएको कुरा आफ्नो करेक्सन गर्नुपर्छ क्या
0: भने चाहिँ तपाईँको 103 माग त प्रधानमन्त्री रोस्टममा आएर सीमाको बारेमा याचना गर्नुपर्छ माग माग्नुपर्छ होइन त्यसो
1: त्यसमा नभनौ उहाँ नअप्ठ्यारो होला कम्तीमा यो बोल्नु खोजिएको थिएँ यस्तो भयो भनेर करेक्सन गर्दा भइहाल्छ
0: अब आजको दिनमा चाहिँ श्रम शक्ति पार्टीले जुन तरिकाले तपाईँहरूको संसदमा उपस्थिति छ होइन तपाईँहरूको केही छोटो अवधिमा जुन किसिमको चाहिँ मत लिएर सदनमा आउनु भएको छ संसदमा आउनु भएको छ र आज तपाईँहरूमाथि चाहिँ जनताले तपाईँका क्षेत्रका कुराहरू चाहेका छन् होइन तपाईँका एजेन्डाहरू चाहिँ तपाईँको निर्वाचन क्षेत्रका चाहिँ विकासका कुराहरू निर्वाचन क्षेत्रका समस्याका कुराहरू होइन निर्वाचन क्षेत्रको प्रतिनिधित्वका कुराहरू तर बजेटमा उपस्थित नभइदिने कहिले होइन कहिले चाहिँ प्रधानमन्त्री आएन भनेर संसदमा हाजिर लाएर हिँडिने कहिले चाहिँ छलफलमा सहभागी नभइदिने तपाईँहरूमाथि त प्रश्न छन् नि त होइन जनताहरूका तपाईँकै मतदाताका पनि
1: यस्तो छ त्यसलाई यहाँले यसरी बुझ्नुपर्छ ल यस्तो कुरा चाहिँ कस्तो हो भन्दाखेरि हामीले आफ्नो एरियाको विकासको कुरा गरेका छौँ समृद्धिको कुरा गरेका छौँ विकास बजेटको कुरा त कसरी गरेका छौँ र हामीले उठाएको सार्वजनिक हितको लागि त्यो सिङ्गो राष्ट्रको कुरा उठाएका छौँ नि चाहे सुकुम्बासीको सवालमा होस् चाहे गरिबको सवालमा होस् चाहे कानुन संशोधन गर्ने सवालमा होस् चाहे मजदुर युवाहरूको श्रमिक युवाहरूको सवालमा होस् होइन जस्तै म खोटाङबाट निर्वाचित भएर आएको सांसद हो मेरो जिल्लाको मान्छे सुकुम्बासी छ नि त्यो छ मेरो जिल्लाको मान्छे दुवैजना श्रमिक युवा छ त्यो पनि छ होइन यी सबै कुरा हामीले त तपाईँको चाहिँ कुनै नीतिगत समस्या कानुन निर्माण गर्ने क्रममा जुन जुन कानुन देशभरि लाग्छ त्यो त्यो कानुन मेरो जिल्लामा पनि लाग्छ हामीले सबै कुरा बोलेकै छ त्यसमा दुईमतै छैन नि
0: होइन आरएनजी तपाईँहरूलाई अब जनताले प्रश्न पनि गरिरहेको छ तपाईँहरूलाई क्युआर पार्टी पनि भन्छ होइन किन भने आयो क्युआर पार्टी
1: त्यो क्युआर पार्टी त फन्ड गरेका हुन्
0: तपाईँले पनि त स्टाटस हाल्नु भएको थियो मैले त्यो हेरेँ तपाईँभन्दा अन्त
1: होइन होइन
0: तर त्यहाँ चाहिँ तपाईँहरूलाई हाँसेर उडाइरहेछन् क्या धेरैले
1: होइन ऊ त्यही त भने एउटा एउटा झुन्डा छ जुन झुन्डाले चाहिँ श्रम श्रम संस्कृति पार्टी सफल भएको हेर्न चाहँदैन त्यो कारणले गर्दाखेरि उहाँले क्युआर पार्टीको सङ्घै दिनुहुन्छ हो
0: सार्वजनिक रूपमा तपाईँहरूले पनि त सहयोग गर्नुहोस् भनेर माग्नु भएको रहेछ नि त होइन
1: श्रम संस्कृति पार्टी स्वैच्छिक सहयोग आफ्नो कार्यालय व्यवस्थापनको निम्ति सभा सम्मेलन व्यवस्थापनको निम्ति आम नागरिकबाट स्वेच्छाले सहयोगको चाहिँ अपेक्षा गरेर चलेको पार्टी हो यो त्यसमा दिमत छैन हो हिजो हिजो कुनै पार्टीले चन्द आचन्द गरेर आएको थिए कुनैले तपाईँको चाहिँ भ्रष्टाचार गरेर आएको थिए कुनैले तपाईँको चाहिँ त्यो के भन्छ काहीँ न काहीँ तपाईँको चाहिँ होइन सहकारी अब जस्तै तपाईँको विभिन्न कुराहरू बिगारेर आएको थिए श्रम संस्कृति पार्टीले त्यस्तो कुनै पनि काम गराएको छैन न भ्रष्टाचार गराएको छ न सहकारीको त डुबार आएको छ न काहीँ तपाईँको चाहिँ कुनै चाहिँ सीमित स्वार्थको निम्ति काम गर्ने माफियासँग हात मिलाएर कोहीसँग छैन नागरिकको चाहिँ एक रुपियाँको स्वैच्छिक सहयोगले पार्टी चल्ने हो चलाउने हो त्यसमा दिइमध्ये छैन त्यसमा हामीले जबरजस्ती कसैलाई मागेको छैन होइन यदि कसैलाई यो साथी राष्ट्र निर्माणमा चाहिँ सहयोग गर्नुपर्छ भन्ने लाग्छ भने हामीले लिएका छौँ त्यो आएको बाबत पैसाले हामीले के गरेछौँ भन्नुहोस् दार्जुलामा पुल निर्माण गर्यो त्यो एउटा भौतिक पुल मात्रै
0: निर्माण गरेको कुरा पनि विरोध आइरहेको छ क्या
1: दार्जुलामा उनले जसले विरोध गरिरहेको छ उसले चाहिँ राष्ट्रको निम्ति के आइरहेको छ पहिले त चाहिँ हेर्नु उनले गरेको चाहिँ के छ क्या न त्यहाँ एक रुपियाँ सहयोग नगरेछ न
0: 55-60 लाखमा बन्ने पुल 1.5 करोड खर्च गरियो
1: 1.29 करोड सुन्नु न सुन्नु न त्यहाँ एउटा तपाईँले भौतिक पुल निर्माण भएको देख्नुभयो तर त्यो मात्रै होइन सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको सारा हामी नेपाली एउटै भन्ने भावनाको हामी चाहिँ एउटा भावनात् रूपमा चाहिँ एक एक ठाउँमा उभिने हामीले त्यो त्यो भावनात् रूपको विकास पनि त गरेका छौँ एउटा भावनात् रूपमा नेपाली सबै एकै ठाउँ छौँ पूर्वको चाहिँ नागरिकले नागरिकले पीडा पर्दाखेरि पश्चिमको नागरिकले पीडा हुन्छ पश्चिमको नागरिकको समस्या पूर्वका मान्छे पनि रुन्छ भन्ने खालको एउटा भावना ग्रुपमा चाहिँ एक ठाउँ भएको पुलको काम पनि हामीले गरेका छौँ जसले 1 रुपियाँ सहयोग गराएको छैन जसले 1 रुपियाँ तपाईँ के गर्यो त्यो मान्छे के कुरा गर्नुहुन्छ तपाईँ त्यहाँ दार्जुलामा पुगेर आउनु मात्रै तपाईँको एकजना व्यक्ति झन्नै झन्नै तपाईँको 50-60 हजारको रेन्जमा चाहिँ खर्च आउँदो रहेछ होइन यसपालि त्यो त हाम्रो साथीहरू त भोगेर आउनुभयो अनि त्यो तपाईँ 1 रुपियाँ सहयोगै नगर्ने त्यस्ता चाहिँ तपाईँको चाहिँ देशको निम्ति केही नगर्ने विरोधै मात्रै गर्ने मान्छेलाई हेर्यो तपाईँ के हो भन्नुहुन्छ हामीले आज त्यसरी इमान्दारीपूर्वक काम नगरेका थियौँ नागरिकले सहयोग गर्दै थियो
0: होइन धेरैले चाहिँ टिप्पणी गरे क्या पुल त बन्यो त्यहाँका नागरिकहरू खुसी छन् होइन लामो समयपछि त्यहाँ पुलमा वारपार गर्न पाए त्यहाँका स्थानीयहरू चाहिँ हर्षित पनि छन् तर लागतको विषयमा चाहिँ तपाईँहरूमाथि प्रश्न उठ्यो तपाईँको अध्यक्षमाथि प्रश्न उठ्यो तपाईँको अध्यक्षलाई आज चाहिँ ट्रोल गर्दैछन् फेरि सामाजिक सञ्जालमा मैले हेरिरहेको छु
1: त्यहाँ चाहिँ त मैले भने नि उनले त्यो पुल ग्रहण गरे कम्तीमा त्यहाँ 5 करोड खर्च गर्छ जसले विरोध गराएका छन् उनले त्यहाँ त्यस्तै पुल निर्माण गर्नु पर्यो भने 5 करोड खर्च गर्छ अब हाम्रो त्यति खर्च भयो एकजना मान्छे त्यहाँ पुगेर आउनु मात्रै झन् झन् मैले भने 50-60
0: सहयोगदाताहरू श्रमहरू श्रम गर्ने व्यक्तिहरू पनि यतैबाट लगेर जानुभयो होइन पूर्वबाट गए नि धेरै
1: पूर्वबाट त गए त पूर्वबाट गए धेरै टाढो छ नि हजुर दृष्टि नै त्यो धेरै टाढो छ होइन
0: उतैका व्यक्तिहरूले लाए पनि हुन्थ्यो भन्ने पनि आएको थियो होइन कतिपयको धारणा
1: उतैका व्यक्तिहरूले पनि गर्नुभयो भने नगरेको त होइन नि गरेको
0: अब एउटा कुरा कि 100 दिन पार गर्यो सरकारले सरकार त आफू सुशासनतिर छु हामी चाहिँ अब यी भ्रष्टाचारीहरू बिचौलियाहरूलाई चाहिँ कानुनी कडकडामा ल्याउँछौ त्यसलाई समृद्धितर्फ धकेल्छौ भनेर जसरी लागिरहनु भएको छ त्यसमा तपाईँहरूको भन्नु के छ कति नम्बर दिनुहुन्छ आज 100 दिनको
1: सशक्त 100 दिनलाई
0: अहिलेका सरकारका 100 दिनलाई कति नम्बर दिनुहुन्छ 100मा
2: त्यसमा त मैले नम्बर दिने गरेको छुइनँ, सय दिन छ भयो नै सबै कुरा चाहिँ गरेन भन्ने पनि छैन, यति मात्र कि सरकार बढी आउँस्यो, सरकार बढी आउँस्यो, सरकार बढी आउँसेपछि कुनै पनि फलले तपाईँको चाहिँ रुखले बढी आउँछ भने फल दिँदैन है सरकार,
0: त्यसो होइन
2: सही बाटोमा भएको भए त यो हालत हुँदै हुँदैन थियो हजुर, सुकुम्बासी त्यो हालत हुँदैन थियो। सरकारले परिवर्तनको यस्तो छ क्या, सारा नेपाली नागरिकहरूले म एउटा भारतीय पूर्ण अनुरोध गर्न चाहन्छु, परिवर्तन के भएर मापन गर्ने भन्ने कुरा हो, दुई चार त्यसको चाहिँ मेथडहरू म मेथडहरू भनिदिन चाहन्छु। एक, सरकारको यो सरकार आउँदाखेरि वैदेशिक ऋण कति थियो, देशको ऋण कति थियो, यो सरकारको पालोमा कति घट्छ त्यसले मापन गर्ने हो।

0: नयाँ कुरा चाहिँ के गर्यो क्या, उहाँले मन्त्रालयको मन्त्रालय संख्या घटाए भन्नुभयो, त्यो कसले गरेको? हिजो त्यो चाहिँ जेएनजी पछाडि आएको त्यो के भन्छ
1: एउटा
0: त्यो सरकारले
1: गरेको अन्तरिम सरकारले होइन,
0: अन्त अन्तरिम सरकारले मन्त्रीको त्यो चाहिँ अथवा मन्त्रालयको संख्या घटाएको हो। दोस्रो कुरो जेएनजीहरूको आन्दोलन पछाडि जेएनजीको सरकार बन्यो, जेएनजीको जति पनि सम्झौताहरू भए, जेएनजी सम्बन्धीको सम्झौताहरू त्यो चाहिँ जेएनजी घैतीहरूको आफन्त अथवा घैतीहरूलाई काम लगाइ दिने काम, स्वास्थ्य उपचार गर्ने काम सबै त्यो आन्तरिम सरकारले गराएका थिए होइन, त्यो गर्नुभयो। अरू कुरो म तपाईँलाई खुलासा गरिदिन्छु, त्यो अहिले कसैले पनि त्यो अध्ययन पनि गरेको रहेछ थाहा पो रहेछ होइन, सरकारले चाहिँ त्यो पुरानो कर्मचारी हटाएर नयाँ कर्मचारी हटाउने किन पुरानो छ भन्दाखेरि राति दलको भागबण्ड थियो, नयाँ चाहिँ पुरै प्रतिस्पर्धाकार ल्याउने भन्नुभयो होइन, उहाँको यति धेरै तपाईँको चाहिँ ल्याङ्गरिङ गरेर उहाँले ल्याउनु भएको छ नि, न त्यसमा पारदर्शिता छ। म तपाईँलाई एउटा मात्रै एक्जाम्पल दिन चाहन्छु, सरकारले जति पनि यो विश्व के भन्छ हाम्रो सरकारी हस्पिटल छ नि होइन, सरकारी हस्पिटल जस्तै तपाईँको चाहिँ पाटन भयो, यी सबै सरकारी हस्पिटलको उपकुलपति उहाँले नियुक्ति गर्नुभयो नि हटाउने किन पुरानो छ भन्दाखेरि राति दलको भागबण्ड थियो, नयाँ चाहिँ पुरै प्रतिस्पर्धाकार ल्याउने भन्नुभयो होइन, उहाँको यति धेरै तपाईँको चाहिँ ल्याङ्गरिङ गरेर उहाँले ल्याउनु भएको छ नि।

0: के थिएछ भने जस्तै जतिले फर्म भयो त्यो सम्बन्धी फर्म भर्छ, त्यसमा सिलेक्सन हुँदै हुँदै आएर तपाईँको चाहिँ अन्तिममा तीनजना चाहिँ सहकुलपतिले कुलपतिलाई उपकुलपतिको सिफारिस गर्ने प्रचलन हुनेछ होइन, अनि त्यसमा टप तीनजना चाहिँ को को पर्यो भन्ने कुरो चाहिँ त्यति बेला रिलिज गर्ने अथवा चाहिँ तीनजना सिफारिस भएको छ भने चाहिँ बाहिर खुलाउने प्रचलन थिएछ। यसपल्ट कहाँ त्यही पनि भएन हजुर होइन, जस्तै तपाईँको चाहिँ अधिकांश तपाईँको चाहिँ हस्पिटलमा चाहिँ 20 जना 10 जना त्यस्तै तपाईँको चाहिँ 25-30 जनाले फर्म भरेका छन्, त्यसमा टप 7 छाने, टप 7 टप 3 छाने, टप 3 को को सिफारिस भयो भन्ने नै तपाईँको छैन, फेरि पछि गएर उपकुलपति तपाईँको चाहिँ नियुक्ति भएर आएको छ। प्रधानमन्त्रीले सहकुलपति भनेको चाहिँ त्यहाँको स्वास्थ्य मन्त्री हुन्छ, स्वास्थ्य मन्त्रीले तपाईँको चाहिँ 3 जनाको समिति बनाएर सिफारिस गर्छ, कुलपतिले सिफारिस गर्छ, कुलपति प्रति तपाईँको चाहिँ त्यहाँको कुलपति भनेको चाहिँ प्रधानमन्त्री हुन्छ, अनि प्रधानमन्त्रीको चाहिँ जो 6 जनाको संवैधानिक परिषद भनौ न तिनले तपाईँको चाहिँ छनौट गर्ने प्रक्रिया हुन्छ अथवा नियुक्ति गर्ने प्रक्रिया हुन्छ कहाँ, अनि त्यो न तपाईँको 3 जना को को भए के तपाईँको छैन, यस्तो किसिम यस्तो हुन्छ पारदर्शी त हुन्छ। अनि तपाईँको सरकारले अहिले
1: नियुक्तिमा मेरिटोक्रेसी छैन त्यसो भए
0: के भन्नुभयो,
1: मेरिटोक्रेसी छैन होइन नियुक्तिमा सरकारले मेरिटोक्रेसी
0: कहाँ छ त कहाँ छ, हिजो बरु तपाईँको पारदर्शिता हुन्थे यो भन्दा त होइन, कम्तीमा 3 जना सिपाही भयो भने त हुन्थ्यो नि त होइन, 3 जनामा तपाईँको चाहिँ को हुन्थ्यो भन्ने कुरा उनीहरूको पार्टीको कुरा होला, हिजो दुनियाँ कुरा होला।
1: 60,000 कर्मचारी हटाउने प्रस्ताव गरिएछ आरएनजी, 60,000 करार कर्मचारीहरूलाई, समाज कल्याणका 49 कर्मचारी पनि हटाइए होइन, 60,000 करार नीतिगत निर्णय प्रस्ताव तयार भइसक्या रहेछ क्या यतिखेर,
0: त्यो त मैले त्यही त सरकारले तपाईँको जुन ढङ्गले काम गर्नु खोज्दैछ नि यो सरकार फसिसक्यो क्या, असफलताको बाटोमा फसिसक्यो। जस्तै तपाईँको अब तपाईँले 60,000 भन्नुभयो, त्यो करारको कर्मचारी छ नि तपाईँको त्यो सामान्य कार्यालय सहयोगी जेलादारी होइन, अब अहिलेसम्म उनीहरूलाई न महँगी भत्ता न तपाईँ के भत्ता पनि दिएको रहेछ, सर्वोच्च अदालतले दियो भनेर चाहिँ फैसला गरिहाल्छ दिनुपर्छ भनेर, त्यसले कार्यान्वयन गर्नु त कहाँ कहाँ हेर्नुहोस्, सरकार अहिले यसरी लाग्यो कि त्यो कार्यालय सहयोगी जेलादारीको चाहिँ तपाईँको कर्मचारीहरूलाई हटाउने जुन सरकारले साहस गराएको छ एकदम गलत छ। अब उहाँले हेर्नुहोस् 20 वर्ष 15 वर्ष 18 वर्ष 22 वर्ष सङ्घर्ष गर्नुभयो हो, समय पनि गए उमेर पनि गए, अब तपाईँको घर जाँदाखेरि रित्तो गयो रित्तो हाल जानुपर्छ, त्यस्तो पनि गर्ने हो भन्नुहोस् त, त्यो त 2056-57 सालको लोकसेवा आयोगले श्रेणीविहीन कर्मचारीको चाहिँ लोकसेवामा तपाईँ कुनै पनि भर्ती नगर्ने भनिसके पछाडि अथवा तपाईँको लोकसेवा नगर्ने भनिसके पछाडि श्रेणीविहीन कर्मचारीहरू बसिहाल्छन् है, अब आज तिनको तपाईँको हेर्नु त भविष्य डामाडोल भएन, अखेरमा जिन्दगीभरि 20-22 हजार 25 हजार तलबमा चाहिँ उनले देशको लागि सेवा गरे, घर जाँदा फर्किनुपर्छ,

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

0: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
1: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
0: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल: मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 0556-93-495।
3: यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ गर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
0: सागिनो समय सूचक अहिले बिहानको 10 बज्यो। It's 10 AM।
8: हेलो 1 2 3 चेक।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 MHz।

उसलाई त भरे म पट्टाउँछु हेल्प गर्न

0: Why I let Sunday noon chat Radio Silence 89.8 MHz.
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: Radio Simon 89.8 MHz.
1: साहिनो समय सूचक अहिले बिहानको 11 बज्यो इट्स 11 AM.
2: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज.
3: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना. विश्वविद्यालय अनुदान आयोगबाट QA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ. कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन. प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर चितवन. सम्पर्क नम्बर 0556394595.
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना.
5: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ. पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्.
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै. सम्पर्क नम्बर 0556909959, 98550603059 र 98550607359.

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: चैते धानमा नेक ब्लास्टको समस्या
2: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम
2: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने,
2: खेतमा पानी जमाइराख्ने,
1: वेभिस्ट्रिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने,
2: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
3: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन, प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर दश चितवन, सम्पर्क नम्बर 0556394595।
0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
7: नेपाली तिथि नीति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा स्वसायको विस्तृत विवरण,
7: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
7: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
8: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सफाई आइलेट सुंदे नूंचा रेडियो साइनस 89.8 मेगाहर्ट्ज़।
1: ओए केटा, म त सक्दिन हिँड्ने यहाँ। कति दिन लाग्छ आज?
2: आज गएर देउराली बस्ने हो। अन्नपूर्ण बेस क्याम्प पुग्न त अझ दुई दिन लाग्छ साथी।
1: हो र?
2: यसको हिँडाइले त चार दिन पनि पुग्नु जानिन।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनो 89.8 मेगाहर्ज।

0: सबै
1: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज साहिनो समय सूचक अहिले मध्याह्नको 12 बज्यो 8:12 PM

0: web surfer ab ghar ghar ma fast internet
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाल बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: बजेट विवाद मिलाउन काठमाडौँ पुग्नुभएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह सहमति बिना नै धनगढ़ी फर्कनु भएको छ। सत्ता साझेदार दल नेकपा एमाले बजेट पुनर्लेखन हुनुपर्ने अडान नछाडेपछि कंग्रेस र एमाले बीचको संवाद निष्कर्ष विहीन टुंगिएको हो। एमाले बजेट संशोधनको माग गर्दै आफ्नै मन्त्रालयहरूको खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि विवाद थप बल्झिएको छ। बजेट पारित गर्ने समय दुई दिन मात्र बाँकी रहँदा भोलि असार 32 गतेसम्म सहमति नभई एमालेका मन्त्रीहरूलाई हटाउन कंग्रेस केन्द्रले निर्देशन दिएको छ। दलहरूबीच कुरा नमिल्दा सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा जाने जोखिम बढ़ेको छ। मिटर ब्याज पीड़ितका प्रतिनिधि र गृहमन्त्री शोधन गुरूङ बीच समस्या समाधानका लागि आज दिउँसो फेरि वार्ता हुँदैछ। बाराको निजगढ़मा हिजो मंगलबार दुई पटक गरेर करिब 6 घण्टासम्म भएको छलफलमा सहमति जुट्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो। जनकपुरबाट काठमाडौँका लागि पैदल यात्रामा निस्किएका पीड़ितहरूलाई भेट्न गृहमन्त्री आफै निजगढ़ पुग्नु भएको छ। वार्तामा पीड़ितहरूले साउ महाजनको थिचो मिचो र प्रहरी प्रशासनबाट पाएको शास्तिबारे गृहमन्त्री समक्ष गुनासो पोखेका छन्। उनीहरूले फर्जी तम्सो खारेज गर्नुपर्ने र विशेष न्यायाधिकरण गठन गर्नुपर्ने लगायतका 6 बुँदे माग अघि सारेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
1: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा कुत्रिके भरायो। बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नवेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
2: तपाईँको नवेल ब्याङ्कमा खाता छ कि छैन?

दिलेले आयो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ। हरेक घरको खुसी, घर घरमा एलजी। एलजी, लाइफ गुड।

0: वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। सिंहदरबारको दक्षिण गेट अगाडि सरकार विरूद्ध प्रदर्शनमा उत्रिएका नेकपा एमाले निकट विद्यार्थी संगठन अनिरा सबियोका 7 नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ गर्नेहरूमा अनिरा सबियोका अध्यक्ष दीपक धामी, जित प्रसाद छिटौला र विशाल खड्का सहितका नेताहरू रहेका छन्। आज बिहान विद्यार्थीहरूले सिंहदरबार अगाडि सड़कमा मोटरसाइकल पार्किङ गरेर विरोध शुरू गरेका थिए। उनीहरूले राज्यले दमन र कुशासन बढ़ाएको आरोप लगाउँदै नाराबाजी गरेका छन्। त्रिभुवन विश्वविद्यालयले भारतका 4 विश्वविद्यालयबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता प्रमाणपत्र रद्द गरेको छ। पाठ्यक्रम विकास केन्द्रले आज सूचना जारी गर्दै छानबिन समितिको सिफारिशका आधारमा उक्त निर्णय गरिएको जनाएको हो। समकक्षता रद्द गरिएकाहरूमा भारत मेघालयका सीएमजे र टेक्नो ग्लोबल युनिभर्सिटी, मणिपुरको सांघाई इन्टरनेशनल युनिभर्सिटी तथा झारखण्डको प्रज्ञान इन्टरनेशनल युनिभर्सिटी रहेका छन्। यसअघि त्रिवेणी प्रमाण पेश गर्न दिएको 35 दिने म्यादमा सम्बन्धित व्यक्तिहरूबाट कुनै ठोस आधार आउन नसकेपछि यी प्रमाण पत्रहरू खारेज गरिएका हुन्। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले लालीगुराँस बहुद्देश्य सहकारी संस्थाको नाममा रहेको जग्गा लिलाम बिक्री गर्ने भएको छ। सरकारले समस्याग्रस्त घोषणा गरेको यस सहकारीका संचालक र ऋणीहरूले ऋण नतिरेपछि ललितपुरको हरिसिद्धिमा रहेको 14.3 आना जग्गा लिलामी प्रक्रियामा लगिएको हो। प्रति आना 4 लाखका दरले 59 लाख रूपियाँ न्यूनतम मूल्य तोकिएको उक्त जग्गा खरिदका लागि इच्छुक व्यक्ति वा संस्थाले 35 दिनभित्र गोप्य सिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। मकवानपुरको मनहरीमा प्रहरीले 109 केजी गाँजासहित 2 नियन्त्रणमा लिएको छ। आज बिहान बागमती प्रदेश 03-001-4893 नम्बरको योद्धा पिकअप गाड़ीलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा फेला परेको हो। गाड़ीको पछाडि 15 पोकामा लुकाएर राखिएको गाँजा बरामद गरिएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ। अवैध लागु औषध ओसार पसारमा संलग्न रहेको आरोपमा चालक धादिङ गजुरीका 41 वर्षीय सुमन तामाङ र 19 वर्ष इरोज तामाङलाई प्रहरीले गाड़ी सहित नियन्त्रणमा लिएको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: हो अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25%
2: रेडियो साइन 89.8 मेगाहर्ट्ज
3: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
4: हुन्न हुन्न चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
5: हो र
4: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, शहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हजुर। हेलो,
7: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पाउनुहोस् है। ए नानी, छोरी।
9: हजुर।
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लु
9: दिन त। हेलो, भन्नुहोस् त।
7: हेलो हजुर।
9: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
9: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के हो, के भयो?
9: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, म किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
3: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउँ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
11: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यस्तै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
10: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
11: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन।
11: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
11: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
12: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

भाउजू अब कति रुनुहुन्छ है? नरुन्स भाउजू, यो संसारको विचित्र लीला छ है भाउजू। मलाई थाहा छ दाई गुमाउँदा हजुरलाई कति पीडा भएको छ। अनि मेरो कथा हेर्नुहोस् न भाउजू,

सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज़।

0: आपत्ति जनाउँदै आएका छौं। यो विषयमा सदनको बहुमूल्य समय खर्च भइराखेको छ। अब यो अन्यल लामो समयसम्म कायम राखौं, न त संसदको गरिमा अनुकूल हुन्छ, न त संसदीय कार्य सञ्चालनकै हितमा हुन्छ। त्यसैले सम्माननीय सभामुख महोदय, म हजुरसँग सम्मानपूर्वक आग्रह गर्न चाहन्छु, आफ्नो विवेक नियम संसदीय मर्यादा अनुसार हजुरले सकेसम्म छिटो निर्णय लिएर यस सदनलाई अनावश्यक गतिरोधबाट मुक्त गर्न संसदीय कार्यवाही सहज व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउन पहल कदमी लिनुहुनेछ भन्ने निवेदन गर्दछु। सभामुख महोदय, गणेश नेपाली वास्तवमा बेरोजगार भएरै काठमाडौँ आएका थिए र उहाँले वास्तवमा पैसा नतिरेर उहाँले 81 आफ्नो जिउमा आगो लगाउनुभयो। वास्तवमा त्यसपछि लगातार 3 युवकहरूले मृत्युदाह गरे। वास्तवमा यही प्रकार यदि हुने भयो भने यसको मुख्य कारण ब्याङ्क लोनिङ पनि हो। सभामुख महोदय, ब्याङ्क लोनिङले धेरै मान्छे परेशान छ, धेरै मान्छे आत्महत्या गरिराखेको छ। त्यसकारण एक दिनमा 18 दरले आत्महत्या गरिराखेको छ। यसलाई रोकेन भने आत्महत्या गरिराखेको यो देश, यसलाई रोकेन भने परिवर्तन खोजे थियो, परिवर्तन भयो, अझ पनि यसलाई रोकेन भने थियो, अब कुन परिवर्तन भयो, अझ पनि यसलाई रोकेन भने हामी राष्ट्रिय प्रजातान्त्रिक पार्टीले मजिद अन्सारी
1: हामी राष्ट्रिय प्रजातान्त्रिक
0: पार्टीले उहाँलाई कुटपिट गरियो,
1: मजिद अन्सारीलाई
0: जसको छानबिन
1: उहाँलाई कुटपिट गरियो,
0: वास्तविक क्षेत्रको छानबिन
1: सरकारले गर्यो,
0: ट्युनेसिया
1: वास्तविक छानबिन गर्नु
0: भन्ने एउटा देश अरब
1: अनि
0: एउटा युवकमा पर्छ। मोहम्मद बाउजीजी एउटा युवक थिए, उनी 25 युवक थिए, उनी ठेलामा तरकारी राखेर सड़कमा बेच्ने काम गर्थे र त्यहाँको स्थानीय जस्तै यहाँको स्थानीय पालिकाले गर्यो, स्थानीय पालिकाले तिमी लाइसेन्स लिएको छौ, अनुमति लिएको छौ, थिएन अनुमति अनि उहाँले छैन, वाद विवाद बढ्दै जाँदा थप्पडले स्थानीय अधिकारीहरूले हिर्काए, त्यसपछि आगो लगाए, आगो लगाइपछि उहाँलाई अस्पताल लगियो, उहाँको मृत्यु भयो। देश पुरै तातियो, ट्युनेसिया तातिसकेपछि भीषण आन्दोलन भयो, भीषण आन्दोलन भएपछि त्यहाँका 14 शासन गरेको राष्ट्रपतिले पदबाट जानुभयो। त्यसपछि पुरै अरब एकदम आगोको अङ्गारा भयो, त्यसपछि इजिप्ट, लिबिया, यमन, सिरिया सबै देशका राष्ट्रपतिहरूले कोही 25 कोही 20 कोही 30 शासन गरिराखेको थियो, यही आगोमा सबैले हट्नु पर्यो। त्यसकारण सरकारलाई मैले चेतावनी दिन चाहन्छु, सरकारले अब यो भन्न छोडोस्, तपाईँहरू 35 शासन गर्नुभयो, हामी त 4 त्यो छोड्नुपर्छ। उहाँहरूकै दाजुमा यदि काम गर्ने हो भने पुराना शासकहरूको नयाँ किन परिवर्तन भएको थियो र? त्यसकारण सभामुख महोदय, यो परिवर्तन गर्नुपर्छ। सभामुखले छिटै सदनको अवरोध गतिरोध अन्त गर्नुपर्छ। धन्यवाद सभामुख महोदय।
2: माननीय सदस्यहरू, केही माननीय सदस्यहरूले आकस्मिक समयमा बोल्नको लागि समय माग गर्नुभएको छ, म उहाँहरूलाई समय दिन्छु। सर्वप्रथम मान्य सदस्य निष्कल राई, समय 3 आफ्नो कुरा राख्नुहोस्।
3: सम्माननीय सभामुख महोदय, समयको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। म पूर्वको पर्यटकीय जिल्ला इलामबाट प्रतिनिधित्व गर्छु, तर इलामको विषयमा यहाँ बोल्दै गर्दाखेरि आज हामीले भनिरहेको इलामलाई हरित नगरी इलाम भनेर भन्थ्यौं, तर आज हिलोमय इलाम हुन पुगेको छ। मेची राजमार्गको अवस्था यस्तो दर्दनाक छ कि त्यहाँ इलामबाट कोही नागरिक बिरामी भएको खण्डमा अथवा सुत्केरी नागरिक झापाको अस्पतालसम्म आउन सक्ने स्थिति छैन। राजदलीको बाटो खण्ड उत्तिकै बेकराल अवस्थामा छ। सँगैमा तपाईँको अर्को हामीसँग भएको सिमलगोलाई खण्डको सड़कमा पर्ने माई जोगमाई खोलाको पेरी ब्रिजको विषयमा अस्ति पनि सदनमा कुरा उठाएको थिएँ, आजसम्म सुनाइ हुन सकेन। सम्माननीय प्रधानमन्त्रीज्यू इलाम जानुभयो, त्यो सड़क खण्डहरू पनि हेर्नुभयो, हिँड्नु पनि भयो। मलाई आशा लागेको थियो त्यो विकराल स्थितिको अवलोकन गरेर उहाँ आउनुहुन्छ जस्तो लागेको थियो। तर मलाई अचम्म चाहिँ कहाँ लागिरहेको छ सम्माननीय सभामुख महोदय, के इलामका नागरिकले ती पूर्वाधारहरू बन्नका निमित्त सरकार पक्षकै तपाईँको प्रतिनिधि हुनुपर्ने हो, नत्र इलाम सुनिनु पर्थ्यो? इलाम सुन्न सकिएन। सड़क बन्द हुँदाखेरि सदरमुकाम मेरै क्षेत्रमा पर्ने अन्य नामसालिङ, सोयाङ लगायतका सन्दकपुर लगायतका ती ठाउँहरूको स्थिति पनि उस्तै बिकराल नै छ। यो कुरा यहाँ अवगत गर्न चाहे। सँगैमा यो मार्ग सञ्चालनको बीचमा पर्ने माइखोलाको बेली ब्रिजको पनि छ। केचना कञ्चनजङ्घाको पुवाखोलाको बेली ब्रिजको विषय पनि अस्ति नै मैले सदनमा पनि उठाएको थिएँ। इलाम जिल्लालाई गत वर्षको विपत्तिले हामीलाई संकटग्रस्त जिल्ला घोषणा गर्यो, तर संकटग्रस्त घोषणा जिल्ला घोषणा गरिसके तापनि सरकारले पठाएको बजेट सबै कार्यान्वयन हुन सकेन, सबै पठाएन, र यो पटक झन् त्यो अवस्थामै हेरेकै छैन। सँगैमा सन्दकपुर, माइजोगमाई, रोङ, सूर्योदय नगरपालिका यी सबै जोखिमको उच्च पालिकाहरू हुन्। हामीले माइजोगमाईको त्यो मजुवा, कलङसिंह भन्ने गाउँ, सन्दकपुरको स्याङबा भन्ने गाउँहरू अझै पनि यति जोखिममा छन्। गत वर्ष मात्रै 400 भन्दा धेरै घरहरू विस्थापित भएको थियो। सरकारको ध्यान जाओस् भन्नको लागि उहाँ अनुरोध गर्न चाहन्छु। माई नगरपालिकाका तपाईँको नदीहरूले सबै खेतीजन्य वस्तुहरू, बारीहरू कटान गरेको छ। लोदिया खोलाले, माई खोलाले, त्यहाँ सदुवा बेसी, मजेनी बेसी, सहबिरे, चेप्टी, यी सबै ठाउँहरूका तपाईँको किसानहरूले अत्यन्त दुःख पाएका छन्। सरकारको यतापट्टि पनि ध्यान दिन भन्न चाहन्छौँ। हामीले सरकारलाई अस्ति पनि भनेका थियौँ, मन्त्रीज्यूसँग भेटेर पनि अनौपचारिक भेटमा पनि भनेका थियौँ, थुप्रै योजनाहरू हालेका थियौँ। सन्दकपुर अस्पतालको विषयको कुरा होस् अथवा सूर्योदय 12 तीन गरेर पेट्रोल पम्प जोड्ने सडक होस्, माई पोखरी ढाप पोखरीको नयाँ बजारको सडक होस्, यी सबै कुराको सुनाइ हुन सकेन सभामा। सरकारको ध्यान जाओस्। र सँगैमा हिजो मात्र मैले कवि लेखक ब्रजेश खनालको कवितालाई सावार गरेको थिएँ र बोलेको थिएँ, र धेरै साथीहरूले भन्नुभयो कपी पेस्ट भएछ। निरङ्कुशताको लागि तपाईँ कपी पेस्ट हुन्छ भने हिजो पनि बोल्थ्यौँ, आज पनि बोल्नेछौँ र भोलि पनि बोल्नेछौँ। यी कविहरूलाई सम्मान व्यक्त गरे अन्त्य।
2: मान्य सदस्य पलावती शर्मा, 2 मिनटमा आफ्नो कुरा राख्नुहोस्।
4: सम्माननीय सभामुख महोदय, बागलुङ जिल्लाको धोरपाटन नगरपालिका 2 सलामकोटमा गत आइतबार साँझ माओली घरको आँगनमा खेलिरहेको बढीगार गाउँपालिकाका 5 वर्षीय बालक आशिष भण्डारीको घरको पर्खाल अचानक भत्किएर च्यापिँदा घटनास्थलमै ज्यान गएको छ। एउटा कलिलो बालकले आफ्नो खेल्ने उमेरमै यसरी अकालमै मृत्युवरण गर्नुपर्दा गाउँ नै स्तब्ध र शोकाकुल भएको छ। मृतक 5 वर्षीय बालकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गर्दछु। साथै शोकाकुल परिवारलाई उचित राहतको लागि सरकारसँग जोडदार माग गर्दछु सभामुख महोदय। त्यस्तै बागलुङ जिल्लाकै काँठेखोला गाउँपालिका 7 र 8 सिमानामा पर्ने रेसा खोलाको तर्ने क्रममा गुल्मी मिसिकोटकी 45 वर्षीय मीना कार्कीलाई मंगलबार साँझ खोलाले बगाएर बेपत्ता हुनुभएको छ। घटना लगतै स्थानीय बासिन्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी कार्य जारी राखे पनि उहाँको अवस्थामा पत्ता लाग्न सकेको छैन। तसर्थ म यो सरकार मार्फत बेपत्ता महिलाको खोजी कार्यलाई अझ तीव्र र प्रभावकारी बनाउन सम्बन्धित निकायलाई हार्दिक आग्रह गर्न चाहन्छु सभामुख महोदय। गणित नेपाली अश्विन राउत विवेक मण्डलको आत्मदाहको घटना सेलाउन नपाउँदै फेरि मंगलबार राति रौतहटका 28 वर्षीय युवा गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको समाचार बाहिरिएको छ। देशमा रोजगार दिने घोषणा गरेको सरकारले बेरोजगार भएर निस्सासिएका युवाहरूलाई आशा समेत जगाउन सकेन। आज दिन प्रतिदिन मृत्युवरणका घटनाहरू घटिरहेका छन्। सरकारप्रति निराशाको घटिरहनु सरकारप्रति निराशाको अभिव्यक्ति हो। सरकारले यस्ता घटना रोक्न तुरन्तै कदम चालोस्। म सरकार समक्ष माग गर्न चाहन्छु सभामुख महोदय। सिंहदरबारमा अथवा यस संसद भवन छिर्ने गेटैमा अस्थायी करार दैनिक जालदारी कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। तिनै तहमा रहेका सरकार मातहतमा झण्डै 50,000 कर्मचारी घर फर्किनुपर्ने अवस्था सिर्जना नहोस्। 10 देखि 25 वर्षसम्म निरन्तर सेवामा रहेका कर्मचारीहरूको माग सरकारले सम्बोधन गरोस्। म सरकारसँग जोरदार माग गर्दछु। त्यस्तै काठमाडौँमा हैजा फैलिएको छ, यो रोक्न पनि सरकारले ध्यान दियोस्।
2: मान्य सदस्य पूर्ण प्रसाद लिम्बू, 2 मिनटभित्र आफ्नो भनाइ राख्नुहोस्।
5: सम्माननीय सभामुख महोदय, यातायात व्यवस्था विभाग काठमाडौँमा रहेको केन्द्रीय सर्भरमा समस्या आएको कारण देखाई गत केही दिनदेखि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र इठहरी सुनसरी को सेवा प्रवाह अवरुद्ध भएकोले तराईको प्रचण्ड गर्मीमा हजारौं सेवाग्राहीहरूले दैनिक शास्ति भोग्न परिरहेको छ। तसर्थ जति सक्दो चाँडो जनताको भावना र मर्मलाई बुझेर यो समस्याको पहल होस् भनी सरकारको गम्भीर ध्यान आकर्षण गर्दछु। धन्यवाद।
2: माननीय सदस्य धनेन्द्र कार्की।
6: सम्माननीय सभामुख महोदय, मेरो निर्वाचन क्षेत्र सिन्धुली एक, जहाँबाट 23-24 जेन्जी आन्दोलनमा 3 भाइहरू शहीद हुनुभयो तर विडम्बना सधैँ पिछडिएको मेरो क्षेत्र सिन्धुली जिल्लाको गोलुन्जर गाउँपालिका 4 असार 28 गते आइतबार राति करिब 10 भएको अत्यन्त दुःखद घटनाप्रति यस सम्मानित सदन मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। हेमबहादुर दुरा मगरको घर पहिरोले पुरिँदा उहाँ घरभित्र पुरिनु भएको थियो। उद्धारको लागि सुरक्षाकर्मी र स्थानीय जनप्रतिनिधिहरू घटनास्थलतर्फ जाँदै गर्दा सड़कको अवस्थाले ठूलो बाधा पुर्यायो। वर्षाका कारण सड़क हिलम्ब्य र अवरुद्ध भएकोले उद्धार टोलीको सवारी साधन समेत अगाडि बढ़न सकेन। सड़क बनाउँदै सवारी धकेल्दै अघि बढ़ने प्रयास हुँदा पनि गन्तव्य पुग्न सम्भव भएन। अन्तत स्थानीय बासिन्दाहरूले अथक प्रयासबाट करिब 2 मगरलाई घाइते अवस्थामा उद्धार गर्न सफल हुनुभयो। उहाँलाई तत्काल सिन्धुली जिल्ला अस्पताल पुर्याई उपचार गरियो, जहाँ उहाँको 4 करङ भाँचिएको जानकारी प्राप्त भएको छ। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु, साथै आपतकालीन अवस्थामा उद्धारमा सहयोग गर्नुहुने सम्पूर्णलाई सम्मान व्यक्त गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, यस घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ। के पहाड़ी क्षेत्रका नागरिकले आपतकालीन अवस्थामा पनि प्रयोग गर्न नसकिने सड़कको पीड़ा सधैँ भोगिरहनु पर्ने हो? आज एउटा घर पहिरोले पुरिएको छ, त्यस घरभन्दा माथिको अर्को घर पनि उच्च जोखिममा रहेको छ। यदि समयमै रोकथामको उपायहरू अपनाइने हो भने मानवीय तथा भौतिक क्षति हुन सक्ने स्पष्ट सम्भावना छ। विपद आइसकेपछि उद्धार गर्नु राज्यको दायित्व हो, तर विपद हुन नदिन आवश्यक पूर्व तयारी र रोकथाम गर्नु अझ ठूलो जिम्मेवारी हो। त्यसैले नेपाल सरकार तथा सम्बन्धित निकायसँग म जोरदार माग गर्दछु, आपतकालीन अवस्थामा एम्बुलेन्स, दमकल र उद्धार टोली सहज रूपमा पुग्ने गरी सड़कको तत्काल मर्मत गरियोस्। उच्च जोखिम रहेको परिवारहरूको सुरक्षा सुनिश्चित गर्दै आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गरियोस्। दीर्घकालीन रूपमा पहिरो नियन्त्रण, सड़क संरक्षण र विपद जोखिममा न्यूनीकरण योजनाहरू प्रभावकारी रूपमा।
2: मान्य सदस्य राज किशोर महतो।

0: सम्माननीय सभामुख महोदय, आज भारी मन लिएर म सदनमा उभिएको छु। भर्खरै आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डल लगायत तीनैजना र धम्साचार जनकपुरूप महानगरपालिका वडा नम्बर 22 निवासी 27 वर्षीय अमरेन्द्र मण्डलको दुर्घटना पश्चात उपचारको क्रममा न्युरो अस्पताल विराटनगरमा हिजो बिहान मृत्यु भएकोमा उहाँलाई भावपूर्ण श्रद्धाञ्जली दिँदै परिवारजनमा गहिरो सम्वेदना प्रकट गर्दछु। साथै स्वास्थ्यसँग जोडिएको गम्भीर विषय उठान गर्न चाहन्छु। सम्माननीय सभामुख महोदय, मानव जीवनको अत्यावश्यक वस्तुहरूमध्ये औषधिको अवस्था र व्यवस्था दुवै दयनीय रहेको छ, जसको कारणले गर्दा वीर अस्पताल, टिचिङ अस्पताल र गंगालाल अस्पतालले स्वास्थ्य बीमाको भुक्तानीले गर्दा बीमितहरूको सुविधा पाउन सकेको छैन। त्यसमा केही मेडिकल माफियाहरूले गर्दा यो अवस्था सिर्जना भएको हो, जसको कारण हो टेन्डर प्रक्रिया र नियर एक्सपायरी औषधि बिक्री वितरण हुनु। सम्मान्य सभामुख महोदय, 80 पैसामा ग्यास्ट्राइटिसको औषधि पेन्टोप्राजोल खरिद गर्दा सरकारसँग 1000% मुनाफा राखी 8 रुपियाँ क्लेम गर्दछ। त्यस्तै कम्पनी तथा सप्लायर्सहरूले सरकारी टेन्डरमा नियर एक्सपायरी औषधिहरू सेटिङमा खरिद बिक्री गर्दछ। तसर्थ सिभिल हस्पिटलको घटनामा स्वास्थ्य मन्त्रालय र सरकारलाई धन्यवाद दिँदै प्रत्येक स्थानीय निकाय तथा सरकारी अस्पतालहरूमा सेटिङको आधारमा लुटतन्त्रको धन्दा फस्टाएको छ। यो ज्वालोलाई तोड्नुपर्ने छ। यसको लागि टेन्डरको नीतिमा सुधार आवश्यक छ। त्यसकारण कुनै पनि औषधिको एक्सपायरी डेट 2 वर्षको हुन्छ र टेन्डर 1 वर्षको हुन्छ, साथै 3 महिना अगाडि एक्सपायरी औषधि फिर्ता गर्नुपर्ने हुन्छ। तसर्थ टेन्डरको औषधिमा कम्तीमा 15 महिना एक्सपायरी डेट तोकिनुपर्ने र टेन्डरको रेटमा बीमाको रकम भुक्तानी गर्नको लागि सामान्य सभामुख मार्फत सरकारलाई ध्यान आकर्षण गर्न चाहन्छु। धन्यवाद।
1: मान्य सदस्य राजेन्द्र कुमार राई।
2: सम्माननीय सभामुख महोदय, आज यो सदनमा सभामुख मार्फत म सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। हिजो यो अर्थ मन्त्रालय अगाडि थुप्रै कर्मचारी साथीहरू त्यहाँ भेला भएर त्यहाँ छलफल गरिराख्नु भएको थियो। मलाई जिज्ञासा लाग्यो यो के भएको भने, मैले प्रश्न गर्दाखेरि उहाँहरूले भन्नुभयो आज हाम्रो जिन्दगी बितिसक्यो, हामी करार र अस्थायी कर्मचारी भएर यो राज्यको जनताको सेवा गरिरहेका छौँ। अहिले नयाँ सरकारले, जसले मुलुक बनाउनको निम्ति आएको नयाँ सरकारले हामीलाई निकाल्ने कुरा गरिरहेको छ। यसले गर्दाखेरि हाम्रो जीवन बर्बादीको दिशामा गएको छ र अब हामीले यो ठाउँबाट छोड्नु पर्यो भने ठुलो समस्या बन्छ। हाम्रो जीवनमा हामीले सङ्कट टार्न सक्दैनौँ। त्यसको निम्ति ती कर्मा अस्थायी र करारमा भएका कर्मचारीहरूलाई अहिलेको सरकारलाई म सभामुख मार्फत निवेदन गर्न चाहन्छु, उहाँहरूलाई निकाल्नु हुँदैन। उहाँहरूको जीवन यही ठाउँमा बितेको छ। म भन्न चाहन्छु, थुप्रै मान्छेहरू चाहिँ रोजगारको निम्ति बाहिर गइरहेको बेलामा रोजगार पाइरहेका हाम्रा नेपाली दाजुभाइलाई नै हामीले निकाल्न थाल्यौँ भने परिस्थिति झन् जटिल बन्छ। हिजो हामीलाई याद छ, हामीले बिना तयारी सुकुम्बासीहरूलाई जबरजस्ती निकालेको कारणबाट अहिले ठुलो समस्या बनौँ। त्यो समस्याबाट जुन समाधान गर्न सरकारलाई अहिले धौधौ परेको छ। त्यसै गरिकन कर्मचारी अस्थायी करार कर्मचारीलाई हामीले निकाल्यौँ भने झन् जटिल समस्या हुन्छ, यो समाधान गर्न गाह्रो हुन्छ। यसले गर्दाखेरि म सभामुख मार्फत यो सदनमा म सरकारको के ध्यान आकर्षण गर्न चाहन्छु भने, यस्तो कच्चा खेल यसको गर्नु हुँदैन। हामी त रोजगार दिनु पर्यो, अझै खोज्नु पर्यो। को को मान्छेहरू बेरोजगार छ ती मान्छेलाई रोजगार दिने व्यवस्था गर्नुपर्ने अवस्थामा करा।
1: मान्य सदस्य सोम शर्मा।
3: सम्माननीय सभामुख महोदय, हिजो र आज मेरो मोबाइलमा लगातार 2 वटा पीडादायी फोन आए। ती फोन कुनै व्यक्तिगत आग्रहका थिएनन्, ती न्यायका याचना बोकेका आवाज थिए। त्यही पुरा बोकेर आज म यो सम्मानित सदनमा उभिएको छु। म आज दुई परिवारको दुःखको प्रतिनिधित्व गर्दै बोल्दैछु। बौद्ध जोरपाटी क्षेत्रमा भएको ग्यास सिलिन्डर विस्फोटमा ज्यान गुमाउनु भएका बागलुङ निसिकोला गाउँपालिका वडा नम्बर 3 का विष्णु थापा र बागलुङको गल्कोट नगरपालिका 7 बारमुरेमा विद्युत करेन्ट लागेर ज्यान गुमाउनु भएकी हेमकला भण्डारीप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। जुन घरको अभिभावक गुम्छ त्यो घरको चुलो मात्र निप्दैन, भविष्यका धेरै सपना पनि निप्छन्। मृतकलाई हामी फर्काउन त सक्दैनौ, तर उनीहरूमाथि आश्रित परिवारलाई राज्यले एक्लै छोड्न भने कदापि मिल्दैन। म नेपाल सरकारलाई आग्रह गर्न चाहन्छु, यी दुवै घटनाका पीडित परिवारलाई तत्काल उचित राहत र क्षतिपूर्ति उपलब्ध गराइयोस्। तर मेरो आग्रह यतिमा मात्रै सीमित छैन सभापति महोदय, हरेक दुःखद घटनापछि पीडित परिवारले सांसद गुहार्नुपर्ने, मन्त्रालय धाउनुपर्ने र सिंहदरबारका ढोका चाहनुपर्ने अवस्था बिस्तारै अन्त्य हुनुपर्छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु। घटना घट्ने बित्तिकै सुरुवाती तहदेखि नै जिल्ला प्रशासन होस् या सुरक्षा निकाय होस् या सम्बन्धित सबै सरकारी संयन्त्रहरू हुन् स्वत सक्रिय हुने गर्दा पीडितको पहिचान गर्न, राहतको प्रक्रिया अगाडि बढाउन र न्याय सुनिश्चित गर्न सहज हुन्छ। यसले पक्कै पनि राज्यले स्थायी रूपमा व्यवस्थापन गर्नेछ भन्ने विश्वास छ, किनकि घटना भएपछि हरेक राज्यको तहबाट हुने सम्बोधन, व्यवहार र उपस्थितिले नै नागरिकको मनमा राज्यप्रतिको भरोसा बढाउँछ या निराशा जन्माउँछ भन्ने निर्धारण गर्दछ। दुःखको घडीमा राज्य उपस्थित भयो भने विश्वास जन्मन्छ, अनुपस्थित भयो भने राज्य एक्लै भएको महसुस गर्छ। यसैले मेरो विनम्र अनुरोध छ, यी दुवै घटनामा राज्यले पक्कै पनि गम्भीर ध्यान आकर्षण गर्नेछ र राहत उपलब्ध गराउनेछ। धन्यवाद।
1: माननीय सदस्य केपी खनाल।
4: सम्मान्य सभापति महोदय, पछिल्लो समय आत्मदाहका अप्रिय घटना घटिरहेका छन्, यसले मलाई गहिरो आत्मा चिन्तित बनाएको छ। समाज विकास हुने क्रममा मानिस एकलबाट सामूहिकतर्फ अगाडि बढ्यो, आफ्ना विभिन्न आवश्यकता पूरा गर्न समाजको निर्माण गर्यो। समाज आज यहाँसम्म आइपुग्यो, मानिसले कयौं दुःख कष्टहरू सामना गर्दै आइपुगेको छ। आज हिजोका ती दिनभन्दा विज्ञान प्रविधिले कयौं फड्को मारेको छ। हिजोका दिन गुजारा गर्न, जीवनयापन गर्न कठिन थियो। कयौं रोग व्याधि त को उपचार त नपाएको समाजमा मानसिक स्वास्थ्यको बारेमा चिन्तित गर्ने अवस्थै थिएन। तर समाज आज उन्नत भइसकेको छ सहभागी महोदय, अब हामीले मानसिक स्वास्थ्यको विषयमा गहिरो चिन्तन तथा छलफल गर्ने समय आएको छ। बढ्दो डिप्रेसन, चिन्ता, आत्मदाहका घटनाले समाजलाई अझै संवेदनशील बनाएको छ। यस सम्बन्धी काम गर्ने संयन्त्र तथा सेवाहरू अझै सीमित, असमानता र राजधानी केन्द्रित मात्र देखिएको छ। यसले राज्यले चाहँदा चाहँदै पनि त्यति काम गर्न पाइरहेको छैन। त्यसैले मानसिक स्वास्थ्य रोगसँग सम्बन्धित मात्र छैन सहभागी महोदय, यो जैविक, बायो, मनोवैज्ञानिक, साइको र सामाजिक सोसियल पक्षको पनि सन्तुलन हो। त्यसैले अब अविलम्ब नगरी मानसिक स्वास्थ्य सम्बन्धी नीतिमा परिमार्जन एवं नवीनतम नीति निर्माणको तर्जुमा गर्न एकजुट हुन आवश्यक छ। वर्तमान चुनौतीलाई सम्बोधन गर्न सफल पार्नका निम्ति साथै एक सशक्त मानसिक स्वास्थ्य परिषदको गठन गर्न म राज्यलाई अनुरोध गर्न चाहन्छु, सरकारलाई अनुरोध गर्न चाहन्छु, जुन चाहिँ मेन्टल हेल्थ काउन्सिलको स्थापना गरियोस्, जसबाट योग्य, इजाजत प्राप्त र दक्ष मनोवैज्ञानिकहरू संलग्न भई कार्य गर्न सकुन्, सरकारप्रति जवाबदेही रहँदै मानसिक स्वास्थ्य सेवाको प्रभावकारी अनुगमन पनि गर्न सकियोस् भन्न चाहन्छु। यसप्रति म प्रतिपक्षलाई पनि यसमा जोरदारका साथ सहयोग गर्न अनुरोध गर्न चाहन्छु। नेपालमा मेन्टल हेल्थ काउन्सिल स्थापना गरियोस् भन्न चाहन्छु सहकर्मीहरूले। धन्यवाद।
1: माननीय सदस्य शाहजान खातुन।
5: सम्मान्य सभामुख महोदय, आज म रौतहटका जनताको दुईवटा पीडा लिएर उभिएको छु। लाल बकैया र बागमती नदीको जलस्तर निरन्तर बढ़िरहेको छ, बस्तीहरू डुबानको जोखिममा छन् र धेरै स्थानमा सड़क अवरोध भएको छ। भारततर्फ निर्माण गरिएको बाँध र तटबन्धनका कारण पानीको प्राकृतिक निकास बन्द भएको छ। पानी आउने बाटो खुल्ला छ तर जाने बाटो छैन। अर्को चाहिँ आज फेरि रौतहटमा एक युवकले 28 वर्षीय गौतम सहनीले करिब राति 1 बजे आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउनु पर्ने दुःखद अवस्था सिर्जना भएको छ। घाइतेलाई कृतिपुर बर्न हस्पिटलमा ल्याइएको छ। यो एउटा व्यक्तिको घटना मात्र होइन, यो राज्यप्रति बढ्दो निराशा र असफल शासकको संकेत हो। आज युवाहरू निराश, बेरोजगारी र असुरक्षितको दलदलमा फँसिरहेका छन्। यदि सरकार अझै पनि मौन बस्छ भने यसको नैतिक जिम्मेवारीबाट उम्किन सकिँदैन। त्यसैले म सरकारसँग जोरदार माग गर्न चाहन्छु, सरकारले विद्यालयदेखि स्थानीय तहसम्म प्रभावकारी साइको सोसल काउन्सिलिङको सेवा विस्तार गरियोस्। साथै म सभामुख महोदय मार्फत प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु, यो संसद घुम्ने ठाउँ होइन, यो जनताको आवाज बुझिने सर्वोच्च थलो हो। यहाँ उठेको प्रश्नको जवाब दिनुपर्छ प्रधानमन्त्रीजी। प्रधानमन्त्रीको संवैधानिक र नैतिक दायित्व हो। के प्रधानमन्त्रीजीले प्रतिनिधि सभाको नियमावली पढ्नु भएको छ कि छैन? एकपटक पढ्नुहोस्। नियम उल्लङ्घन कसरी हुन्छ, संसद प्रतिको जवाबदेहिता के हो त्यो बुझ्नुहोस्। यही संसदले तपाईँलाई प्रधानमन्त्री बनाएको हो, त्यसैले संसदको सम्मान गर्नुहोस्, जनताको प्रश्नको उत्तर दिनुहोस् र संकटमा परेका नागरिकको पक्षमा उभिनुहोस्। अन्यथा इतिहासले यो सरकारलाई जनताको पीड़ाप्रति मौन बसेको सरकार भनेर सम्झिन्छ। धन्यवाद। जय नेपाल।
6: मान्य सदस्य रिङ्गला यादव।
7: सम्माननीय सभामुख महोदय, समयको लागि हार्दिक आभार व्यक्त गर्दछु। सरकारले डिजिटल शासनको कुरा गरिरहेको छ, तर नागरिकले पाउने आधारभूत सरकारी सेवा भने अझै पनि सामान्य सर्भर समस्याका कारण बारम्बार आवृद्ध भइरहेका छन्। यातायात व्यवस्था विभाग र भूमि व्यवस्थापन तथा अभिलेख विभागका सर्भरमा आएको समस्याले देशभरका सेवाहरू ठप्प हुँदा हजारौं नागरिक र बैंक तथा वित्तीय संस्था समेत प्रत्यक्ष प्रभावित भएका छन्। सेवा लिन बिहानैदेखि लाइनमा बसेका नागरिकले दिनभर सिस्टम डाउन छ, पछि आउनुहोस् भन्ने जवाब सुन्न बाध्य हुनु अत्यन्त दुःखद अवस्था हो। यस्तो समस्या पटक पटक दोहरिँदा पनि सरकारले भरपर्दो डिजिटल पूर्वाधार निर्माणमा किन गम्भीरता देखाएको छैन? डिजिटल नेपालको नारा मात्र होइन, नागरिकले सहज छिटो र भरपर्दो सेवा अनुभूति गर्ने वातावरण निर्माण गर्नुपर्छ। त्यसका लागि सर्भर प्रणाली सुदृढ बनाउँदै संस्थागत क्षमता र दक्ष जनशक्तिको प्रभावकारी परिचालन गर्न म सरकारसँग जोरदार माग गर्दछु। सभामुख महोदय, करिब 58,000 करदाता र वार्षिक 8 अर्बको हाराहारीमा राजस्व संकलन हुँदै आएको पश्चिम नवलप्रासी जिल्लामा हालसम्म पनि आन्तरिक राजस्व कार्यालय नहुँदा त्यहाँका करदाताले सामान्य सेवा लिन पनि ठूलो शास्ति भोग्न बाध्य छन्। जिल्ला सदर मुकाममा रहेको करदाता सेवा कार्यालय पनि केही महिना अघि हटाइएपछि सेवा लिन समस्या छ। तसर्थ परासीमा तत्काल आन्तरिक राजस्व कार्यालय स्थापनाका लागि म सरकारको ध्यान आकर्षण गराउँदछु। धन्यवाद।
6: के भयो मान्य सदस्य? बसौँ मान्य सदस्य, बसौँ। मान्य सदस्यहरू, अब सुन्ने समयको कार्यक्रम प्रारम्भ हुन्छ। सुन्ने समयमा बोल्न चाहनुहुने मान्य सदस्यहरूको लागि 1 मिनटको समय निर्धारण गरिएको छ। सर्वप्रथम मान्य सदस्य लक्ष्मी प्रसाद पोखरेल।
8: सम्माननीय सभामुख महोदय, मेरो हातमा नेपालको संविधान छ र यो संविधानको धारा 290 गुठी जग्गामा भोगाधिकार भइरहेका किसानहरूको अधिकारका सम्बन्धमा संघीय संसदले आवश्यक कानून बनाउनेछ भनेर लेखिएको छ। यो संविधान जारी भएको पनि आज 10 वर्ष बित्यो, तर अहिलेसम्म गुठी जग्गाका किसानहरूको लागि कानून बनेन। पहाडमा 7.5 लाख रोपनी जग्गा गुठीमा छ र तराईमा 67,000 बिघा जग्गा गुठीमा छ र गुठीमा जति पनि किसानहरू छन् तिनीहरू अहिले जोता मात्रै हुन्, उनीहरूको घर जग्गाको मालिक उनीहरू होइनन्। ती किसानहरूलाई घर जग्गाको मालिक बनाउन सरकारले संसदमा अविलम्ब विधेयक ल्याउन जरुरी छ। सम्माननीय सभामुख महोदय मार्फत म सरकारले चालु संसदको चालु अधिवेशनमै विधेयक ल्याओस् भन्ने
6: मान्य सदस्य लाल विक्रम थापा।
9: सम्माननीय सभामुख महोदय, मान्य सदस्यज्यूहरू, सुनसरी क्षेत्र नम्बर 2 सम्पूर्ण नागरिकको तर्फबाट स्वीकार्नुहोस् नमस्कार। सत्य मात्रै थाहा पाऊ, थाहा दिउँ, थाहा राख, थाहा आन्दोलनका प्रेता स्वर्गीय रूपचन्द्र विष्टलाई आज म स्मरण गर्न चाहन्छु। देशभरिका सुकुम्बासी दलित तथा अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण गर्ने सरकारको निर्णयका लागि सरकार भूमि व्यवस्था मन्त्रीलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। यस सन्दर्भमा सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका वडा नम्बर 5 जनता बस्ती विक्रमसम्म 2047-48 सालदेखि बसोबास गर्दै आएका 1400 घरधुरी अव्यवस्थित बसोबासी 35 वर्षदेखि लाल पूर्जाको प्रतीक्षामा हुनुहुन्छ। उहाँहरूको एउटै माग छ, जग्गाको कानूनी व्यवस्थापन गरी यथाशीघ्र लाल पूर्जा वितरण गरियोस्। सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु र यसै सन्दर्भमा म एउटा कुरा स्मरण गर्न चाहन्छु। कालो चस्माले देखेन देखेन भन्दै सेतो चस्मा लगाउनेहरूले आफ्नै पार्टी सभापति एकजना पार्टी सभापतिको घर अगाडि एउटा
6: मान्य सदस्य लिमा अधिकारी आचार्य।
10: सम्मान्य सभामुख महोदय, यस गरिमामय सदनमा मिटर ब्याज पीडित समस्यातर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु। विपन्न नागरिक न्यायका लागि कतिपल्ट सडकमा आउनुपर्ने हो, कति किलोमिटर पैदल हिँड्नुपर्ने हो, कति रात सडकमा भोकभोकै धरना दिनुपर्ने हो, यस सम्बन्धमा सरकारसँग पटक पटक सहमति भयो, कानून बन्यो, ती सहमति कागजमै सीमित रहे। भुइँ मान्छेको अवस्था जस्ताको त्यस्तै छ, त्यो श्रृङ्खला रोकिएको छैन। यी असार 25 धनुषाबाट करिब 500 मिटर ब्याज पीडितहरू पुनः न्याय नपाएसम्म घर नपर्किने अडानसहित पैदल मार्चमा निस्किएका छन्। यो सामान्य लेनदेनको विषय होइन, राज्यको न्याय प्रणालीमाथिको निर्मम प्रहार हो यो। सरकारको हालको पहलप्रति समर्थन गर्दै केही माग सरकारसँग राख्न चाहन्छु। पीडितलाई अधिवास गराउने सबै मुद्दा तत्काल रोका गरियोस्। हडप्पीको जग्गा फिर्ता गराउने ठोस र स्थायी कानूनी संयन्त्र तत्काल बनाइयोस्। निमुखा नागरिकहरूको आँसु पुछ्ने काम राज्यले यथाशीघ्र गरोस्। धन्यवाद।
6: माननीय सदस्य विक्रम खनाल।
11: सम्माननीय सभामुख महोदय, नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको सन्दर्भमा नवलपरासी पश्चिम क्षेत्र नम्बर 1 त्यसका लागि उपयुक्त स्थान रहेको विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। नवलपरासी सीमित स्रोत साधनका बीच पनि राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन गरिरहेको जिल्ला हो। राष्ट्रिय क्रिकेट टिमका टोलीका कप्तान रोहित पौडेल, पूर्व राष्ट्रिय फुटबल टोलीका कप्तान विमल घरती मगर त्यसै क्षेत्रका प्रतिनिधि हुन्। यसले यहाँको खेल प्रतिभाको सम्भावनालाई प्रमाणित गरेको छ। नेपाल मध्यभागमा रहेको नवलपरासी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नजिक छ। त्यसको अन्तर्राष्ट्रिय खेलाडी र दर्शकको आवागमन सहज बनाउँछ। तराईको समथर भूभाग भएकाले अन्तर्राष्ट्रिय खेलको रंगशाला निर्माणका लागि यो उपयुक्त स्थान हो। यस्तो रंगशाला निर्माण भएमा खेल एकाडेमी स्थापना, थप प्रभावशाली खेलाडी उत्पादन र अन्तर्राष्ट्रिय खेल प्रतियोगिताको आयोजना सहज हुनेछ। साथै लुम्बिनी, त्रिवेणीधाम, वाल्मीकि आश्रम जस्ता प्रमुख पर्यटक स्थलको गन्तव्य।
6: मान्य सदस्य विक्रम थापा।
12: सम्माननीय सभा महोदय, कपिलवस्तुको अन्न भण्डार कौली करिब 50,000 हेक्टर धान उब्जाउ जमिनको लागि करिब 30,000 मेट्रिक टन युरिया र बीएपी आवश्यक छ। तर आज किसान धान रोप्ने खेतमा होइन, मलको खोजीमा भौतरिन बाध्य छन्। रासायनिक मल धानबालीमा हाल्ने समय बित्यो भने उत्पादन मात्रै होइन, किसानको वर्षभरिको मेहनत पनि खेर जान्छ। त्यसकारण सरकारसँग मेरो माग छ, कपिलवस्तुको लागि पर्याप्त रासायनिक मल उपलब्ध गराइयोस्। अर्कोतर्फ बाणगंगा नदीको बाढीले मानव जीवन जोखिममा पारेको छ। जिल्लामा विपद व्यवस्थापन समिति छ, प्रहरी छ, सेना छ, शस्त्र प्रहरी छ, स्किल मेन पावर छ, तर सामग्री छैन, साधन छैन। तर पीडाममा ना के भने साधन स्रोत छैन, त्यसकारण तत्कालै कन्टिन्जेन्सी प्लान अन्तर्गत 4 रबर बोट, 200 लाइफ ज्याकेट, त्रिपाल लगायत आवश्यक सामग्री उपलब्ध गराइदिन म सरकारसँग सम्माननीय सभामुख मार्फत माग गर्दछु। त्यस्तै
6: मान्य सदस्य विपिन कुमार आचार्य।
13: सामान्यतया सरकारको 100 पुगेपछि हनिमुन पिरियड सकिन्छ र त्यसको समीक्षा गर्ने अभ्यास छ। संसदको हकमा चाहिँ हनिमुन पिरियड भनेर सुने जस्तो लाग्दैन। खै जे हो, संसदले पनि आफ्नो समीक्षा गर्ने बेला चाहिँ भयो कि जस्तो लाग्छ। संसद शुरू भएदेखि अहिलेसम्म सांसदहरूको उपस्थिति कति रह्यो? सांसदहरूले प्रस्तुत गरेका संशोधनका कारण विधेयकहरू कति समृद्ध भए? संसदीय समितिहरूले कति काम गरे? संसदमा उठेका शून्य विशेष र आकस्मिक समयका कुराहरू कति सम्बोधन भए? सांसदहरूको प्रस्तुति कस्तो रह्यो? प्रतिनिधि सभा नियमावलीको उल्लङ्घन सत्ता पक्ष सरकार र प्रतिपक्षले कति पटक गरे, ती उल्लङ्घनलाई संसदले कसरी लियो, संसदको गरिमा बढ्दो क्रममा छ कि घट्दो क्रममा, एउटा सशक्त र समृद्ध संसद यस्तै हुन्छ कि हाम्रो सामूहिक मेहनत पुगेन, संसद नागरिकको निराशालाई आधारमा बदल्ने ठाउँ पनि हो, त्यसैले हामी सही दिशामा छौँ कि छैनौँ, यी सबै विषयको समीक्षा गर्नका लागि म सम्माननीय सभामुखसँग आग्रह गर्दछु। धन्यवाद।
6: मान्य सदस्य बोध नारायण श्रेष्ठ।
14: सम्माननीय सभामुखज्यू, सम्माननीय सभामुखज्यू, म आज काठमाडौँ उपत्यकामा गुन्ने करिब 20,000 पिकअप तथा डेलिभरी सवारी साधन सञ्चालनको समय पुनरावलोकन गर्नका लागि पूर्वाधार विकास मन्त्रालयको ध्यान आकर्षण गर्न चाहन्छु। अहिले करिब 20,000 पिकअपहरू दर्ता भएको छ, 16,000 जति यहाँ गुड्छ र यो अहिले विशेष गरिकन उहाँहरूको यो साधन गुन्ने समय बिहान 9 देखि 11 बजे र 4 देखि 7 बजे बेलुका बन्द छ र यो समय चाहिँ बढी भयो, यसलाई घटाएर कम्तीमा पनि 1 घन्टा घटाउने व्यवस्था सरोकारसँग छलफल गरी व्यवस्था मिलाइयोस् भन्ने अनुरोध गर्न चाहन्छु। र यो करिब करिब अब 20,000 फ्यामिलीको रोजगारी भनेको नि यही हो, पेन्सन भनेको पनि यही हो, आमदानी भनेको नि यही हो, त्यस कारणले उनीहरूलाई 1 घन्टा।
6: माननीय सदस्य शम्भु कुमार यादव।

0: सम्माननीय सभामुख महोदय, हाम्रा पुस्तालेको स्थानान्तरण गरेका सार्वभौम राष्ट्र हामी कसरी जोगाएका छौं? लोकतन्त्रका आधारभूत मूल्यहरू परिवर्तन हुनु हुँदैन। तीमध्ये सबैभन्दा महत्वपूर्ण मूल्य हो प्रजातन्त्रता। प्रजातन्त्रता कुनै सरकारलाई असफल देखाउन वा सत्तालाई कमजोर बनाउन स्थापित भएका होइनन्। यसको उद्देश्य सरकारलाई जनताप्रति उत्तरदायी बनाउनु, सार्वजनिक शक्तिमाथि निगरानी राख्नु हो। महोदय, देश बदलियोस् तर मन बदलिन्न। मलाई विधिको शासन चाहियो तर म चाहिँ कानून मान्दिन। मलाई भ्रष्टाचार मुक्त नेपाल चाहियो तर मैले नेतालाई समात्न पाइएन। मलाई रातारात विकास चाहियो तर काम गर्ने काम नगर्ने ठेकेदारलाई थर्काउन पाइएन। मलाई सफा र सुन्दर सहर चाहियो तर फुटपाथमा फोहोर गर्नेलाई उठाउन पाइएन। मलाई ट्राफिक जाम नहुने सहर चाहियो तर मैले नो पार्किङमा पार्क गर्न पाउनु पर्यो। मलाई भाषण होइन काम गर्ने नेता चाहियो तर मैले उनका हरेक कामको विरोध गर्न पाउनु पर्यो।
1: माननीय सदस्य शम्भु प्रसाद ढकाल,
2: सम्माननीय सभामुख महोदय, सामाजिक सञ्जाल र संसदमा निलो बसको खुब चर्चा हुन्छ। काम गर्ने रङले होइन बसले हो भन्ने सबैलाई थाहा छ, तैपनि म स्मरण मात्र गराउन चाहन्छु। काठमाडौँमा मात्र होइन देशैभर विभिन्न रङका गाडी कुदेका छन्। सबभन्दा बढी रातो रङका गाडी कुदेका छन्। अब रातो रङ कसको भनेर प्रश्न गर्ने? तराईतिर कुद्ने धेरै जसो तीन पाङ्रे सिटी सवारी निलै भेटिन्छ। धरान गएर हेरौँ, सबै घरका छानाहरू निलो छन्। मैले पढ्दा कर्णकाई माविमा निलो रङको ड्रेस थियो, नेपाल पुलिसको ड्रेस पनि निलै छ। संसारका सबै पुलिसका अगाडि राख्ने हो भने सबैभन्दा बढी खुलेको नेपाल पुलिस देखिन्छ। रङ बिम्ब र कला पनि हो। रङमा सुन्दरता मात्र होइन गहिरो अर्थ छ। शान्ति, स्थिरता, गहिराई र विश्वासको प्रतीक पनि हो रङ। जसरी आकाश र समुद्र निलो छ, त्यहाँ विशालता हुन्छ। विशालतामा सबै अटाउने समावेशिता हुन्छ। त्यसैले सबैमा मेरो आग्रह, समस्या दृश्यमा होइन दृष्टिमा हो। धन्यवाद।
1: माननीय सदस्य शोभा खनाल,
3: सम्माननीय सभामुख महोदय, नेपालमा हुने कुल मृत्यु मध्ये करिब 10% मृत्यु क्यान्सरका कारण हुने गरेको छ। उपचार खर्च जुटाउन अधिकांशले आफ्नो जग्गा जमिन बिक्री गरी या टिटो राखी ऋण लिएर उपचार गर्नुपर्ने स्थिति छ र विभिन्न वर्गले अकालमा मृत्युवरण गर्नु परिरहेको छ। क्यान्सर उपचारार्थ किमोथेरापीको लागि आवश्यक औषधिको अभावले बिरामीको ज्यान जोखिममा परिरहेको छ। साथै सरकारी अस्पतालमा रेबिज भ्याक्सिनको अभावले प्राइभेट अस्पताल र फार्मेसीबाट महँगो पैसा तिरी उपचार गराउन बाध्य छन् जनता। त्यसैले सबै प्रदेशमा सरकारी विशिष्टीकृत क्यान्सर अस्पताल निर्माण गरी गरिब र न्यून आय भएका नागरिकलाई निशुल्क उपचारको व्यवस्था र देशका सम्पूर्ण अस्पतालमा जीवनरक्षक औषधिको अभाव नहुन व्यवस्था मिलाउन सम्माननीय सभामुख ज्यू मार्फत सम्बन्धित मन्त्रालय र नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य श्रीराम नेउपाने,
4: सम्माननीय सभामुख महोदय, म गम्भीर राष्ट्रिय प्रश्न उठाउन चाहन्छु। मादक पदार्थको बढ्दो दुरुपयोगले लाखौं परिवार, समाज, युवा शक्ति र राष्ट्रको भविष्य कमजोर बनेको छ। यो केवल व्यक्तिगत विषय होइन, यसले पारिवारिक विघटन, बलात्कार, हिंसा, अपराध, सवारी दुर्घटना, अनुशासनहीनता, भ्रष्टाचार, सेटिङ, विकृत राजनीति र नेतृत्व छनौटमा समेत असर पार्छ। 30 वर्षको गौरवका आयोजनाहरू र इन्जिनियरिङ कलेजको अनुभवबाट 5,000 भन्दा बढी जनशक्ति अन्तर्वार्ताबाट छनौट गरी सँगै काम गर्दा विकासको ठूलो बाधक मादक पदार्थ हो भन्ने नजिकबाट बुझे। मलाई हामीलाई राजस्व चाहियो कि स्वस्थ, सुरक्षित, जिम्मेवार समाज। राजस्वलाई नागरिकको जीवन र राष्ट्रको भविष्य भन्दा ठूलो नबनाइयोस्। डब्ल्यूएचओको मान्यता अनुरूप बंगलादेश, साउदी, कतार जस्तै नेपालमा पनि मादक पदार्थको उत्पादन, बिक्री, वितरण र सेवनमा पूर्ण प्रतिबन्ध गरियोस्। सरकारको जवाफ र
1: माननीय सदस्य सन्तोष राजवंशी,
5: सम्माननीय सभामुख महोदय, अहिले विश्व जगत फुटबलमा रमाएको छ र नेपाली जनताले पनि एउटा टिम जिताएर पठाएको छ। फागुन 21 त्यो टिम भनेको राष्ट्रपा हो, जसको टिम म्यानेजर भनेको माननीय सदस्य श्रोतीय सभापति रवि लामिछानेज्यू हुनुहुन्छ र टिम क्याप्टेन सम्माननीय प्रधानमन्त्रीज्यू पालेन्द्र शाह हुनुहुन्छ। हामी आफू जित्न आएको होइन, हामी जनता र देशलाई जिताएर छोड्छौँ। अहिले खेलको मात्र 3 महिना सकिएको छ, अझै 57 महिना बाँकी छ हामीसँग। जसरी खेलमा 10-20 मिनटमा कुनै गोल भयो र भएन, फल भएर भएन भन्ने बित्तिकै गेमको नतिजा आउँदैन, त्यसका लागि 90 मिनट पर्खिनुपर्छ। म भन्न चाहन्छु विपक्षी बेन्चमा बस्ने साथीहरूलाई, माननीय ज्यूहरूलाई, म भन्न चाहन्छु नअतारिस् न, फाइनल टाइममा भए पनि हाम्रा टिम क्याप्टेनले सुशासन, समृद्धि र सामाजिक न्यायको गोल ग्यारेन्टीका साथ हान्नुहुन्छ। ढुक्क हुनुहोस्, यो देशलाई जिताउन आएको टिम हो, जनताले जिताउन आएको टिम हो। धन्यवाद।
1: माननीय सदस्य सन्तोष सुब्बा।
6: सम्माननीय सभा महोदय, हिजो धेरै समय पछाडि प्रधानमन्त्री संसदमा देखा पर्नुभयो। मैले सोचे नेपालको नेपालले भारतको भूभाग कहाँ कहाँ मिच्यो भन्ने प्रमाण यो गरिमामय संसदमा दिनुहोला, तर त्यस्तो भएन। थोरै समय पछाडि उहाँ फर्किनु भयो। होल्डिङ सेन्टरमा नागरिकहरूको बिचली कसले निम्त्यायो? डोजर चलाउने सरकार होइन, आत्मदाह र मृत्युवरण गरिरहेको नागरिकहरूको विषयमा विधिवत त्रुटिलाई स्वीकार गर्न कठिन मान्दै गृहमन्त्रीको उपस्थिति नै महत्वपूर्ण विधि हो भनेर लज्जाबोध हुने उत्तर दिने? त्यसो भए के शान्ति र अमन चयन देशमा सुरु भएकै हो? म प्रश्न गर्न चाहन्छु। यो प्रत्येक घटनालाई अन्तै मोड्ने नवीन संस्करणमा देखा परेको गाडी पार्किङ आतंक भद्दा मजाकको पराकाष्ठ हो। सभामुख महोदय, म यति मात्रै भन्छु, एउटा उत्तर दिन।
1: माननीय सदस्य सन्दीप राणा।
7: सामान्य सभामुख महोदय, वर्षात र चरम उन्मुख तर्फ छ। मेरो निर्वाचन क्षेत्रको जीवनरेखा मानिने आर्यन्ज्याङ, हुमिन, ताउँ, बिर्कोत, जपकादी, सिलुवा हुँदै रामपुर सडक खण्ड, जलुके, मितवाल, ढुङ्गेना बेसी, बेलडाँडा सडक खण्ड, रामपुर बजार क्षेत्र, माठागढी, पुरोखोला सडक खण्ड, हिलाम्बेर यात्रा शास्ति भएको छ। कारण चाहिँ अपर्याप्त बजेट र ठेकेदारले समयमा काम सम्पन्न नगर्नु। ठेकेदारले समयमा काम नसक्नु देशैभरिको समस्या भएको छ, किनकि सरकारले ठेक्का आह्वान गर्दाको पेट्रोलियम पदार्थ, डिजल, भिटामिनको मूल्य दर अहिलेको महँगाईले दोब्बर भएको छ। सरकारले महँगीको मूल्य संयोजन गर्छौं भने तापनि नगरेको र काम भएको रकम पनि भुक्तानी नभएको कारणले परियोजनाहरू चाहिँ अलपत्र छन्। सामान्य सभामुख मार्फत सरकारलाई समस्याको तत्काल समाधान गर्न ध्यान आकर्षण गराउन चाहन्छु। सामान्य सभामुख महोदय, हिजो र आज सरकारी कार्यालय भएर एउटा दृश्यदेखि लामो समयदेखि श्रेणीविहीन र न्यूनतम तलब सेवा सुविधामा कार्यरत करार कर्मचारीहरू सड़कमा चाहिँ रोजगारको गुहार बचाउन लगाइराखेका छन्। घर परिवारहरूको आफ्नो
1: माननीय सदस्य समीना मिया।
8: सम्माननीय सभामुख महोदय, सिराको गोलबजार नगरपालिका साथमा भएको खाल्टोमा जमेको पानीमा डुबेर दुखद दुर्घटनामा एकै परिवारका 3 नाबालक बाल बालिका सबनम खातुन, रुबिना खातुन र साइफु शेखको असामयिक निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु। यो घटना केवल एक परिवारको पीड़ा मात्र होइन, स्थानीय तहको लापरवाही र कमजोरी संरचनाको गम्भीर संकेत पनि हो। सार्वजनिक स्थलमा असुरक्षित खाल्टो, पानी जम्ने अवस्था, घेराबार र चेतावनीको अभाव, यी सबैले यस्ता दुर्घटनालाई निम्ताएका छन्। त्यसैले म सरकारसँग निम्न मागहरू गर्दछु। देशभर सार्वजनिक स्थलको अनिवार्य सुरक्षा अडिट गरियोस्। जोखिमयुक्त स्थानमा घेराबार र चेतावनी प्रणाली अनिवार्य बनाइयोस्। स्थानीय तहलाई बाल सुरक्षा मापदण्ड कार्यान्वयनका लागि कानूनी रूपमा जिम्मेवार बनाइयोस्। दोषीमाथि कडा कारवाही सुनिश्चित गरियोस्। समुदाय स्तरमा बाल सुरक्षा र जनचेतना कार्यक्रम सञ्चालन गरियोस्। अन्त्यमा शोक सप्तन्त परिवारप्रति समवेदना व्यक्त गर्दछु। धन्यवाद।
1: माननीय सदस्य समीक्षा बासकोटा।
9: सम्माननीय सभामुख महोदय, देशभन्दा ठूलो पार्टी हुँदैन, नागरिक भन्दा परको राजनीति हुँदैन। राष्ट्रिय स्वतन्त्र पार्टीले 21 देखि 182 को यात्रा राजनीतिक गतिविधिबाट शुरू गरेको छ र त्यसैले नै स्थापित हुँदैछ। अराजनीतिक गतिविधि गर्नुपर्ने नै छैन, सबैलाई ध्यान आकर्षण गर्न चाहे। सम्माननीय सभामुख महोदय, स्वतन्त्र र भयरहित पत्रकारिता नै लोकतन्त्रको प्राणवायु हो। यसको रक्षार्थ राष्ट्रिय स्वतन्त्र पार्टी सदैव कटिबद्ध छ। यो हामीले भनेका मात्र छैनौ, व्यवहारमा पनि रूपान्तरण गरेका छौ। आम संचार क्षेत्र र आम मानिसप्रति त्रासित पार्ने काम कसैले कहीँबाट पनि नगरोस् भनेर सबैको ध्यान आकर्षण गर्न चाहन्छु। त्यस्तै सम्मानित सदनबाट अर्थ मन्त्रालय लगायत सम्पूर्ण जिम्मेवार मन्त्रालयको विशेष ध्यान आकर्षण गराउन चाहन्छु। 68 लाख भन्दा बढी पुँजी बजारमा लगानी गर्ने आम सर्वसाधारणको मनोबल उच्च राख्नको लागि छिटो भन्दा छिटो कदम चालियोस् भनेर पनि ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य सरस्वती लामा।
10: सम्माननीय सभामुख महोदय, धादिङ रुरुभ्यालीमा अवस्थित निर्माणाधीन गोरक्ष हाइड्रो पावरले निर्माण कार्यको क्रममा ब्लास्टिङ गर्दा वडा नम्बर 4 र वडा नम्बर 5 बीचमा रहेको पुलमा क्षति पुग्न गएकोले वडा नम्बर 5 र वडा नम्बर 6 नागरिकलाई आवाज जावत गर्न कठिनाई भइरहेको छ भने सोही कारण पहिरो पनि गएको सभामुख महोदय मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। त्यसै गरी 2083 असार 25 गते अन्दाजी 7 बजेको समयमा सोही हाइड्रो पावरमा ठेक्काको काम गर्ने सुनाम इन्फ्रास्ट्रक्चर निर्माण प्रणालीमा वेल्डर पद्म कार्यरत अजय मेरो 3 डडेलधुरा निवासी अन्दाजी 41 वर्षका रमेश बहादुर पाण्डे र अटोमेटे मेकानिक पदमा कार्यरत गढीमाई 2 रौतहट निवासी अन्दाजी 32 वर्षका नबी हुसेन मन्सुरी सहित दुईजना काम गरी फर्की बास बस्ने ठाउँमा बेलुका 7 बजेसम्म पनि नआइपुगेकोले सो कम्पनीका कर्मचारीहरूले खोजतलाश गर्दा समेत आजको मितिसम्म नभेटेको।
1: माननीय सदस्य सागर भुसाल।
11: सम्माननीय सभामुख महोदय, आज म झण्डै 70 लाख लगानीकर्ताको चित्कार बोकेर उभिएको छु। विदेशमा रगत पसिना सिंचित गर्ने श्रमजीवी भुनिया, दूर दराजका कुना कन्दरामा दुःख गरेर कमाएको बचत शेयर बजारमा हुम्ने नेपाली, उनीहरूको उदास मन र निराश मुहारले मलाई झस्काइरहेको छ। सभामुख महोदय, नीतिगत अस्थिरताको चक्रव्यूहका कारण आज ठूला लगानीकर्ता त्रसित भएका छन्। पुँजी पलायनको डरलाग्दो खेल भइरहेको छ। हिजो दैनिक 11-12 अर्बको कारोबार हुने बजार 81-34 अर्बमा खुम्चिँदा राज्यको राजस्व त सुक्यो नै। बितेका 100 दिनमा 5 अर्ब पुँजी खरानी भयो। यो केवल सुक्खा अङ्क होइन, लाखौं नेपालीको घर घरको चुलो निम्ने चिन्ता हो। म सभामुख महोदय मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। बजारमा त्रास होइन, नीतिगत स्थिरताको जगमा विश्वास जगाइयोस्। तातो घाममा पसिना बगाएर देशको अर्थतन्त्र छान्ने ती तमाम नेपालीका सपनाहरूलाई बजारको यो हुरीबाट जोगाउन
1: माननीय सदस्य सीताराम शाह।
11: 5 अर्ब पुँजी खरानी भयो। यो केवल सुक्खा अङ्क होइन, लाखौं नेपालीको घर घरको चुलो निम्ने चिन्ता हो। म सभामुख महोदय मार्फत सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु।

0: सप्तरी जिल्ला क्षेत्र नम्बर 4 कुसा भेली सडक खण्डको धाती बजार नजिक ठेकेदारको सडक निर्माण क्रममा पर्याप्त सावधानी तथा व्यवस्थापन नभएको कारण मिति 2083/3/22 गते सुरुङ्गा 8 निवासी शशिकान्त चौधरी मोटरसाइकल दुर्घटनामा परि घटनास्थलमै मृत्यु हुन गएकोले सम्बन्धित निकायले घटनाको छानबिन गरी दोषीमाथि आवश्यक कार्यवाही गर्न तथा पीड़ित परिवारलाई न्याय दिलाउन आग्रह गर्दछु। साथै छिटो भन्दा छिटो सड़क निर्माणको कार्य पूरा गर्न सम्मानित सदन मार्फत सरकारलाई ध्यान आकर्षण गराउँदछु र दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनप्रति गहिरो संवेदना प्रकट गर्दछु। सभामुख महोदय, अन्तमा तराई मधेसमा करिब 75% खेती भइसकेकोले मल खादको अति नै समस्या रहेको हुँदा किसानलाई अविलम्ब मल खाद उपलब्ध गराउन हुन र सुकमवासी भूमिहीन अव्यवस्थित बसोबासको समस्या दीर्घकालीन रूपमा समाधान गर्न समेत सरकारलाई ध्यान आकर्षण गराउँदछु। धन्यवाद।
1: अन्य सदस्य सिर्जना श्रेष्ठ।
2: सम्माननीय सभामुख महोदय, एकातर्फ हामी डिजिटल नेपाल फ्रेमवर्कको नारा लगाउँदै प्रविधिको विकासमा फड्को मार्ने कुरा गरिरहेका छौं, तर अर्कातर्फ हाम्रा सरकारी विद्यालयहरूको वास्तविक चित्र कहाली लाग्दो छ। डिजिटल शिक्षाका नाममा विद्यालयहरूमा कम्प्युटर, प्रोजेक्टर र स्मार्ट बोर्डहरू त पुगेका छन्, तर तिनलाई सञ्चालन गरी नयाँ पुस्तालाई प्रविधि सिकाउने कम्प्युटर शिक्षकको भने दरबन्दी नै छैन। उपकरणहरू विद्यालयका कोठामा धुलो जमेर बसिरहेका छन्। आजको प्रविधिको युगमा पनि कम्प्युटर शिक्षालाई व्यावहारिक र अनिवार्य बनाउनुको साटो विज्ञान विषयको एउटा सानो पाठमा मात्र सीमित राखिएको छ। योभन्दा ठूलो विडम्बना के हुन सक्छ र सभामुख महोदय? जबसम्म विद्यालय तहदेखि नै प्राविधिक शिक्षाका लागि दक्ष शिक्षकको स्थायी दरबन्दी र उचित व्यवस्थापन गरिँदैन, तबसम्म डिजिटल नेपालको सपना केवल कागजमा मात्र सीमित रहनेछ। तसर्थ पाठ्यक्रम परिमार्जन गरी कम्प्युटर शिक्षालाई व्यावहारिक रूपमा लागू गर्न र कम्प्युटर शिक्षकको दरबन्दी तत्कालै सृजना गर्न म शिक्षा मन्त्रालयको यसै सदन मार्फत गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
3: सम्माननीय सभामुख महोदय, केही दिन अगाडि यो सम्मानित सदनमा हामी दुईजना मान्यले एउटै कुरा राखेका थियौं। यो अवधिमा यो 24 घण्टा नबित्दै तीनजना युवाहरूले आत्मदाह गरेको कुरा सामान्य कुरा थिएन। सरकारले कुरा नसुनेपछि हाम्रो शैली फरक थियो। सरकारले जबसम्म कान सुन्दैन हामी त्यो शैली अपनाउँछौ। दुईजना मान्यले मात्रै होइन, 100 जना मान्यले एउटै कुरा राख्न सक्छौ। यसैलाई आधार बनाएर सामाजिक सञ्जालमा जुन ट्रोल बनाइएको थियो, त्यो ट्रोल सहन नसकेर म एकदमै विक्षिप्त भएको थिएँ र यो अवधिभरि मैले आफैले 2 पटक आत्महत्या गर्ने कोसिस पनि गरेँ। सामाजिक सञ्जाल कस्तो हुँदैछ, कस्तो बनाउँदैछौ भन्ने कुरा हामीले आफैलाई हेरेर मूल्याङ्कन गरौं। अर्को कुरा म भन्न चाहन्छु, सत्युगकी सीतादेखि कलियुगको सीतालेसम्म यो समाजमा कति पटक अग्नि परीक्षा दिनुपर्छ, म तयार छु। सभामुख महोदय, धन्यवाद। धन्यवाद।
1: मान्य सदस्य सुनिल केसी।
4: सम्माननीय सभामुख महोदय, यस सम्मानित सदन मार्फत म सरकारलाई पुनः ध्यान आकर्षण गराउन चाहन्छु। कुनै व्यक्तिको घर, जग्गा वा सम्पत्ति कसैले अवैध रूपमा कब्जा गरेमा नागरिकले सरकारका निकाय गुहार्न सक्छ, अड्डा अदालत जान सक्छन्। तर लामो समयदेखिबाट सरकारले नै कब्जा गरे कहाँ जाने होला? सरकारलाई यस सदन मार्फत सोध्न चाहन्छु। विषय हो तिनकुने जग्गा अतिक्रम, स्थान काठमाडौँ 32, काठमाडौँ महानगरपालिका। सरकारले व्यक्तिको जग्गा अतिक्रम त गर्यो, तर आजको मितिसम्म के गर्यो? त्यसैले सरकारसँग मेरो स्पष्ट प्रश्न सोध्न मन छ। अधिग्रहणको उद्देश्य किन पूरा हुन सकेन? प्रभावित जग्गा धनीलाई उचित मुआब्जा वा जग्गा फिर्ता गर्ने विषयमा सरकारको योजना के छ? धन्यवाद।
1: मान्य सदस्य सुम्निमा उदास।
5: सम्मान्य सभामुख महोदय, नेपाल सरकारले हालै प्राइम मिनिस्टर डेलिभरी युनिट स्थापना गर्ने तयारी गरेको छ। यो स्वागत योग्य हो। यो कदम हाम्रो विकास मोडललाई इम्प्लिमेन्टेशन डेफिसिटबाट मुक्त गर्ने एक उपाय हो। सरकारको सफलता राम्रो नीति निर्माणको साथै समयमै परिणाम दिन सक्ने कार्यान्वयन क्षमतामा निर्भर हुन्छ। तर यो पीएम डेलिभरी युनिट अर्को ब्युरोक्रेटिक लेयर बन्नु हुँदैन, यसलाई हाइब्रिड मोडलमा लानुपर्छ। जस्तै चीफ सेक्रेटरीको सुपरभिजनमा विभिन्न क्षेत्रका विज्ञहरू पनि राखेर कोर टिम बनाउनुपर्छ। यसले राष्ट्रपति प्राथमिकताहरूमा फोकस गरेर प्रत्येक लक्ष्यका लागि की पर्फर्मेन्स इन्डिकेटर

0: बनाओस् र प्रधानमन्त्रीको नेतृत्वमा नियमित कार्य प्रगतिको समीक्षा गरोस् र समस्या देखेपछि प्रतिवेदन मात्र होइन तुरन्त समाधान पनि होस् ताकि त्यसको परिणाम जनताले समयमै पाउन सकोस्।
1: माननीय सदस्य सुरेश कुमार चौधरी।
2: सम्माननीय सभामुख महोदय, मैले आज मेरो निर्वाचन क्षेत्र नम्बर एक बाँके कोहलपुरमा आकस्मिक रूपमा एउटा बौला कुकुरले लगातार 22 जनालाई टोकेर अत्यन्तै पीडा दिएको छ। एउटा मात्रै अस्पताल सरकारी सेवा दिने भेरी अञ्चल अस्पताल नेपालगञ्जबाट एन्टी रेबिज भ्याक्सिन दिने त्यो सुई आज होइन, यो विगत केही वर्ष पनि अभाव हुन्थ्यो र यस वर्ष फागुन लेखिएतातिर अभावको रूपमा रहेको छ। र त्यो एन्टी भ्याक्सिन सुई जुन निमुखा जनताहरूले पाउँथे त्यो चाहिँ पाउनबाट वञ्चित भएको हुँदा उक्त भ्याक्सिन समयमा मगाएर नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको ध्यान जाओस् भन्न चाहन्छु। हस्त, धन्यवाद।
1: माननीय सदस्य सुशील कुमार कानु।
3: सम्माननीय सभामुख महोदय, पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर 6 को वडा कार्यालय लामो समयदेखि बन्द छ, जसको कारण वडा अध्यक्षले विभिन्न सिफारिश लगायतका वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवाहरू ठप्प छन्। स्थानीय नागरिकहरूले ठूलो शास्ति भोग्न बाध्य भएका छन्। यस विषयमा पर्सागढीका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जिल्ला प्रशासन कार्यालयका पर्साका प्रमुख जिल्ला अधिकारीसँग पटक पटक छलफल समन्वय गर्दा पनि हालसम्म समस्या समाधान भएको छैन। यस घटनाको निष्पक्ष छानबिन गरी वडा कार्यालयको सेवा तत्काल सञ्चालनमा ल्याइयोस् र यस घटनामा दोषी जोसुकै भए पनि कानून बमोजिम कारवाही गरियोस् भन्ने माग नेपाल सरकारसँगको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। धन्यवाद।
1: माननीय सदस्य सुशील खड्का।
4: माननीय सभामुख महोदय, नेपालका गाउँ गाउँ बितिँदैछन्, जमिनहरू बाँझो र बन्जर बन्दैछन्, बाँदरले किसानलाई धराशयी बनाएको छ। हाम्रै वन पाखा बाँझो र सुक्खा जमिनमा खेती गर्न सकिने, बाँदरले पनि खासै दुःख नदिने क्लाइमेट रेजिलेन्ट र बहुउपयोगी बाली हाम्रै सामु छ। आफैमा औषधि तथा औद्योगिक महत्व रहेको यो बालीको पात फल र जरासम्म प्रयोग गरी गाउँ गाउँमै हजारौं रोजगारी र अर्बौंको आमदानी गर्न सकिन्छ। गण्डकी प्रदेशले अग्रणी भूमिका खेली गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न विधेयक पास गरिसकेको छ। वार्षिक 5 अर्ब त रोयल्टी नै उठाउने लक्ष्य लिएको छ। तसर्थ यस सम्मानित सदन मार्फत म माग गर्दछु कि अब संघ सरकार पनि पछि नपरी सबै प्रदेशमा लागू हुने गरी आवश्यक कानून र नियम बनाई तत्काल लागू गरोस्। धन्यवाद।
1: मान्य सदस्य सुशीला ढकाल आचार्य।
5: सम्मान्य सभामुख महोदय, आज म पूर्वी नेपाल विशेष गरी झापा मोरुङ क्षेत्रका ऐतिहासिक महत्वपूर्ण जनताका अत्यन्त गम्भीर विषयहरू बारे यस सम्मान्य संसद मार्फत सरकारको ध्यान आकर्षण गर्न चाहन्छु। सबैभन्दा पहिले झापाको ऐतिहासिक पहिचानसँग जोडिएको विराट राजाले खनेको विराट पोखर 7-8 वटा अहिले पनि त्यसलाई उन्नतिका विषयमा स्थानीय सरकारहरूले केही गरिरहेको र बाँकी त्यसलाई गर्न नसकेको आवश्यकता कथन किचक बध लगायत ती स्थलहरूलाई आज त्यो क्षेत्र ऐतिहासिक धार्मिक तथा पर्यटन सम्भावना बोकेको क्षेत्र भए पनि उपेक्षित अवस्था रहेको छ। त्यसलाई आधुनिक पार्क सांस्कृतिक केन्द्र तथा पर्यटन गन्तव्यको रूपमा विकास गर्ने हो भने यसले स्थानीय अर्थतन्त्रलाई समेत बल पुर्याउनेछ।
1: माननीय सदस्य सुषमा स्वर्णकार।
6: सम्मान्य सभामुख महोदय, शिक्षा प्रत्येक नागरिकको मौलिक अधिकार हो, तर विद्यालयको पहुँच्नै नहुँदा त्यो अधिकार सुनिश्चित हुन सकेको छैन। आज म मेरो गृह जिल्ला बाँकेको डुडुवा गाउँपालिका दुई पाजा, जो शिक्षाको दृष्टिकोणले अझै पनि पछाडि परेको बस्ती हो, करिब 150 घर दूरीको बसोबास रहेको त्यस गाउँमा आजसम्म एउटा निम्न माध्यमिक विद्यालयको समेत स्थापना हुन सकेको छैन, जसको कारणले त्यहाँका बालबालिकाहरू अन्य ठाउँमा गएर अध्ययन गर्न बाध्य भएका छन्। कतिपयले दूरी अभाव र असहजताका कारण नियमित शिक्षा प्राप्त गर्न सकिरहेका छैनन्। सभामुख महोदय, के यस्तो अवस्था लोकतान्त्रिक राज्यका लागि चिन्ताको विषय होइन र? अन्तमा डुडुवा गाउँपालिका र पाजामा तत्काल निम्न माध्यमिक विद्यालयको स्थापना, विद्यालय भवन निर्माण, आवश्यक शिक्षा दरबन्दी, शैक्षिक दूराधार विकास तथा आवश्यक बजेट विनियोजन गर्नका लागि नेपाल सरकारको लगायत सम्बन्धित मन्त्रालयको जोरदार माग गर्न चाहन्छु, र साथै अन्य पालिकाका विद्यालयहरूमा गुणस्तरीय शिक्षाका लागि विशेष पहलको आवश्यकता रहेकोले सम्बन्धित
1: मान्य सदस्य सृष्टि भट्टराई।
7: सम्माननीय सभामुख महोदय, आज म यस गरिमामय सदनमा बोलिरहँदा मेरो मनमा बाढीमा भिजेका ती साना नानी बाबु, वृद्ध आमा बुवा र रातभर त्रासमा बिताएका परिवारहरूको पीडा अझै ताजा छ। किर्तिपुरको होल्डिङ सेन्टरमा भएको घटना केवल प्राकृतिक विपत्ति मात्र नभएर हाम्रो विपद पूर्व तयारी, आश्रयस्थलको सुरक्षा र व्यवस्थापनमाथि गम्भीर प्रश्न उठाउने घटना पनि हो। जोखिमबाट उद्धार गरिएका नागरिक फेरि जोखिममै पर्नु स्वीकार्य हुन सक्दैन। सरकारले प्रभावित परिवारलाई तत्काल सुरक्षित स्थानको व्यवस्था गर्दै यस्ता होल्डिङ सेन्टरहरूको सुरक्षा मापदण्ड पुनरावलोकन गर्न आवश्यक छ। साथै वास्तविक भूमिहीन र सुकुम्बासीको प्रमाणीकरणको काम प्रक्रियागत रूपमा अघि बढिरहेको छ। यस प्रक्रियालाई छिटो, पारदर्शी र निष्पक्ष ढंगले सम्पन्न गरी वास्तविक पीड़ितलाई स्थायी र सुरक्षित आवासको सुनिश्चितता गरिनुपर्छ र प्रक्रियाको नाममा नागरिकले लामो समय अस्थायी शिविरमा बस्न बाध्य हुनु पर्दैन भन्दै आफ्नो भनाइ यहीँ टुङ्ग्याउँछु। धन्यवाद।
1: मान्य सदस्य स्मृति सेन्चुरी।
8: सम्माननीय सभामुख महोदय, भ्रष्टाचार उन्मूलनको प्रतिबद्धता केवल शब्दमा मात्र सीमित भएर हुँदैन, यसलाई कानूनी रूपमा पनि प्रतिबिम्बित गरिनुपर्दछ। म सरकारले गरेको भ्रष्टाचार विरुद्धको साहसी कदमको हार्दिक प्रशंसा गर्दछु। सरकारले छोटो अवधिमा नै सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिन प्रक्रिया अघि बढाएको छ, जुन निकै नै प्रशंसनीय छ। तथापि नेपालले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि UNCAC अनुमोदन गरेको 15 वर्ष पछि पनि यसले अनिवार्य गरेको सूचना तथा साक्षी संरक्षण ऐन अर्थात विसल ब्लोअर एन्ड विटनेस प्रोटेक्सन एक्ट अझै पनि बनेको छैन। फलस्वरूप सूचनादाता नागरिकहरू त्रासले उनीहरू चुप बस्छन्। जबसम्म सूचनादाता नागरिकहरू सुरक्षित हुँदैनन् तबसम्म सत्य बोल्ने ओठहरू डराइ नै रहनेछन्। तसर्थ सूचनादाता नागरिकलाई को परिचय गोप्य राख्न र साक्षीहरूलाई संरक्षण गर्ने ऐन यसै सदन मार्फत पारित गरियोस् भनेर माग गर्दछु। धन्यवाद।
1: अन्य सदस्य हरिना देवी कामी।
9: सम्माननीय सभामुख महोदय, सरकारले राहदानी सेवा घर घरमा पुर्याउने घोषणा गरेको छ, यो उद्देश्य स्वागत योग्य छ। तर सेवा प्रभावकारी तब मात्र जब नागरिकलाई वास्तवमै सहज हुन्छ। आज धेरै नागरिक रोजगारी, अध्ययन तथा अन्य विभिन्न कारणले आफ्नो गृह जिल्ला भन्दा बाहिर बसोबास गरिरहेका छन्। काठमाडौँबाट राहदानी बनाउन सकिन्छ, तर त्यसका लागि बढी शुल्क तिर्नु पर्छ। सामान्य शुल्कमा राहदानी बनाउन वा नवीकरण गर्न भन्ने आज पनि आफ्नै गृह जिल्लामै पुग्नुपर्ने बाध्यता कायम छ। सम्माननीय सभामुख महोदय, देशका हरेक जिल्लामा जिल्ला प्रशासन कार्यालय हुँदाहुँदै पनि नागरिक जहाँ बसिरहेका छन् त्यहीबाट सामान्य शुल्कमै राहदानीका लागि आवेदन दिन सक्ने व्यवस्था किन हुन सकेन? सुशासन भनेको घोषणा मात्रै होइन, नागरिकको समय खर्च र शास्ति घटाउने काम पनि हो। त्यसैले सरकारसँग मेरो आग्रह छ, देशको जुनसुकै जिल्ला प्रशासन कार्यालयबाट समान शुल्कमा राहदानी आवेदन दिन सक्ने व्यवस्था।
1: मान्य सदस्य हरिमोहन भण्डारी।
10: प्रमुख महोदय, मेरो बैतडी जिल्लामा 2082 साल साउन 17 गतेका दिन नेकपा एमालेको अहिले पनि मन्त्री हुनुहुन्छ सुरेन्द्र पालज्यूले थुपारेको बालुवा, उहाँको परिवारले बालेको बालुवामा अनाथ बालक जसको बुवा छैन, खेल्ने ठाउँमा 11 भोल्टेजको तार सहित ढाकेर राखेको थुप्रोमा मृत्यु भएको आज एक वर्ष हुन लाग्यो र त्यो जाहिरी दर्ता अहिलेसम्म लिएको अवस्था छैन। मलाई थुप्रै आवाजहरू आइरहेको छ यो उजुरी दर्ताका लागि पहल गरिदिनुहोस् भनेर। हिजो मात्रै भर्खरै हाम्रो माननीय खगेन सुनाथजीले बोल्नुभयो र उहाँलाई भेट्न अर्को नरेश कोली सपरिवारसहित आउनु भएको थियो र यी दुईटा आवाजहरू, त्यो पनि मृत्यु भएर भएको अवस्था, यो चैत 3 गतिको घटना हो। यस्ता घटनामा विभिन्न संलग्नको लागि पक्राउको लागि जोरदार माग गर्छु। धन्यवाद।
1: मान्य सदस्य हरिप्रसाद भूषाल।
11: सम्माननीय सभामुख महोदय, अराखाँचीको सन्धिघाटका निवासी ट्याक्सी चालक सन्तोष शाहीमाथि भएको आपराधिक घटनाप्रति सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। दुईजना अपरिचित व्यक्तिले कपिलवस्तुको गोरुसिङ्गेमा जग्गाको कारोबार छ भन्दै उहाँको ट्याक्सी बुकिङ गरे, झोक्क्याएर नशालु पदार्थ सेवन गराए, उहाँ अचेत हुनुभयो अनि उहाँसँग भएको नगद मोबाइल तथा सुनका सिक्रीहरू गरगनाहरू लुटेर उनीहरू भागे। होस फर्कन थालेपछि उहाँले गाडी चलाउने क्रममा दुर्घटना समेत भयो। अहिलेसम्म उहाँ पूर्ण होसमा आउनुभएको छैन। उहाँको शीघ्र स्वास्थ्य लाभको कामना र अपराधीहरूको पहिचान गरी कारवाही गर्न जोरदार माग गर्दछु। सभामुख महोदय, वैदेशिक रोजगारीमा ठगिएका नागरिकहरूले न्यायको खोजीमा सरकारी कार्यालयका ढोका ढोका चहार्दा पनि सुनवाई भएन। म आफै फाइल बोकेर ढोका ढोका चहारे तर अहँ ढुङ्गो बल्ला सरकारी संयन्त्र बोलेन। अब आत्मदाहको विकल्प छैन भन्ने सन्देश दिइरहनु भएको नारायण पौडेल लगायत साथीहरूलाई मैले कसरी सम्झाउने होला, मलाई उत्तर चाहिएको छ। त्यसैले म सरकारसँग प्रश्न गर्न चाहन्छु कि यो देशमा पीडितले न्याय पाउनको लागि आफ्नो ज्यान नै दाउमा राख्नुपर्ने हो कि न्याय पाउनको लागि आत्मदाहको बाटो नै रोज्नुपर्ने हो? धन्यवाद।
1: माननीय सदस्य क्षितिज खेबे।
12: सम्माननीय सभामुख महोदय, ताप्लेजुङ डायरी 5। ताप्लेजुङ जिल्ला प्राकृतिक विपदको उच्च जोखिम रहेको जिल्ला हो। गत वर्ष मात्रै हावाहुरी बाढी पहिरोले धेरै परिवारको घर खेत र भविष्य बगायो। मैया खोला ओदक 65 घर परिवार, फक्तालुङ साबादिनका 6 परिवार र सिद्धिम्बाका सुरुङखिमेले लिम्बुदिन साप्लाखु सादेवार कालीखोला हावाहुरी पीडित नागरिक अझै पनि अस्थायी टारामा बसिरहेको छन्। यो विषय मैले पहिले पनि उठाएको थिएँ, सुन्ने भएन। सभामुख महोदय, विपद प्राकृतिक हुन सक्छ तर पीडितलाई वर्षसम्म टारामै बस्न बाध्य बनाउनु प्राकृतिक होइन, राज्यको असफलता हो। मनसुन फेरि सुरु भएको छ। गत वर्ष वर्षाले घर बगायो, यो वर्ष वर्षाले उनीहरूको बाँकी रहेको आशा पनि नबगाओस्। सरकारलाई चाँडोभन्दा चाँडो तत्काल पुनर्स्थापन।
1: माननीय सदस्य ज्ञानु पौड्याल।
13: सम्माननीय सभामुख महोदय, देशको गौरवसँग जोडिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलतर्फ सरकारको ध्यान आकर्षण गराउन चाहन्छु। राज्यको अरबौं लगानी गरेर निर्माण गरिएको गौतम बुद्ध विमानस्थल आज पनि आफ्नो पूर्ण क्षमतामा सञ्चालन हुन सकेको छैन। राज्यको 35 अर्ब भन्दा बढी लगानी भइसक्यो, त्यो भन्दा दोब्बर निजी क्षेत्रले पर्यटन व्यवसायमा लगानी गरिसकेका छन्। यो विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडानको अभावले पर्यटन, व्यापार, रोजगार र समग्र लुम्बिनी क्षेत्रको आर्थिक विकास प्रभावित भएको छ। त्यसैले म नेपाल सरकार समक्ष माग राख्दछु कि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित गर्न अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीलाई आकर्षित गर्ने नीतिगत पहल गरियोस् र साथसाथै त्रिभुवन विमानस्थलको चाप घटाउन भारत मध्य पूर्व दक्षिण पूर्व एसियाका उडान चरणबद्ध रूपमा भैरवाबाट सञ्चालन गरियोस्, योभन्दा अगाडि पनि सञ्चालन गरिएको थियो, र राष्ट्रिय गौरवको पूर्वाधारलाई अगाडि बढाउन।
1: मान्य सदस्य ज्ञानेन्द्र सिंह महता।
14: सम्मान्य सभामुख महोदय, विक्रम सम्बत 2023 सालमा स्थापित कञ्चनपुरको मजगाउँ विमानस्थल 2056 सालमा सशस्त्र द्वन्द्वका कारण बन्द भयो। स्थानीय नागरिकको पहलपछि 2077 साल फागुन 3 गते 3 तहका सरकार बीच पुनर्निर्माण सम्झौता भई करिब 51,50,00,000 लगानीमा 1,525 मिटर धावन मार्ग निर्माण शुरू भएको थियो। हाल 1,450 मिटर धावन मार्ग निर्माण सम्पन्न भए पनि मन्त्रालयको उदासीनता र शुक्लाफाटा राष्ट्रिय निकुञ्जसँगको जग्गा विवाद समाधानमा भएको ढिलाइ कारण काम सुस्त गतिमा छ, जसले गर्दा सरकारको ठूलो लगानी जोखिममा पर्दै गएको छ। त्यहाँका स्थानीय नागरिकहरूले आवश्यक पहलका लागि दबाव स्वरूप हामीलाई ध्यानाकर्षण पत्र पठाउन थालेका छन्। नागरिकले पठाएको यस्तो ध्यानाकर्षण पत्र अब हामीले कसलाई र कहाँ बुझाउने सम्माननीय सभामुख महोदय? सम्बन्धित मन्त्रालयलाई आफ्ना विमानस्थल सुधार गर भनेर पनि नागरिकले दबाव दिनुपर्ने हो यो कस्तो विडम्बना? त्यसैले जग्गा विवाद समाधान, आवश्यक बजेटको व्यवस्था, प्रभावकारी समन्वय र अनुगमन मार्फत निर्माण कार्य शीघ्र सम्पन्न गर्न सक्छ।
1: मान्य सदस्यहरू, सुन्ने समयमा मान्य सदस्यहरू बोल्ने क्रम यही समाप्त हुन्छ। मान्य सदस्यहरू, नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलको तर्फबाट माननीय ऐन बहादुर महरले बोल्नको लागि समय माग गर्नुभएको छ। म उहाँलाई समय दिन्छु। मान्य सदस्यले रोस्टमको प्रयोग गर्न सक्नुहुनेछ।

0: रेडियो साइन 89.8 मेगाहर्ट्ज।
1: ए लौ न लौ लौ चटाइम पर्न आटो सबैजना यता आउँदै यता ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, सटाइम पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ गर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झार पुखार लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ तयदेखि जेठ महिनामा सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हजुर। हेलो,
7: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
9: रेडियो साइन 89.8 मेगाहर्ज।
0: साहिनो समय सूचक अहिले दिउँसोको 3 बज्यो। 8:03 PM

जलवायु परिवर्तनका कारण नेपाललाई पछिल्लो 13 वर्षमा 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति। शिक्षामा स्थानीय तह र प्रदेशलाई बढ़ी अधिकार दिने संघको तयारी। देशभर करिब 55% धान रोपाई सम्पन्न, उचित मूल्य नपाएको भन्दै गोलभेडा फ्याँकेर माइती घरमा प्रदर्शन। काठमाडौँ महानगरका नगर प्रहरीहरू ड्यूटीमा फर्किए। इरानमा नाकाबन्दी लगाउन 20 युद्धपोत र 100 लड़ाकू विमान परिचालन। भारत र बेलायत बीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू। र जापान विरूद्ध 9 विकेटको सहज जित निकाल्दै नेपाल एसीसी अण्डर 19 महिला प्रिमियर कपको सेमी फाइनलमा। फिफा विश्वकपको दोस्रो सेमी फाइनलमा राति पुराना प्रतिद्वन्दी अर्जेन्टिना र इंग्ल्याण्ड भेट्दै।

0: 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: कृषि विकास बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छुट सम्बन्धी अत्यन्त जरुरी सूचना। यस कृषि विकास बैंक लिमिटेडबाट विभिन्न मितिमा कर्जा लिई 2082 असार मसान्तमा विगत 3 वर्षदेखि भाखा नागेको खराब कर्जा, अपलेखित कर्जा र गैर बैंकिङ सम्पत्तिका रूपमा यस बैंकले धितो सकार गरेका कर्जा ग्राहकहरूले यही मिति 2083 असार मसान्त भित्र बैंकलाई बुझाउनु पर्ने सावा ब्याज र अन्य लेना रकम सम्पूर्ण चुक्ता गरेमा ब्याज रकममा आकर्षक छूटको व्यवस्था गरिएकोले समयमै आफ्नो कर्जा चुक्ता गरी उक्त सुविधा लिनुहुन अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि यस बैंकका सम्बन्धित शाखा कार्यालयहरूमा सम्पर्क राख्नुहुन अनुरोध छ। कृषि विकास बैंक लिमिटेड, मुख्य कार्यालय रामसाह पथ।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएम 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। प्रतिनिधि सभा बैठक सम्बन्धी खबरबाट, प्रतिनिधि सभा बैठक दुई साताका लागि स्थगित हुने भएको छ। आजको बैठक अहिले जारी छ। आजको बैठक पछि त्यसपछि अर्को बैठक साउनको दोस्रो साताको अन्तिममा राख्ने सहमति प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छ। साउन 14 गते अर्को बैठक राख्ने गरी छलफल भएको छ। यसबारे सभामुखले नै सदनमा जानकारी गराउनुहुनेछ। कार्यव्यवस्था परामर्श समितिका एक सदस्यले भनेका छन्, बैठकको अन्तिममा सभामुखले अर्को बैठक बस्ने समय तोक्ने गर्दछन्। आजको प्रतिनिधि सभाको बैठक अगाडि कार्यव्यवस्था परामर्श समिति बैठक बसेको थियो। कार्यव्यवस्था परामर्श समिति बैठक राख्नका लागि आज बिहान 11 बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक 1 बजेका लागि सारिएको हो। आजको बैठकमा प्रधानमन्त्री बालन शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले राष्ट्रिय मानवाधिकार आयोगको 18 वार्षिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको 7 वार्षिक प्रतिवेदन पनि आजै पेश गर्ने कार्यसूची छ। अर्थमन्त्री डाक्टर सोनी मुवांगले अर्थ सम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। यता सीमा विवाद बारेको अभिव्यक्ति उपर उठेका प्रश्नको जवाब प्रधानमन्त्री बालन शाहले नदिएसम्म संसदमा विपक्षीको विरोध कायम रहने भएको छ। संघीय सरकारले शिक्षामा स्थानीय तह र प्रदेशलाई बढ़ी जिम्मेवार बनाउने तयारी गरेको छ। यही भावना अनुसार मानव अधिकार सम्बन्धी 6 राष्ट्रिय कार्ययोजना तयार भएको छ। आर्थिक वर्ष 2083-84 87-88 मानव अधिकार सम्बन्धी कार्ययोजनाको प्राथमिकताको पहिलो नम्बर नै शिक्षा क्षेत्र छ। 5 वर्षीय कार्ययोजना कार्यान्वयनको वृहत तालिकामा शिक्षा क्षेत्रमा संघ प्रदेश र स्थानीय तहको भूमिका केलाइएको छ, जस अन्तर्गत निरक्षरता उन्मूलन गर्ने पहिलो रहेको छ। जलवायु परिवर्तनका कारण नेपालले पछिल्लो 13 वर्षमा करिब 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति बेहोरेको छ। तर मानसिक स्वास्थ्य, जैविक विविधता, सांस्कृतिक सम्पदा र समुदायको विस्थापन जस्ता गैर आर्थिक हानि नोक्सानीको व्यवस्थित अभिलेख नहुँदा अन्तर्राष्ट्रिय जलवायु कोषबाट लाभ लिन समेत नेपाललाई चुनौती परेको विज्ञहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद पोर्टल अनुसार बाढ़ी, पहिरो, हिमताल, विस्फोट, खडेरी, तातो हावाको लहर छट्यान जस्ता जलवायु जन्य विपदका कारण नेपालले ठूलो आर्थिक क्षति बेहोर्दै आएको छ। विगत 13 वर्षको औसत हेर्दा देशले वर्षेनी करिब 4 अर्ब रूपियाँ भन्दा बढ़ीको प्रत्यक्ष आर्थिक नोक्सानी बेहोर्ने गरेको अनुमान छ। उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले माइतीघरमा गोलभेडा फ्याँकेर आज प्रदर्शन गरेका छन्। बिहार माइतीघर मण्डला क्षेत्रमा भेला भएका किसानले गोलभेडा पोख्दै प्रदर्शन गरेका हुन्। उचित मूल्य नपाएको र बिचौलिया हटाउन माग गर्दै प्रदर्शन भएको किसान बम तामाङले जानकारी दिनुभयो। उहाँका अनुसार प्रदर्शनका लागि कृषि फार्मबाटै गोलभेडा ल्याएर माइतीघरमा किसानहरू भेला भएका थिए। उनीहरूले गोलभेडा तथा अन्य तरकारीको न्यूनतम समर्थन मूल्य तोक्न र कृषि बीमा लागू गर्न जस्ता नारा लेखिएका प्ले कार्ड प्रदर्शन गरेका थिए। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुद्रीले भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन?

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। यो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। कैलालीको गेटा स्थित सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा उपकुलपति र रजिस्ट्रार नियुक्त गरिएको छ। सहित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्राध्यापक डाक्टर सुनिल कुमार जोशीलाई उपकुलपतिमा तथा डाक्टर भीम बहादुर चन्दलाई रजिस्ट्रारमा नियुक्त गरेको हो। सिफारिश समितिमा संयोजक प्राध्यापक डाक्टर जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल मार्फत सभामा शीलबन्दीमा रहेको योग्यताक्रम सहितको प्रतिवेदन सभामा पेश गर्नु भएको थियो। चालु आर्थिक वर्षको कारोबार हुने एक दिन अगावै राजस्व 12 खर्ब रूपियाँ नागेको छ। गत आर्थिक वर्षमा 11 खर्ब 78 अर्ब रूपियाँको राजस्व संकलन भएकामा अहिले 25 अर्ब रूपियाँ बढ़ी राजस्व संकलन भएको महालेखाको प्रणालीमा देखिएको छ। आर्थिक वर्ष सकिनु एक दिन अगावै गत वर्षको तुलनामा 2.12% राजस्व बढ़ेको देखिएको छ। अन्तिम दिन भने तुलनात्मक रूपमा बढ़ी राजस्व संकलन हुने गरेको छ। चालू वर्षमा 14 खर्ब 80 अर्बको राजस्व संकलन गर्ने लक्ष्य राखिएको थियो। अहिलेसम्म 10 खर्ब 87 अर्बको कर राजस्व र 1 खर्ब 16 अर्बको गैर कर राजस्व सरकारले उठाएको छ। काठमाडौँ महानगरपालिकाका नगर प्रहरीहरू ड्यूटीमा फर्किएका छन्। गणेश नेपालीको आत्मदाहपछि नगर प्रहरी सड़कमा परिचालन नहुँदा उपत्यकाका केही क्षेत्र अस्तव्यस्त बनेका थिए। आज सड़कमा निस्किएका नगर प्रहरीले नयाँ सड़क क्षेत्रमा जथाभावी पार्किङ गरेका सवारी साधन धमाधम हटाइरहेका छन्। यस वर्ष असार महिना सकिने लाग्दा करिब 55% मात्रै धान रोपाई भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको कृषि विभागको हालसम्मको तथ्याङ्क अनुसार असार अन्तिम सातासम्म आइपुग्दा देशभर 54.52% रोपाई सकिएको हो। देशभर कुल 13,70,062 हेक्टर धान रोपाई हुने क्षेत्रफल रहेकामा हालसम्म 7,46,960.63 हेक्टर क्षेत्रफलमा रोपाई भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

लक्ष्मीले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई, नागरिकता भए पुग्छ, हरेक घरको खुसी, घर घरमा एलजी, एलजी लाइफ गुड।

कुमुर मनोरञ्जन सहित मात्र रु 999 मै डिश होमको फिफा वर्ल्ड कप 2026 सिजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलरलाई मार्फत वा डिश होमको कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्यास ब्याक, सजिलो 0% इएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकाले इरानमाथि नाकाबन्दी गर्न मध्य पूर्वमा ठूलो शक्तिसहितको सैन्य परिचालन गरेको छ। वाशिङटनको समय अनुसार आइतबार अपरान्ह 4 बजेदेखि अमेरिकाले इरानको बन्दरगाहमा नाकाबन्दी घोषणा गरेको थियो। नाकाबन्दीपछि इरानमा तेल लिन जाने र तेल लिएर आउने पानी जहाज हर्मुज जलमार्ग हुँदै आवत जावत गर्न रोक लगाइएको छ। यता भारत र बेलायत बीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू भएको छ। यो सम्झौतासँगै भारतमा आयात हुने बेलायती स्कच व्हिस्की र रोल्स रोयल रोयस जस्ता महँगा लक्जरी कारको मूल्य घट्ने भएको छ। अब खेलकुद। जापान विरूद्ध 9 विकेटको सहज जित निकाल्दै नेपाल एसीसी अन्डर 19 महिला प्रिमियर कपको सेमी फाइनलमा प्रवेश गरेको छ। मलेसियाको बायोमास ओभरमा आज जापानले प्रस्तुत गरेको 87 रनको लक्ष्य नेपालले 11.2 ओभरमा 1 विकेट गुमाउँदै पूरा गर्यो। नेपालकी सावित्री धामीले अभिजित रहँदै 41 रनको योगदान गरिन्। यस्तै कप्तान सोनी पोखरिनले अभिजित 18 र साना परविनले 18 रन बनाएकी थिइन्। त्यसअघि टस जितेर ब्याटिङ रोजेको जापानले निर्धारित 20 ओभरमा सबै विकेट गुमाएर 86 रनको योगफल तयार पारेको थियो। र जारी फिफा विश्वकप 2026को दोस्रो सेमी फाइनलमा भोलि बिहान पाउने 1 बजे दुई पुराना प्रतिद्वन्दी अर्जेन्टिना र इंग्ल्याण्ड भिड्दैछन्। 21 वर्षपछि विश्वकपमा आउने सामने हुन लागेका यी दुई टोलीको खेललाई लिएर खेल हुने सहर एटलान्टाको सुरक्षा व्यवस्था निकै कड़ा पारिएको छ। विगतको ऐतिहासिक प्रतिद्वन्दिताका कारण मैदान बाहिर हुन सक्ने तनावलाई ध्यानमा राखेर सुरक्षा सतर्कता बढ़ाइए पनि अहिलेसम्म समर्थकहरू संयमित देखिएका छन्। खेलमा अर्जेन्टिनाका लियोनेल मेसी र इंग्ल्याण्डका जुट बेल्गिभको प्रदर्शन मुख्य आकर्षणका रूपमा रहनेछ। विश्वकपमा स्पेन फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको डलास स्टेडियममा भएको पहिलो सेमी फाइनल खेलमा फ्रान्सलाई 2-0 गोलले हराउँदै स्पेन उपाधि नजिक पुगेको हो। सन् 2010को विश्व विजेता स्पेनले अब उपाधिका लागि भोलि हुने अर्जेन्टिना र इंग्ल्याण्ड बीचको विजेतासँग खेल्नेछ। प्रतिनिधि सभा बैठक जारी। अब दुई साताका लागि स्थगित हुने। सीमा विवाद बारे प्रधानमन्त्रीले जवाब दिनुपर्ने विपक्षीको माग कायमै। जवाब नआउँदासम्म विरोध राख्ने अडान। जलवायु परिवर्तनका कारण नेपाललाई पछिल्लो 13 वर्षमा 53 अर्ब रूपियाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति। शिक्षामा स्थानीय तह र प्रदेशलाई बढ़ी अधिकार दिने संघको तयारी। देशभर करिब 55% धान रोपाई सम्पन्न। उचित मूल्य नपाएको भन्दै गोलभेडा फ्याँकेर माइतीघरमा प्रदर्शन। काठमाडौँ महानगरका नगर प्रहरी ड्यूटीमा फर्किए। इरानमा नाकाबन्दी लगाउन 20 वटा युद्धपोत र 100 लड़ाकू विमान परिचालन। भारत र बेलायत बीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता आजदेखि लागू। र जापान विरूद्ध 9 विकेटको सहज जित निकाल्दै नेपाल एसीसी अन्डर 19 महिला प्रिमियर कपको सेमी फाइनलमा। फिफा विश्वकप दोस्रो सेमी फाइनलमा राति पुराना प्रतिद्वन्दी अर्जेन्टिना र इंग्ल्याण्ड भेट्दै। अवस्था यसका साथै नेपाली खबर अहिलेलाई यति नै। अपरान्ह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं।
3: रेडियो साइन 89.8 मेगाहर्ज।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आओ त यता। यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदाता दिनुहोस् त।
2: जन्मदर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो,
7: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
1: हजुर।
8: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
1: लो दिन त। हेलो, भन्नुहोस् त।
7: हेलो हजुर।
1: हजुर,
7: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
8: ए नानी, के भने रहेछ, के भयो?
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
8: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
10: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
9: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
10: तिमीलाई थाहा थिएन?
9: थाहा थिएन।
10: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
9: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
10: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
12: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 99.8 MHz
1: साहिनो समय सूचक अहिले दिउँसो को 4 बज्यो इट्स 4 PM
2: के भयो के को हल्ला खल्ला हो यो
3: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
4: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
2: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न 2 घण्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
3: हो त है हामीले त ध्यानै नदिएको
4: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
5: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ
6: सचेत बनाऊ
7: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड मानसिक स्वास्थ्य समस्याका लक्षणहरू
7: डर लाग्नु निद्रा नलाग्नु
6: अनौठा विचार आउनु
7: निराशा बढ्नु खुसी नहुनु
6: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
7: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
6: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
7: छटपटी हुनु चिटचिट पसिना आउनु
6: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
7: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
6: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
7: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल ल यता नआऊ है बुहारी, तलै बस, छाछुत नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिन। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र।
0: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
7: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
5: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
6: हो त,
7: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
8: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
9: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
8: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
9: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउं।
8: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
9: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
8: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

भाउजू अब कति रुनुहुन्छ है? नरुन्स भाउजू, यो संसारको विचित्र लीला छ है भाउजू। मलाई थाहा छ दाई गुमाउँदा हजुरलाई कति पीडा भएको छ। अनि मेरो कथा हेर्नुहोस् न भाउजू,

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

रेडियो साइन 89.8 मेगाहर्ट्ज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्म दर्ता दिनुहोस् त।
2: जन्म दर्ता गरेको छैन नि म्याडम।
1: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
2: हो र, मलाई त थाहा नै थिएन म्याडम।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
2: पहिला कसैले भनेनन्?
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: हेलो
6: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
6: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: आहा, अनि हुलाकमा पो जानु?
6: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
6: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
6: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
5: ए, सहरमा मात्र होला नि?
6: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
9: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
1: नमस्ते डाक्टर सर।
2: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
1: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
2: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
1: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
2: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
2: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
2: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: हेलो
2: हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी,
12: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी। लो
12: दिन त, हेलो भन्नुहोस् त।
11: हेलो हजुर,
12: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
12: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले, मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने।
2: ए नानी, के भनेर छ, के हो के भयो भाइ?
12: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
13: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
14: बाप रे,
13: अब चाहिँ के हुने हो?
15: खोइ खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन, यसो त जसले लेखिहाल्छ नि।
13: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
15: तिमीलाई थाहा थिएन?
13: थाहा थिएन।
15: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
13: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
15: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
16: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: एक साथी ऊ त्यहाँ माथि हेर त बादल भन्दा माथि कति राम्रो सुन्नुलाई त्यही छैन मलाई
1: आहा कति राम्रो
0: तर हामीसँग त पखेटा छैन कसले पुऱ्याइदिन्छ र

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

सूचना संगीत र मनोरंजन को अटूट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।

अब चलाउनुहोस् इन्टरनेट र टिभीसँग युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।

0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक
2: मैया देवी कन्या कलेजको स्नातक तह।
0: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
1: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
0: नेपाली चाड पर्व तथा शुभ साइतको विस्तृत विवरण,
1: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
0: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
1: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
0: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू, साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या

0: कलेजमा स्नातक तह बीबीएस र बीएड प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल: मायादेवी कन्या कलेज भरतपुर चितवन। सम्पर्क नम्बर 0556943495।
1: ए लौ न लौ लौ, चट्याङ पर्न आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
7: सूचना, संगीत र मनोरञ्जनको अटुट साहिनो, यो हो रेडियो साहिनो 99.8 मेगाहर्ज।
8: यतिखेर बेलुकाको 9:15 छ। अब यहाँले सुन्न सक्नुहुनेछ बीबीसी नेपाली सेवाको समाचार।

0: ब्रिटिश प्रधानमन्त्री कियर स्टार्मरले प्रधानमन्त्रीका रूपमा संसदमा आफ्नो अन्तिम प्रश्नोत्तर सत्र सम्पन्न गरेसँगै सांसदहरूले उभिएर उनीप्रति सम्मान प्रकट गरेका छन्। डाउनिङ स्ट्रीट छाड्नुभन्दा पाँच दिन अघि सर स्टार्मरले आफूले पदभार सम्हाल्दाको तुलनामा देश राम्रो अवस्थामा रहेको बताए। आउँदो सोमबार एन्डी बर्नम प्रधानमन्त्री बन्नेछन्। स्टार्मरले आफ्ना उत्तराधिकारीलाई पूर्ण समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। इजरायलको एउटा सैन्य अदालतले आर्थिक लाभका लागि इरानी एजेन्टलाई संवेदनशील सूचना दिएको आरोपमा एक सैनिकलाई पाँच वर्षको जेल सजाय सुनाएको छ। सुनवाईका क्रममा उक्त नाम नखुलाइएका सैनिकले गत वर्ष इजरायल र इरान बीच भएको छोटो युद्धका क्रममा दुईटा क्षेप्यास्त्रलाई अवरोध गरिँदै गर्दाका भिडियो पठाएका बताइएको छ। जेल सजायसँगै उनलाई जरिवानाका साथै घटुवा पनि गरिएको छ। र थाइल्याण्डले म्यानमारका राष्ट्रपति मिन ओङ ल्वाइङलाई औपचारिक भ्रमणको निम्तो दिएको छ। म्यानमारको सेना प्रमुखबाट हटेपछि छिमेकी राष्ट्रको यो उनको पहिलो औपचारिक भ्रमण हुनेछ। थाइल्याण्डका विदेश मन्त्रीले म्यानमारलाई पुनः क्षेत्रीय समुदायसँग जोड्न उचित हुने बताएका छन्। सन् 2021 आङ सान सूचीलाई सत्ताबाट हटाउने सैन्य सत्ता पलटको नेतृत्व गरेका ल्वाइङ अप्रेलमा अत्यन्त नियन्त्रित रूपमा सम्पन्न चुनावपछि गैर सैनिक राष्ट्रपति बनेका थिए। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा तपाईलाई पुनः स्वागत छ। सरकारले आउँदो आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्ष घोषणा गर्दै उक्त अवधिमा 166 विधेयक संघीय संसदमा पेश गर्ने लक्ष्य लिएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले आज प्रतिनिधि सभाको बैठकमा विधेयक निर्माण सम्बन्धी सरकारका लक्ष्यबारे जानकारी गराएकी हुन्। यसरी आर्थिक वर्ष शुरू हुनु अगावै वर्षभरि संसदमा पेश गर्ने विधेयकको सूची ल्याउने अभ्यास सकारात्मक भएको तर उत्तिकै चुनौतीपूर्ण पनि रहेको एकजना पूर्व कानून मन्त्रीले बताएका छन्। सुनौ गनी अन्सारीको यो रिपोर्ट।
2: बीबीसीलाई प्राप्त विधेयकहरूको सूचीमा विशिष्ट व्यक्तिहरूको सुविधा, आर्टिफिशियल इन्टेलिजेन्स, साइबर सुरक्षा, रासायनिक अस्त्र निषेध, सड़क सुरक्षा लगायत विभिन्न महत्वपूर्ण विषय सम्बन्धी विधेयकहरू रहेका छन्। मन्त्रालयहरूले तर्जुमा गर्नुपर्ने विधेयक पहिचान गरी हरेक वर्षको जेठ महिनामा विधेयकको प्राथमिकता क्रम खुलाएर कानून मन्त्रालयमा पठाउनुपर्ने व्यवस्था छ। त्यसका आधारमा कानून मन्त्रालयले सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरी संघीय संसदमा पेश गरिने विधेयकहरूको प्राथमिकता क्रम निर्धारण गरी वार्षिक कार्यतालिका बनाउनु पर्ने व्यवस्था छ। त्यस्तो वार्षिक कार्यतालिका कानून मन्त्रालयले असार मसन्तभित्र संघीय संसदलाई पठाउनु पर्ने हुन्छ। त्यसबमोजिम असार 24 र 25 गते मन्त्रालयमा सम्बन्धित मन्त्रालयहरूसँग छलफल गरिएको कानून मन्त्री गौतमले बताइन्।
3: कार्यपालिका अनुसार नयाँ विधेयक 97 र प्रचलित ऐनलाई संशोधन गर्न बनेको विधेयक 69 गरी जम्मा 166 विधेयक यस वर्ष सरकारले संसदमा प्रस्तुत गर्ने लक्ष्य राखेको छ। प्राथमिकता क्रम अनुसार पहिलो प्राथमिकतामा 64 विधेयकहरू छन्, दोस्रो प्राथमिकतामा 45 विधेयकहरू छन् र तेस्रो प्राथमिकतामा 57 विधेयकहरू छन्।
2: मन्त्री गौतमले दिएको जानकारी अनुसार नयाँ आर्थिक वर्षभरि सबैभन्दा धेरै कानून मन्त्रालयले र सबैभन्दा थोरै रक्षा मन्त्रालयले विधेयक तर्जुमा गर्नेछ। कानून मन्त्रालयले नयाँ आर्थिक वर्षलाई कानून सुधार तथा निर्माण वर्षका रूपमा घोषणा गरेको उनले बताइन्। सरकारले वर्षभरि ल्याउने विधेयकहरूको सूची र कार्यतालिका शुरूमै आउनु राम्रो अभ्यास भएको भूतपूर्व कानून मन्त्री माधव प्रसाद पौडेल बताउँछन्। यद्यपि उक्त संख्यामा विधेयकहरू ल्याएर पारित गराउनु सरकारका निम्ति चुनौतीपूर्ण रहेको उनको बुझाइ छ।
4: पहिलो कुरो त मसुदा ड्राफ्ट गर्ने कुरै नै मलाई चुनौती छ उहाँहरूको लागि, किनकि हामीसँग खास गरी विधेयक तर्जुमा गर्ने म्यान पावरको असाध्यै सीमित छ हामीसित। दोस्रो कुरो, अहिले हाम्रो पार्लियामेन्टरी प्र्याक्टिसमा चाहिँ ऐन मसौदा मात्रै गरेर हुँदैन, ऐनको प्रत्येक दफाको दफावार व्याख्यात्मक टिप्पणी पनि आवश्यक हुन्छ। तेस्रो कुरो, यति महत्वाकांक्षी योजना राख्नु भएको छ उहाँहरूले, त्यस अनुसार पार्लियामेन्टमा यी विधेयकहरू पारित गर्ने समय हुन्छ हुँदैन। अब चौथो कुरो, यी संशोधन गर्ने विधेयकहरूमा पनि निकै नै टाइम लागेर चाहिँ हामीले चाहिँ अध्ययन गर्नुपर्ने हुन्छ। तसर्थ चुनौती प्रशस्तै छन् हेर्नुहोस्। तर यति 166 विधेयकको योजना गरे भए पनि धेरै विधेयक पास हुने अपेक्षा गर्न सकिन्छ।
2: कानून मन्त्री गौतमका अनुसार सरकारले प्रचलित कानूनहरूको पुनर्वलोकन तथा सुधारका लागि उच्च स्तरीय कानून सुधार समिति गठन गर्ने तयारी गरिरहेको छ। संघीय संसदमा पठाइएको सूची बमोजिमका विधेयकहरूको तर्जुमाको अवस्था यकिन गर्न विधेयक अनुगमन प्रणाली सञ्चालनमा ल्याइने तयारी गरिएको उनले बताइन्। उनका अनुसार कानून निर्माणका लागि सुझावहरू संकलन गरी सहभागितामूलक कानून निर्माण प्रक्रियालाई मूर्त रूप दिन मन्त्रालयले ल्याएको नो योर ल मेक योर ओन ल नामक पोर्टलमा अहिलेसम्म करिब 400 सुझावहरू प्राप्त भएका छन्। गनी अन्सारी, बीबीसी, काठमाडौँ।
1: अब एउटा विषय संक्षेपमा। सर्वोच्च अदालतले सम्पत्ति छानबिन आयोगका सबै काम रोक्न अन्तरिम आदेश जारी गरेको छ। गत शुक्रबार अदालतले सम्पत्ति जाँचबुझ छानबिन आयोगका काम कार्यवाही रोक्न अन्तरिम आदेश दिएको थियो। तर आयोगले गत सोमबार उक्त आदेशपछि पनि पूर्व न्यायाधीश, पूर्व सैन्याधिकारी र संवैधानिक आयोगका पूर्व पदाधिकारी बाहेकको सम्पत्ति छानबिन गर्ने कामलाई निरन्तरता दिने भन्दै सूचना जारी गरेको थियो। त्यसले अदालतको अवहेलना भएको तर्क गर्दै अधिवक्ता मणिराम उपाध्यायले अदालतमा रिट निवेदन दायर गरेका थिए। त्यसमाथि सुनवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगका अन्य काम जारी रहने सूचना कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बीबीसीलाई बताए। अब अर्को विषय। यसअघि निर्माण व्यवसायी र निजी क्षेत्रका पदाधिकारीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाह बालेनले होटल व्यवसायमा भएका सरोकारहरू सुन्न होटल संघ नेपालका पदाधिकारीसँग भेट गरेका छन्। उक्त भेटमा प्रधानमन्त्रीले होटल व्यवसायमा सरकारले गर्नुपर्ने सुधार गर्ने भन्दै लगानी बढ़ाउन आग्रह गरेको सहभागीहरूले बताएका छन्। तिनै मध्येका एक होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलादरसँग कुरा गर्दै हामीले तपाईहरूले प्रधानमन्त्री समक्ष आफ्ना के विषयहरू राख्नुभयो भनेर सोधेका छौं।
5: उनीहरूको प्रधानमन्त्रीजीले त अब हाम्रो 5-7 वटा बुँदै हो इम्पोर्टेन्ट बुँदाहरू हामीले लिखित पनि लगेका थियौँ, लिखित पनि बुझाए।
1: 6-7 बुँदामा चाहिँ के कुराहरू थिए?
5: मुख्य बुँदा भन्यो भने चाहिँ अब हाम्रो होटल इन्डस्ट्रीको धेरै लगानी भएका थियो त्यसमा, होइन? अब हाम्रो क्यापेसिटी अनुसार चाहिँ अब 40 लाख टुरिस्टसम्म धान्ने किसिमको हाम्रो होटल इन्डस्ट्रीको क्यापेसिटी छ। 40 लाख पर्यटकसम्म हामी धान्न सक्छौँ। अहिलेको अवस्था 12 लाख आइरहेको हुनाले 30-35% मात्रै एभरेज अकुपेन्सी भएको अवस्थामा होटल इन्डस्ट्रीलाई अलिकति टुरिज्म को नम्बर नबरसम्मको लागि अलिक केही कुरामा सहजीकरण लिनुपर्ने हामीले त्यस राखेका थियौँ यो कुरा। अब त्यसमा चाहिँ अब भोलि हालको लागि नेसनल पार्टी सेक्रेटरीमा राख्यो भने हामी अलिक सहज होला भन्ने किसिमको हाम्रो धारणा, प्लस विद्युतको महसुसलाई अलिकति चाहिँ उद्योग स्रोतलाई टाइट लगाइदिनु भने हामीले चाहिँ यो चाहिँ त्यस राख्यौँ। अर्को कुरा विचारहरू त अब असहज भइरहेको, अब हाम्रो चाहिँ सानोतिनो होटेलहरू पनि अब सरकारको नीति नियमको कारणले अलिकति हाम्रो बाह्रवटा भइरहेको ठिकैमा छ हामी जुन बिर्सिन गरे उहाँले।
1: अनि त्यो कुरा सुनिसकेपछि प्रधानमन्त्रीले चाहिँ तपाईँहरूले समस्या राख्दा के भन्नुभयो?
5: हरेक कुरामा चाहिँ उहाँले पोजिटिभ दिनुभयो र विचार गर्न म एक्सन म चाहिँ तुरन्त इम्प्लिमेन्टै गर्छु भन्ने किसिमको पनि उहाँले सजेसन दिनुभयो। जस्तै अब पर्यटन नम्बर बढाउनेमा पनि उहाँले अब सरकारलाई चाहिँ एकदमै अब प्रमोसन त्यो विशेष ध्यान दिएर विश्वस्त बजेट सुहाएर गर्छु भन्ने किसिमको एकदम राम्रो आश्वासन दिनुभयो। प्लस इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको लागि पनि सरकारले एकदमै ध्यान दिएर चाहिँ लागिरहेको छ भन्ने किसिमको पनि आश्वासन दिनुभयो। अथवा चाहिँ अब कुनै कुनै सानो होटेलहरूको इआइएको कारणले गर्दाखेरि नभएको अवस्थालाई उनीहरूले तुरन्तै बाटो अत्यन्त फुकाउने किसिमको आश्वासन दिनुभएको छ।
1: प्रधानमन्त्री हुनुभन्दा अगाडि आफ्नो चुनावी भाषणको बेलामा पनि यो पशुपतिनाथ चाहिँ घुम्न जाने हो, सेवा लिने जनकपुरबाटै हो भन्ने खालको

0: भएको अब अलिकति कम्प्लिकेसनहरू पनि हामीले उहाँहरूले बिट गरे हैं। जस्तै अब इन्धनहरू आउँदाखेरि गरगन लिएर आउँछ, अब गरगन ल्याउन नपाउनु भयो त्यस्तै अलिक डिस्करेज भइरहेछ त्यो वेडिङ डेस्टिनेसनको रूपमा प्रमोसन भन्ने गर्नलाई, त्यो कुरा पनि हामीले राखेपछि उहाँले चाहिँ अब त्यो कुरालाई चाहिँ एकदम पोजिटिभ लिएर त्यसको केही सोल्युसन निकाल्ने भन्ने किसिमको पनि आश्वासन दिनुभएछ।
1: पोहोर दिन जी आन्दोलनको बेलामा पनि होटलहरू पनि निशानामा परे होइन आक्रमणको, अनि त्यसले पनि असुरक्षा बढाएको होला नि, त्यो विषयमा चाहिँ कुरा राख्नु भयो कि भएन?
0: होइन, अब होटल इन्डस्ट्री भनेको एकदमै सेन्सिटिभ इन्डस्ट्रिज हो। अब जेनजी आन्दोलन पनि एक महिना त हाम्रो अब अकुपेन्ट ठ्याक्कै मिल्यो, तर लक्कीले रिभाइभ चाहिँ तुरन्त भयो। अब फेरि अहिलेको अवस्थामा अन्तर्राष्ट्रिय बन्दको कारणले पनि अहिले इफेक्ट परिरहेको छ होइन, त्यस कारण चाहिँ अब हामीले चाहिँ उहाँलाई के भन्छ क्रस बोर्डर टुरिज्मलाई अलिकति फोकस गरौँ भन्ने किसिमको चाहिँ पनि कुरा राखेको छौँ। जस्तै इन्डिया नेपालको क्रस बोर्डर भयो, चाइना नेपालको चाहिँ क्रस बोर्डर हो, त्यसमा चाहिँ अब गऱ्यो भने हामीले तुरन्तै चाहिँ अब खर्च मान्न सकिन्छ कि भन्ने किसिमको चाहिँ हामीले अवधारणाले अगाडि राखेको थियौँ। उहाँ त्यसमा धेरै पोजिटिभ हुनुहुन्छ। भारत अपनी के अब स्टडी गरेर अब सबै सहकार्य गरेर चाहिँ अगाडि बढ्ने किसिमको चाहिँ कुरा भएछ।
1: उनी थिए होटल संघ नेपालका एकजना उपाध्यक्ष दिनेश तुलाधर। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग, होर्मुज जलमार्ग माथिको नियन्त्रणका लागि संघर्ष चर्किँदै गर्दा अमेरिकी सेनाले इरानमाथि लगातार पाँचौं दिन नयाँ चरणका आक्रमणहरू गरेको छ। इरानले पनि उसले ती क्षेत्रका अमेरिकी सैन्य निशानाहरू भन्ने गरेका ठाउँहरूमा आक्रमण जारी राखेको छ। यसबीचमा बाहरेन र कुवेतले क्षेप्यास्त्रहरूलाई निष्क्रिय पारिएको जनाएका छन्। बीबीसी विवरणहरूमा आधारित यो रिपोर्ट सुनौ पवनराज पौडेलबाट।
2: अमेरिकाले नयाँ चरणको आक्रमण थाल्दै गर्दा इरानले उक्त क्षेत्रका थप व्यापारिक मार्गहरू अवरूद्ध गर्ने चेतावनी दिएको छ। इरानको इस्लामिक रिभोल्युसनरी गार्डस कोरले उसैका शब्दमा अमेरिकाले उसको आक्रमक गतिविधि अन्त्य नगरेसम्म होर्मुज जलमार्ग बन्द रहने बताएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आज बिहान इरानमाथि थप हमला गरिएको जनाएको हो। उसले जारी गरेको वक्तव्यमा ती आक्रमणहरूले उसैका शब्दमा होर्मुज स्ट्रेटमा व्यावसायिक जहाजहरूमाथि आक्रमण गर्ने इरानको क्षमतालाई थप कमजोर बनाएको उल्लेख छ। अमेरिकी अधिकारीहरूका अनुसार 90 मिनटसम्म चलेको उक्त आक्रमणका क्रममा इरानको तटीय सुरक्षा संरचना तथा एउटा टापुमा रहेका क्रूज क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण केन्द्रहरूलाई निशाना बनाइएको थियो। यसअघि मंगलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नफर्किए आउँदो साता इरानका पुल र विद्युत केन्द्रहरूमा आक्रमण गर्न सक्ने चेतावनी दिएका थिए।
1: हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको आजको कार्यक्रम यही सकिन्छ। अब भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यति बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

सूचना संगीत र मनोरंजन को अटूट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज साहिलो समय सूचक अहिले रातिको 9 बज्यो 8:09 PM

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 99.8 मेगाहर्ज।

सूचना संगीत र मनोरञ्जनको अटुट साहिलो यो हो रेडियो साहिलो 89.8 मेगाहर्ज।

0: सूचना संगीत र मनोरञ्जनको अटुट साहिनो यो हो रेडियो साहिनो 89.8 मेगाहर्ज।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौं।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाऊ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
2: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको सूचना। विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ। कलेजका विशेषताहरू: प्राप्त सुविधा सहित आफ्नै भवन, मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा, पर्याप्त छात्रवृत्ति व्यवस्था, अंग्रेजी र नेपाली माध्यममा पठन पाठन। प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10 चितवन। सम्पर्क नम्बर 056-493-495।
1: सबै प्रकारका व्यवसायहरू नगरपालिकाको सम्बन्धित ओडामा दर्ता गरौ।
2: घर जग्गा बहाल कर, व्यवसाय कर, भूमि कर, विज्ञापन कर, सरसफाई शुल्क, बहाल बिटौली शुल्क लगायतका कर तथा शुल्कहरू समयमै नगरपालिकामा वा नगरपालिकाको सम्बन्धित ओडामा बुझाऊ।
1: नियमानुसार कर तिरौ, दण्ड जरिवाना हुनबाट बचौ, आफ्नो आमदानी सम्पत्तिको वैधता स्थापना गरौ, व्यवसायको सम्मान बढाउ,
2: समयमै कर तिरौ, सभ्य नागरिकको परिचय दिऊ।
1: गैडाकोट नगरपालिका र रेडियो साहिनोद्वारा जनहितमा जारी सन्देश।
3: रेडियो साहिनो 89.8 मेगाहर्ज।

0: आज विक्रम सम्बत 2083 साल असार 32 गते बिहिबार, असार शुक्ल द्वितीय, 16 जुलाई सन् 2026। नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मासँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: गगनले तोड़े देउवा ओली गठबन्धन, शक्तिशाली सरकारले पनि दिन सकेन संसदमा बिजनेस, सम्पत्ति छानबिनको काम तत्कालको लागि रोक्न सर्वोच्चको दोस्रो आदेश, सरकारसँग शेयर बजार अझै पनि सशंकित, बैंकमा पैसाको थुप्रो बढ़ेको बढ़ै, र इंग्ल्याण्डमाथि रोमाञ्चक पुनरागमन जीत निकाल्दै अर्जेन्टिना विश्वकपको फाइनलमा, लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिलो गोर्खापत्र दैनिकमा छापिएको एक विद्यार्थी एक बिरूवा अभियान शीर्षकको शुभ समाचार।
0: वातावरण संरक्षणको संस्कार विद्यालय शिक्षाबाटै विकास गर्ने उद्देश्यले चितवनको नेपाल पुलिस स्कूल शान्तिपुरले एक विद्यार्थी एक बिरूवा अभियान शुरू गरेको छ। अभियान अन्तर्गत विद्यालयले विद्यार्थी शिक्षक तथा कर्मचारीले 800 भन्दा बढ़ी विभिन्न प्रजातिका बिरूवा वितरण गरेको छ। बिरूवा लिएका विद्यार्थीले ती बिरूवा आफ्ना घर आँगनमा लगेर रोपेका विद्यालयका समादेशक रोशन थापाले जानकारी दिनुभयो। सुरक्षा शिक्षा अनुशासन सामाजिकता र वातावरण संरक्षणमा नेपाल पुलिस स्कूलको सहभागिता भन्ने मूल उद्देश्यका साथ शुरू गरिएको अभियानमा प्रत्येक विद्यार्थीले आफूलाई मन परेको एक बिरूवा छनौट गरी घर परिवारसँग मिलेर रोपेका हुन्। वातावरण संरक्षण, पर्यावरण सुरक्षा, सरसफाई तथा सामाजिक उत्तरदायित्वबारे विद्यार्थीमा व्यावहारिक ज्ञान र सचेतना विकास गर्न अभियान अन्तर्गत एक विद्यार्थी एक बिरूवा अभियान शुरू गरिएको उहाँले बताउनुभयो।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नाश हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: वर्ल्ड कप 2026 को अवसरमा सिजी टिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याशब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भइपुग्छ। वर्ल्ड कप टु वर्ल्ड कप सिजी टिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। कांग्रेसले साथी प्रदेशमा एमाले संघको सत्ता सहकार्य छाड्ने निर्णय लिएको छ। एमाले संघको समीकरण तोडेर कांग्रेसले नयाँ राजनीतिक विकल्प खोज्ने कसरत शुरू भइसँगै प्रदेशको सत्ता समीकरणको नयाँ कोर्स अघि बढ़ने भएको छ। केन्द्रमा कांग्रेस र एमाले नेतृत्वबीच प्रदेशको सत्ता साझेदारीलाई निरन्तरता दिने सवालमा कुरा नमिलेपछि त्यसको पराकम्प प्रदेश सरकारमा बुधबार बिहानैदेखि परेको छ। कांग्रेस नेतृत्व रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले एमालेका चार मन्त्री लाई बर्खास्त गरेको केही बेरमै एमाले मुख्यमन्त्री शाहलाई दिएको समर्थन फिर्ता लिने निर्णय लियो। कर्णाली प्रदेश सरकारबाट कांग्रेसका चार मन्त्रीले मुख्यमन्त्री यामलाल कौडेल समक्ष बुधबारै सामूहिक राजीनामा बुझाएका छन्। एमाले नेतृत्वमा रहेका अन्य प्रदेशबाट बिहिबारसम्म मन्त्रीहरू फिर्ता भइसक्ने कांग्रेस नेताहरूको भनाइ छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले एमाले संघको सत्ता सहकार्यबाट बाहिर निस्कन खोजिएको स्वीकारेका छन्। जेएनसी विद्रोहलाई हेर्ने राजनीतिक दृष्टिकोण र प्रदेश सरकारका हकमा गरिनुपर्ने व्यवहारमा इमानदारी नपाइएपछि एमाले संघको सत्ता सहकार्य तोड्ने निष्कर्षमा पुगेको कांग्रेसको भनाई छ। प्रदेश सरकारको नेतृत्व परिवर्तन गर्ने दिशामा कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न उपसभापति शर्मालाई जिम्मेवारी दिएको थियो। शर्माले एमाले अध्यक्ष ओलीसँग प्रत्यक्ष र फोन सम्वाद गर्दै आइरहेका थिए। सँगै हुने तर सँगै नभएको जस्तो हुँदै गर्दा श्रीमान र श्रीमती त छुटिन्छन् भने हामी एमाले संघको उकुस मुकुसबाट अलग हुनुपर्छ भन्ने अवस्थामा पुग्यौं, शर्माले भनेका छन्। 93 सदस्यीय कोशी प्रदेश सभामा सरकार बनाउन 47 आवश्यक छ। कांग्रेससँग 29 र नेकपासँग 17 सांसद छन्। दुवै दलको संख्या 46 हुन्छ। कांग्रेस
3: सरकार बनाउन 47 सांसद आवश्यक छ। कांग्रेससँग 29 र नेकपासँग 17 सांसद छन्। दुवै दलको संख्या 46 हुन्छ। कांग्रेस र नेकपा गठबन्धनका लागि एक सांसद पुग्दैन। जसपाको एक सांसद मात्र भएकाले उसको मात्रै भर पर्दा जोखिम हुने भएकाले राप्रपाका 5 सांसद निर्णायक देखिन्छन्। नेकपाले एमालेसँगको गठबन्धन गरेमा अहिलेको सत्ता समीकरण सुरक्षित रहन्छ। एमालेका 40 र नेकपाका 17 सांसद छन्। त्यस्तै मधेसमा कांग्रेसको नेतृत्वको सरकार छ। कांग्रेस एमाले नेकपा सहित मधेस केन्द्रित दलहरू सरकारमा छन्। 107 सदस्यीय प्रदेश सभामा कांग्रेसका 22 नेकपाका 16 सांसद छन्। बहुमत जुटाउन 54 सांसद आवश्यक पर्छ। कांग्रेस र नेकपाको मात्र संख्या 38 हुन्छ। अर्कोतर्फ एमालेको 23 र नेकपाको 16 जोड्दा 39 हुन्छ। त्यस्तै बागमती प्रदेशको अवस्था हेर्ने भने 110 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 56 सांसद चाहिन्छ। कांग्रेसका 37 र नेकपाका 28 सांसद छन्। कांग्रेस नेकपाको सरकार सहजै बन्न सक्छ। एमाले र नेकपा गठबन्धन भएमा प्रयास गरे भने पनि सरकार बन्ने सम्भावना रहन्छ। तर अंक गणितका हिसाबले यो गठबन्धनलाई बहुमत पुर्याउन 1 सीट पुग्दैन। एमालेको 27 र नेकपाको 28 गरेर 55 पुग्छ। थप 1 सांसदका लागि यो गठबन्धनले राप्रपा वा हामी नेपाली पार्टीसँग मिल्नुपर्ने हुन्छ। सुदूरपश्चिममा एमालेका मन्त्रीहरू बर्खास्त भएका छन् भने कर्णालीमा कांग्रेस मन्त्रीहरूको सामूहिक राजीनामा। प्रदेशको नेतृत्व लिन कांग्रेस र एमाले दुवै दल नेकपालाई फकाउँदै कांग्रेस एमालेको प्रदेश सरकार सहकार्यमा ब्रेक शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
4: संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा फेरि बिजनेस विहीन बनेको छ। नयाँ पुस्ताको विद्रोह र गत चुनावपछि गठित नयाँ सरकार संसदले पनि बिजनेस विहीनताकै नियति भोग्नु परेको हो। यस अघिका संसद पनि समय समयमा बिजनेस विहीन हुने गरेका थिए। संसद बिजनेस विहीन हुनुको मुख्य कारण सरकारले पर्याप्त मात्रामा नयाँ विधेयक

0: सहमति अभावमा पुराना महत्वपूर्ण विधेयकहरू अगाडि बढ़न नसक्नु हो। संसदको कार्यतालिकालाई हेर्दा सरकारले चालू आर्थिक वर्षको बजेट पारित गरे पश्चात संसदलाई दिने विजनेसको अभाव देखिएको हो। संसदमा मुख्यत विधेयक उपर छलफल पारित गर्ने काम र जनसरोकारका विषय उठाउने कार्यहरू हुने गर्दछन्। तर सदन सुचारू गर्नुको मुख्य उद्देश्य नै विधेयकमाथि छलफल र पारित हो। जनसरोकारका विषय उठाउने समय आकस्मिक र विशेष समयको लागि मात्रै सदन सुचारू हुन सक्दैन। झण्डै दुई तिहाईको बलियो र एकल सरकारले पनि विजनेस नदिएपछि संघीय संसद अन्तर्गतको प्रतिनिधि सभाको बैठक नै दुई साताका लागि स्थगित गर्नुपर्ने अवस्था आएको छ। विपक्षी दल नेपाली कम्युनिष्ट पार्टी नेकपाका प्रमुख सचेतक युवराज दुलालले सरकारले विजनेस नल्याएकाले प्रतिनिधि सभा बैठक स्थगित गर्नुपर्ने अवस्था आएको बताउनुभयो। प्रतिनिधि सभाका लागि बुधबारदेखि विजनेस सकिएको छ। सरकारले विधेयक नै संसदमा टेबल गर्न नसक्दा बैठक स्थगित हुने अवस्था आयो, उहाँले भन्नुभयो। बुधबार दिउँसो प्रतिनिधि सभाको बैठक बस्नु अघि बिहान कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको थियो। बैठकमा प्रतिनिधि सभाको बैठक साउन 14 गते राख्ने सहमति भएको थियो। यता राष्ट्रिय सभा पनि साउन 15 सम्मका लागि स्थगित भएको छ। सभाको बुधबारको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले अर्को बैठक आगामी साउन 15 गते बस्ने जानकारी गराउनु भएको हो। हिमालय टाइम्समा छापिएको खबर हो यो, शक्तिशाली सरकारले पनि दिएन संसदलाई बिजनेस शीर्षकमा।
1: त्यस्तै सरकारले एक वर्षमा 166 विधेयक संसदमा पेश गर्ने गरी प्राथमिकता सूची संघीय संसदमा पेश गरेको छ। विधायन सम्बन्धी ऐनको व्यवस्था अनुसार कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले सभामुख डोलप्रसाद अरियाल र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई प्राथमिकता सूची हस्तान्तरण गर्नुभएको हो। सम्बन्धित मन्त्रालयबाट प्राप्त सूचीमा थप छलफल र परामर्शका आधारमा प्राथमिकता निर्धारण गरिएको छ। प्राथमिकता सूची अनुसार विधेयक संसदमा दर्ता हुनेछन् तर विशिष्ट आवश्यकता परेमा प्राथमिकता क्रम हेरफेर र

0: बुझाएको सूची अनुसार पहिलो प्राथमिकतामा 64, दोस्रोमा 45 र तेस्रोमा 57 विधेयक छन्। पहिलो प्राथमिकताका विधेयक साउनदेखि कार्तिकसम्म संसदमा दर्ता हुनेछन्। दोस्रोमा मंगिरदेखि फागुन र तेस्रो प्राथमिकता सूची चैतदेखि असारसम्म पेश हुनेछन्। सूची अनुसार एक वर्षमा प्रधानमन्त्री कार्यालयका 15, अर्थ मन्त्रालयका 15, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका 4, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका 17, कृषि वन तथा पर्यावरण मन्त्रालयका 13 र गृह मन्त्रालयका 11 विधेयक संसदमा पेश हुनेछन्। यस्तै परराष्ट्र मन्त्रालयका 4, पूर्वाधार मन्त्रालयका 16, भूमि मन्त्रालयका 8, महिला मन्त्रालयका 7, युवा श्रम तथा रोजगारी मन्त्रालयका 5 र रक्षा मन्त्रालयको 1 विधेयक प्रतिनिधि सभामा पेश हुनेछन्।
1: सदनमा सुकुम्बासी सम्बन्धी जरूरी महत्वको प्रस्ताव शीर्षकमा नागरिक दैनिकमा खबर छापिएको छ। विपक्षी दलहरूले काठमाडौँ उपत्यका सहित देशैभरका नदी किनारमा रहेका भूमिहीन र सुकुम्बासीलाई विकल्प बिना हटाइएकाले पुनर्वासको सुनिश्चितता माग राखेर प्रतिनिधि सभामा बुधबार जरूरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन्। भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको संरक्षण र दिगो पुनर्स्थापना 3 महिनाभित्र सम्पन्न गर्नुपर्ने माग सहित प्रस्ताव दर्ता गराइएको हो। प्रतिनिधि सभा नियमावली 2083 नियम 71 बमोजिम दर्ता गराइएको जरूरी सार्वजनिक महत्वको उक्त प्रस्तावको प्रस्तावक नेपाली कंग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे र समर्थक एमाले, संसदीय दलका प्रमुख सचेतक ऐन बहादुर महर, नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टी संसदीय दलका प्रमुख सचेतक आरएन राई छन्। प्रस्तावमा गत वैशाखमा दीर्घकालीन पुनर्स्थापना योजना र परामर्श विनय सुकुम्बासी बस्ती भत्काउँदा ठूलो संख्यामा नागरिक विस्थापित हुनु परेको उल्लेख छ। सरकारी तथ्याङ्क उद्धृत गर्दै प्रस्तावमा जनाइए अनुसार वैशाख 12 25 गतेसम्म सरकारले भत्काएका सुकुम्बासी बस्तीबाट 2616 घरधुरीका 11001 जना विस्थापित भएका छन्। विस्थापितलाई विभिन्न होटल, आश्रम, अपार्टमेन्ट, सरकारी तालिम केन्द्र र होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएको प्रस्तावमा उल्लेख छ।
0: चालू आर्थिक वर्ष सकिने एक सत्ता मात्र बाँकी रहँदा बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। न्यून कर्जा माग र बढ़िरहेको रेमिट्यान्सका कारण निक्षेप चुलिएकाले चालू वर्ष का सबै महिनामा बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम लगातार बढ़ेको देखिन्छ। बढ़न नसकेको बजारमा सुस्त आर्थिक गतिविधि 42% मात्र क्षमता उपयोगमा उद्योग सञ्चालन

0: बढ़ी देखिए पनि यो वर्ष तरलताको परिमाण धेरै छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार यही 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा करिब 15 खर्ब 60 अर्ब रूपियाँ ऋण दिन मिल्ने रकम थुप्रिएको छ। सोही अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप 82 खर्ब 67 अर्ब छ। यही अवधिमा कर्जा निक्षेप अनुपात 71.29% छ। राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले कुल निक्षेपको बढ़ीमा 90% ऋण दिन पाउँछन्। यस अवधिमा बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह 59.45 खर्ब छ। उल्लेखित तथ्याङ्कका आधारमा असार मसान्तमा बैंक तथा वित्तीय संस्थामा 15 खर्ब 60 अर्ब 26 करोड़ रूपियाँ ऋण दिन मिल्ने रकम देखिन्छ। तर बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेपको 20% रकम बैंकमा नगद राख्नुपर्छ। सबै बैंक तथा वित्तीय संस्थाले 20% तरलता कायम गर्न आफूसँगै राख्नुपर्ने रकम सीडी अनुपातको 1% हुन आउँछ। यसका आधारमा बैंकलाई निक्षेपको 90% कर्जा प्रवाह गर्ने छूट भए पनि व्यवहारमा उनीहरूले 89% मात्र कर्जा प्रवाह गर्न पाउँछन्। यसरी मापन गर्दा पनि 25 असारसम्म बैंक तथा वित्तीय संस्थामा 14 खर्ब 76 अर्ब 87 करोड़ रूपियाँ अधिक तरलता छ। बाह्य सूचक र डेमिट्यान्स बढ़नाले निक्षेप वृद्धि भएको तरलता व्यवस्थापनमा थप चुनौती देखिएको छ। अनुसन्धान विभाग का प्रमुख सत्येन्द्र तिमल सिन्हाले बताएका छन् सुस्थ आर्थिक गतिविधि बढ़न नसकेको बजार माग 42% मात्र क्षमतामा उद्योग संचालन र उकालो लाग्न नसकेको शेयर बजारले बैंकमा पैसाको थुप्रो बढ़ेको बढ़े शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: शेयर बजार सरकारसँग सशंकित शीर्षकमा नागरिक दैनिक खबर लेख्छ। अर्थतन्त्रको ऐनाका रूपमा हेरिएको शेयर बजार सरकारसँग सशंकित देखिएको छ। बलियो र स्थायी सरकार बनेपछि शेयर बजार उकालो लाग्ने अपेक्षामा बसेका लगानीकर्ता निराश छन्। नेप्सेमा हरियो झण्डा देखिनुको साटो निरन्तर रातो सिग्नल देखिएको छ। लगानीकर्ता सरकारप्रति विश्वस्त हुन नसक्दा बजार उभो लाग्न सकेको छैन। करिब 2/3 बलियो सरकार बनेपछि शेयर लगानीकर्ताले करिब 5.5 खर्ब रूपैयाँ गुमाएका छन्। बजार निरन्तर ओह्रालो लागेको र लगानीकर्ता आन्दोलित भएपछि सत्तारूढ़ दलका सांसद पनि शेयर बजारप्रति चिन्तित देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद सागर भूषालले बुधबार प्रतिनिधि सभाको बैठकमा पछिल्ला 100 दिनमा शेयर बजारमा करिब 5 खर्ब रूपैयाँ खरानी भएको बताए। नीतिगत अस्थिरताको चक्र व्यूहका कारण ठूला लगानीकर्ता त्रसित छन्। भूषालले भने बजारमा नीतिगत स्थिरता कायम गरेर लगानीकर्ताको विश्वास फर्काउनुपर्छ। शेयर बजारको विषयमा सत्ताधारी सांसदबाटै सरकारको आलोचना हुन शुरू भएको छ।
0: सार्वजनिक खरिद प्रणालीलाई प्रक्रियामुखी नियन्त्रणबाट परिणाममुखी व्यवस्थापनतर्फ लैजाने उद्देश्यसहित सरकारले सार्वजनिक खरिद ऐन 2083 कार्यान्वयनमा ल्याएको छ। संघीय संसदबाट पारित सो विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले गत बिहिबार प्रमाणीकरण गर्नुभएको थियो। उक्त ऐनले खरिद प्रणाली डिजिटल पारदर्शी र परिणाममुखी बन्ने पीपीए एमओको भूमिका अनुगमनबाट डिजिटल खरिद सहजीकरण र प्राविधिक नेतृत्वतर्फ विस्तार हुने कर्मचारी र निर्माणकर्तालाई कार्य सम्पादनमा आधारित दण्ड पुरस्कार व्यवस्था न्यून दरमा ठेका लिने प्रवृत्ति नियन्त्रण गर्दै गुणस्तरीय निर्माणमा जोड़ दिने ई मार्केट प्लेस ठेका व्यवस्थापन र जवाबदेहितामा सुधार आउने अपेक्षा गरिएको छ।
1: सर्वोच्च अदालतले सरकारद्वारा गठित उच्च स्तरीय सम्पत्ति जाँचबुझ आयोगका सम्पूर्ण काम कार्यवाही तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। यसअघि सर्वोच्च अदालतले दिएको आदेशलाई आयोगले आफू खुशी व्याख्या गर्दै छानबिन जारी राख्ने सूचना निकालेपछि अदालतले त्यसलाई कार्यान्वयन नगर्न नयाँ आदेश दिएको हो। सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले बुधबार यस्तो आदेश दिएको हो। यो आदेशसँगै अब आयोगले सर्वोच्च अदालतको पूर्ण इजलासबाट अन्तिम फैसला नआएसम्म कुनै पनि सार्वजनिक पदाधिकारी पूर्व न्यायाधीश पूर्व सैनिक वा अन्य कसैको पनि सम्पत्ति विवरण माग्न र छानबिन गर्न पाउने छैन। सम्पत्ति छानबिनको काम तत्कालका लागि रोक्न सर्वोच्चको आदेश शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।
0: नेपाल र भारतबीच रहेका 2 वटा 400 केवी अन्तर्देशीय प्रसारण लाइनबाट 1650 मेगावाट बिजुली निर्यात र 1400 मेगावाट आयात गर्ने बाटो खुलेको छ। बुधबार सम्पूर्ण नेपाल भारत ऊर्जा सचिव स्तरीय संयुक्त निर्देशक समितिको 13 बैठकले 400 केवी क्षमताका ढल्केबर